नमस्कार, शुभ प्रभात सम्पूर्ण श्रोताहरूमा. समय यस बेला बिहानको 6:25 भइसकेको छ. यहाँहरू सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्ज, दार्जिलिङ 100.27 न्युज अन एआईआर एपमा पनि. आज हो 21 तारिक मंगलबार 2026, तदनुसार श्रावण 5 गते 2023. हरेक बिहानले नयाँ आशा, नयाँ ऊर्जा र नयाँ सम्भावना लिएर आउँछ. यही सकारात्मक भावना सहित हामी तपाईँको दिनलाई अझ सुन्दर र उत्साहपूर्ण बनाउन मनोरञ्जन, जानकारी र प्रेरणादायी विषय लिएर उपस्थित भएका छौं. तपाईँ जहाँ भए पनि, जस्तो सुकै काममा व्यस्त भए पनि हाम्रो साथ नछुटाउनुहोस्. म अदिति आजको कार्यक्रम लिएर उपस्थित भएकी छु र अब सुरु गरौं आजको बिहानको सुन्दर यात्रा. फेरि एकपटक तपाईँ सबैलाई शुभ प्रभात. तपाईँको दिन सुखद, सफल र मंगलमय रहोस्.

श्रोता आफूसँग जे छैन त्यसको इच्छा नगरौँ अनि जे छ त्यसको सदुपयोग गर्ने गरौँ। नमस्कार आदरणीय श्रोता, यो महान बाणीलाई अघि राख्दै स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङबाट प्रस्तुत हुने बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा।

0: श्रोता, आजको अर्चना कार्यक्रममा हामी प्रस्तुत गर्न लागिरहेका छौँ समाज उत्थानमा सामाजिक संस्थानहरूको भूमिका विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्न हेतु आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुनुहुन्छ पङ्खाबारी निवासी रिक्षित प्रधानज्यू।
1: हाम्रा प्रिय अनि आदरणीय श्रोतावर्गमा मेरो न्यानो अभिवादन अनि सुप्रभात। हजारौँ सकारात्मक शब्दहरू छन् र तीभरिमा एउटा प्रख्यात शब्द उत्थानबाट आजको आध्यात्मिक चिन्तन सुरु गर्ने मेरो इच्छा उत्पन्न भएको छ। यो उत्थान शब्द सुन्नमा जति सरल छ यसको अर्थ त्यति नै गहिरो। उत्थानलाई एउटा यात्राको रूपमा बुझ्न सकिन्छ, त्यो यात्रा जो कुनै व्यक्तिले, समाजले या राष्ट्रले आफ्नो प्रगति अनि विकासको निम्ति लिएको हुन्छ। आजको मेरो विषय पनि यही उत्थानको बारेमा छ। मेरो आजको आध्यात्मिक चिन्तनको विषय रहेको छ समाज उत्थानमा सामाजिक संस्थाहरूको भूमिका। पहाडको जीवनलाई निहालेर हेऱ्यौँ भने एउटा कुरा स्पष्ट देखिन्छ, यहाँको समाज सधैँ सामूहिकतामा बाँचेको छ। पहाडका ठाउँमा जन्मिएका हुर्किएका मानिसहरूले सानैदेखि सुनेका हुन्छ एकता नै बल हो। यो भनाई केवल एउटा उखान मात्र होइन, यो त हाम्रा पुर्खाहरूले पुस्तौँदेखि भोगेर सिकेको जीवनको एउटा महत्त्वपूर्ण पाठ हो। जब समाजका मानिसहरू एउटै लक्ष्य लिएर एउटै भावना बोकेर अघि बढ्छन् तब त्यो समाजले जति ठुलो चुनौती आए पनि सहजै त्यो चुनौती पार गर्न सक्छ। समाज उत्थानको जिम्मेवारी समाजका प्रत्येक सदस्य, संगठन र मानव जातिको हो। जब हामी पौराणिक कथाहरू पढ्छौँ, आफ्ना अग्रजहरूको जीवनकालमा घटित कथाहरू सुन्छौँ, आश्चर्य त लाग्छ नै, धेरैजसो काल्पनिक पो लाग्न थालिसकेको छ। यसको कारण के होला भन्नुहोस् त? ती कथामा वर्णन गरिएको परिवेशहरू, सोचहरू र घटनाहरू आजको दिनमा हामीले देखिरहेको, भोगिरहेको परिस्थितिहरूसँग एकदमै विपरीत छन्। समाजमा मानवीय मूल्यहरूको पतन, आपसी सम्बन्धहरू घट्दै जानु, एकअर्कामा मेलमिलाप नहुनु, यसलाई नै समाजको पतन भनेर बुझ्न सकिन्छ। यसको पतनतर्फ वृद्धि भएको कारण हामीमा बढेको षड्रिपुको प्रकोप मात्रै हो। हामीमा साँच्चै नै काम, क्रोध, लोभ, मोह, अहंकार अनि ईर्ष्या बढेर गएको छ। जब मानिसहरू आफ्नो व्यक्तिगत स्वार्थलाई समाजको भलाइभन्दा माथि राख्छन् तब त्यहाँबाट समाजको पतनको यात्रा सुरु हुन्छ।

हाम्रो समाज विभिन्न रङ अनि सुगन्ध भएको फुल झैमिसिएको एउटा सानो सुन्दर बगैँचा हो। दुर्भाग्यवश यति राम्रो समाजमा असमानता, भेदभावले र हाम्रो संकीर्ण मानसिकताले दशकौँदेखि जरा गाडेर बसेको छन्। यही नै समाजको पतन हो। त्यसो भए समाजको उत्थान के हो? समाजमा बास गर्ने यी नकारात्मक मानसिकता, असमानता अनि भेदभावलाई समाजदेखि निष्कासित गर्नु नै समाजको उत्थान हो। समाजको भलाइलाई आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि राख्नु नै समाजको उत्थान हो। यो कुरा सबैलाई ज्ञात अनि विदित छ, तथापि यसमा पाइला चाल्ने रुचि र फुर्सद पो हाम्रोमा छैन त। यही नै त्यो क्षण हो जहाँ सामाजिक संस्थाहरूको विशेष भूमिका अघि आउँछ। सामाजिक संस्था भनेको एउटा यस्तो सङ्गठित संरचना हो जसले समाजका निश्चित उद्देश्यहरू र सकारात्मक वातावरण संरक्षणका लागि काम गर्दछ। यी संस्थाहरूले समाजमा रहेका विकृतिहरूलाई सुधार गर्दै अनुशासनबद्ध भएर र जीवनको परम लक्ष्य अनुरूप बाँच्न प्रोत्साहित गर्छ। एउटा ढुङ्गाले शान्त पोखरीमा सानो तरङ्ग पैदा गर्छ र त्यसले क्रमशः ठुलो घेरा बनाउँदै जान्छ। त्यसै गरी एक सामाजिक संस्थाको सानो पहलले पनि समाजमा ठुलो परिवर्तन ल्याउन सक्षम छ। सो अनुरूप हाम्रो वरिपरिका धेरैवटा सामाजिक संस्थाहरू छन् जसले यही दिशामा काम गरिरहेछ। समाजलाई पतनदेखि उत्थानतर्फ लैजान एउटा ठुलो सेवा हो। रहर्षको कुरा त कतिवटा संस्थाले वर्षौँदेखि यस दिशामा सामाजिक सञ्जालको प्रचारबाजी र देखावटीपनदेखि टाढा बसेर यति ठुलो सेवा समाज अनि देशलाई यस सेवाको माध्यमले पुर्याइरहेको छ। सामाजिक संस्था एकताको मूल्यमा बाँचेको छ। एकताको महत्त्व बुझ्नको लागि पहिला यो बुझ्नुपर्छ कि मानिस एक्लै केही पनि गर्न सक्दैन। एउटा घर बनाउन धेरै हातहरू चाहिन्छ, त्यसरी नै एउटा समाजको उत्थान त झन् धेरै विचारहरू, धेरै शक्ति र धेरै साथ चाहिन्छ। जब गाउँका सबै मानिस एउटै धारणा राखेर उभिन्छन्, चाहे त्यो विकासको योजना होस्, चाहे कुनै सामाजिक कुरीति विरुद्ध आवाज होस् या अन्य कुनै विषय होस्, तब त्यो आवाज एउटा ठुलो, बलियो र नरोकिने आवाज बन्न पुग्छ। इतिहासले पनि यही देखाएको छ। जति पनि ठुला परिवर्तनहरू भएका छन् तिनको पछाडि एउटै मन, एउटै अठोट विश्वास र एउटै दिशामा हिँडेको मानिसहरूको ठुलो भूमिका रहेको छ। एउटा घरमा दाजुभाइ बीच मतभेद आउँदा जसरी त्यो घरको शान्ति बिग्रिन्छ, त्यसै गरी समाजमा पनि विचारको ठुलो फाटोले सामूहिक शक्तिलाई टुक्रा टुक्रा पार्छ। यदि समाज अनि सामाजिक संस्थामा पनि त्यो मतभेद भयो भने त्यो भावना पलाउन थाल्छ। यसले समाजभित्र अविश्वास उत्पन्न गर्छ र त्यो भित्तापछि गएर यति अग्लो बन्छ कि सुविचार, सेवा र भलाइका लागि गरिएको काम पनि समाजका मान्छेहरू विभाजित भएर अघि बढ्न सक्दैनन्।

श्रोता, आजको अर्चना कार्यक्रममा हजुरहरूले सुनिरहनु भएको छ समाज उत्थानमा सामाजिक संस्थानहरूको भूमिका विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गरिरहनु भएको छ रिक्षित प्रधानज्यूले।

यहाँ एउटा कुरा बुझ्न जरुरी छ, एकताको अर्थ सबैले हरेक कुरामा उस्तै सोच्नुपर्छ भन्ने होइन। त्यसैले साँचो एकता भनेको सबैको आवाज एउटै हुनु होइन, बरु फरक आवाजहरूलाई सुनेर सम्मान गरेर अन्तिममा सबैको भलाइको लागि सँगै उभिने क्षमता हो। प्रत्येक सामाजिक संस्था समाजभित्रका मान्छेहरूद्वारा नै गठित गरेका हुन्छ, त्यसमा अग्रिम पिँढी अनि युवा पिँढी दुवैको महत्त्वपूर्ण भूमिका छ। समाजको उत्थान र प्रगतिका लागि युवाहरूको ऊर्जा र अग्रजहरूको अनुभव दुवैको सम्मिश्रण एउटा अचूक अस्त्र हो। युवाहरूमा हुने परिवर्तनको भोक, सृजनात्मक सोच र ऊर्जालाई जब अनुभवी अग्रजहरूको ज्ञान, धैर्यता र दूरदर्शिताले साथ दिन्छ, तब समाजले एउटा नयाँ र सकारात्मक दिशा समात्छ। युवाहरू एउटा यस्तो गतिशील इन्जिन हुन् जसले समाजलाई अघि बढाउँछ भने अग्रजहरू त्यो दिशा निर्धारण गर्ने मार्गदर्शक हुन् जसले गतिमा नियन्त्रण र सन्तुलन कायम राख्छ। जब युवाहरूको ऊर्जाले अग्रजहरूको ज्ञान पछ्याउँछ, तब समाजमा केवल भौतिक विकास मात्र होइन तर नैतिक र सांस्कृतिक स्तरमा पनि कायापलट हुन्छ। जति सहजतासँग हामी समाजमा समृद्धि र समाजको उत्थानको विषय चर्चा गर्दैछौँ, यसलाई कार्यान्वयनमा ल्याउनु त्यति नै चर्को छ। तर सोच्नुहोस् त, यति सालसम्म कसरी हाम्रो अग्रजहरूले यस दिशामा कार्य गरेर समाजको प्रगति गर्दै यसको गरिमा अहिलेसम्म राख्नुभएको छ? हामी ऋणी हुनुपर्छ उहाँहरूप्रति। प्रत्येक सत्कर्मको बाटोमा अडचन आउनु स्वाभाविक हो। त्यसरी नै संस्थाहरूलाई आउने प्रमुख बाधाहरूमध्ये प्रथम बाधा हो निष्क्रिय दर्शकता। समाजमा सबैभन्दा ठुलो बाधा भनेको यो मेरो होइन, अरूको काम हो भन्ने खराब मानसिकता हो। समाजका प्राय मानिसहरू समाजमा देखिने समस्याहरूलाई केवल हेरेर बस्न रुचाउँछन्, समाधानमा भाग लिने हिम्मत राख्दैनन्। जबसम्म हरेक व्यक्तिले समाजको समस्यालाई आफ्नो व्यक्तिगत समस्याको रूपमा स्वीकार गर्दैन, तबसम्म सामाजिक उत्थानको अभियान थोरै व्यक्तिहरू वा संस्थाको प्रयासमा मात्र सीमित रहन्छ।

दोस्रो बाधा हो स्वार्थ। धेरै मानिसहरू आफ्नो निजी फाइदा र सीमित दायराबाट बाहिर निस्किन चाहँदैनन्। समाजका लागि केही गर्दा तत्कालै केही प्रतिफल पाइन्छ कि भन्ने अपेक्षाले गर्दा निस्वार्थ भावको अभाव देखा पर्छ। जब व्यक्तिहरू आफ्नो व्यक्तिगत हितलाई मात्र प्राथमिकता दिन्छन् तब सामूहिक एकताको सूत्र कमजोर हुन्छ। त्यस्तै समाजमा रहेको परिवर्तन विरोधी सोच पनि एउटा ठुलो भित्ता समान हो। यी बाधाहरू कुनै ठुलो अडचन हो जस्तो मलाई लाग्दैन, किनभने हाम्रो समाजलाई बदलिने शक्ति कुनै ठुलो चमत्कारमा होइन, बरु तपाईँ र म जस्ता सामान्य मानिसहरूको असाधारण सङ्कल्पमा निहित छ। हाम्रा वरिपरि देखिएका ती विराट भित्ताहरू आफै ढल्ने छैनन्। ती भित्ताहरू भत्काउन हामीलाई आजैबाट आफै भित्रको त्यो सुस्त मानसिकतालाई पन्छाउनु आवश्यक छ। परिवर्तनको अर्थ ठुलो विद्रोह होइन, आफ्नै घरको आँगन सफा राख्नु, आफ्नो छिमेकीलाई सम्मान गर्नु र समाजमा देखिएको समस्याहरूलाई यो मेरो चासोको विषय हो भनी आत्मसात गर्नु नै हो। तर व्यक्तिगत प्रयास मात्र पर्याप्त हुँदैन। जब हामी आफ्नो सङ्कल्पलाई सामाजिक संस्थासँग जोड्छौँ तब हाम्रो सानो प्रयासले गुणात्मक रूप लिन्छ। यी संस्थाहरू समाजका ती असल मञ्च हुन् जहाँ व्यक्तिहरू आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक हितका लागि एकताबद्ध हुन्छन्। यी संस्थाहरू समाजका समस्याहरू समाधान गर्न र सामूहिक एकताको भावना जगाउन अपरिहार्य छन्। त्यसैले सक्रिय रूपमा यस्ता संस्थाहरूसँग हात मिलाउँदै सामाजिक उत्थानको अभियानमा सामेल हुनु आजको आवश्यकता हो। सबैभन्दा पहिलो व्यक्तिगत स्तरबाट इमान्दारी र सकारात्मकतालाई जीवनको मूल मन्त्र बनाउनुहोस्। त्यसपछि यही प्रयासलाई संस्थागत रूप दिँदै सामुदायिक स्तरमा लैजाउनुहोस्। अब समय आएको छ पर्खिने होइन, सामूहिक रूपमा सुरुवात गर्ने। हामीले आफ्नो सानो सानो पहललाई सामाजिक संस्थाको तत्त्वधानमा एकीकृत गर्यौँ भने कुनै पनि चुनौतीले हामीलाई रोक्न सक्दैन। भोलिको सुन्दर र समृद्ध समाजको निर्माता हामी आफै हौँ। त्यसैले आजै सङ्कल्प गर्नुहोस् कि म परिवर्तनको हिस्सा बन्ने छु, म अविश्वासको भित्ता तोड्छु र समाज उत्थानको लागि सबैसँग मिली अघि बढ्छु। तपाईँको यो सामूहिक प्रयासले नै भोलिको सुनौलो भविष्यको दैलो खोल्नेछ र त्यही सङ्कल्प नै हाम्रो समाज रूपान्तरणको असली आधार हुनेछ। फेरि पनि यस सुअवसरको निम्ति कृतज्ञता ज्ञापन गर्दै समस्त श्रोतावर्गप्रति विशेष आभार व्यक्त गर्दछु। हजुरको दिन शुभ बितोस्। धन्यवाद।

आजको अर्चना कार्यक्रममा हाम्रो श्रोताहरूले सुन्नुभयो समाज उत्थानमा सामाजिक संस्थानहरूको भूमिका विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो पङ्खाबारी निवासी रिक्षित प्रधानज्यूले, अनि साथमा सुन्नुभयो विभिन्न भक्ति सङ्गीतहरू पनि। हवस् त श्रोता हजुरहरू, सबैमाथि भगवान्को कृपा दृष्टि बनिरहोस् भन्ने कामना सहित आजलाई कार्यक्रम प्रस्तोता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालिका झुना पनि बिदा चाहन्छु। नमस्कार, शुभ दिन।

समय यस बेला बिहानको 7:05 भइसकेको छ र यहाँहरू सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्ट्ज दार्जिलिङ 107.27 न्युज अन एआईआर एपमा पनि. तबको अघिल्लो क्रममा कार्यक्रम शुभ प्रभात अन्तर्गत बिहानी सूचनामा आज हामी खेतीपातीबारे सल्लाह अन्तर्गत खोर्सानी विषयमा कुराकानी गर्नेछौँ. खोर्सानीको जातहरू G3, NP, 46A, पटनाई इत्यादिहरू हुन्छन् अनि यसको रोप्ने समय विशेष गरेर माघ फागुन महिनामा बिउलाई बिआरमा रोप्नुपर्छ अनि बिउ रोपेको 6 हप्तापछि बिरुवा तयार हुन्छ अनि जेठ महिनामा बिउलाई बिआरमा रोप्नुपर्छ अनि रोपेको 6 हप्तापछि बिरुवा तयार भएपछि बिरुवालाई जमिन तयार गरेको ठाउँमा रोप्नुपर्छ अनि 1 हेक्टर जमिनमा बिउ 1 किलो 1 पावादेखि अर्थात् 1.5 किलोसम्म लाग्छ तर बिउ जहिले पनि भरपर्दो दोकान कृषि भण्डार अथवा NSCबाट किनेर रोप्नुपर्छ अनि एउटा बिरुवादेखि अर्को बिरुवाको दूरत्व 46-60 सेन्टिमिटरको फरकमा हुनुपर्छ अनि जमिनको तयारी गर्दा कमसेकम 3-4 पल्ट राम्ररी खनजोत गर्नुपर्छ माटोका ढेलाहरू फुटाएर बुरबुराउँदो फुरफुराउँदो बनाउनुपर्छ त्यसपछि जमिनलाई समान गराउनुपर्छ र अन्तिम जमिन तयार गर्ने समयमा कम्पोस्ट मल अथवा पाकेको गोबर मल 15 टन व्यवहार गर्नुपर्छ अनि असल उत्पादन पाउनको लागि रासायनिक मलको पनि प्रयोग गर्नु अति आवश्यक छ. नाइट्रोजन 35 किलोग्राम, फस्फेट 35 किलोग्राम अनि पोटस 35 किलोग्राम लगाउनुपर्छ अनि यसका अतिरिक्त सार बिरुवा रोपेको 1 महिनापछि 17 किलो 500 ग्राम नाइट्रोजन सार प्रयोग गर्नुपर्छ अनि त्यसरी नै बिरुवा रोपेको 2 महिनापछि 17 किलो 500 ग्राम नाइट्रोजन सार लगाउनुपर्छ अनि सार प्रयोग गर्नु अघि बारीमा उम्रेका सबै झारहरू उखेलिदिनुपर्छ अनि त्यसपछि नाइट्रोजन सार प्रयोग गर्नुपर्छ. नाइट्रोजन सार प्रयोग गर्ने बित्तिकै सिँचाइ गरिदिनुपर्छ अनि खोर्सानीमा किराको आक्रमण भए रोगर मेटाक्सिस आदि दबाईहरू पानीमा घोलेर प्रयोग गर्नुपर्छ.

यी थियो खेतीपातीबारे सल्लाह। अब सुनौ नेपाली आधुनिक गीत पेमा लामा अनि रिमला मोक्तानको युगल आवाजमा।

समय यसबेला बिहानको 7:15 भइसकेको छ। आकाशवाणीको नेपाली प्रसारण सेवामा यहाँहरूलाई स्वागत छ र अब भने सुनौ हिन्दी भजन जगजीत सिंह शर्मा।

0: यस भजनपछि अब पालो भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मु तीन राष्ट्रको आफ्नो भ्रमणको दोस्रो चरणमा उत्तरी मेसिडोनिया पुग्नु भएको छ। उहाँले राष्ट्रपति गोडना सिल्जानोवस्का दावाकोवाका साथ द्विपक्षीय वार्ता गर्नुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले नयाँ दिल्लीमा पनामाका विदेश मन्त्री हाविबेर एडुआर्को मार्टिनेज आचा वास्केजसित भेटवार्ता गर्नुभयो। हिजो नयाँ दिल्लीमा भएको विरोध प्रदर्शनमा 118 भन्दा बढी पुलिस घाइते भएका छन्। भारतले युक्रेनको ओडेसा बन्दरगाहबाट प्रस्थान भइरहेको जहाज एमवी गोल्डन लियोमा भएको हमलाको कडा निन्दा गरेको छ। यस हमलामा चार भारतीय नागरिकहरूको मृत्यु भएको छ भने एक भारतीय गम्भीर रूपमा घाइते भएका छन्। जम्मू कश्मीरमा मुसलधारे वर्षा सम्बन्धित ताजा घटनामा थप 12 जनाको मृत्यु भएको छ। यसका साथै पछिल्लो 3 दिनमा मर्नेहरूको संख्या 23 पुगेको छ। र पीवी सिन्धुले आजदेखि शुरू हुने चाइना ओपन 2026 ब्याडमिन्टन प्रतियोगितामा भारतीय टिमको नेतृत्व गर्नेछन्। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मु तीन राष्ट्रको आफ्नो भ्रमणको दोस्रो चरणमा उत्तरी मेसिडोनिया पुग्नु भएको छ। यो कुनै पनि भारतीय राष्ट्रपतिको उत्तरी मेसिडोनियाको पहिलो भ्रमण हो। राष्ट्रपति मुर्मुले मेसिडोनियाकी राष्ट्रपति गोडना सिल्जानोवस्का दाउकोवाका साथ द्विपक्षीय वार्ता गर्नुहुनेछ। उहाँले प्रधानमन्त्री क्रिस्टिजन मिकोस्की, विधानसभा अध्यक्ष अफ्रिम गासीसित पनि भेट गर्नुहुनेछ र उत्तरी मेसिडोनियाको विधानसभालाई सम्बोधित गर्नुहुनेछ। राष्ट्रपतिले भारत उत्तर मेसिडोनिया व्यापार मञ्चलाई पनि सम्बोधित गर्नुहुनेछ। दुवै पक्ष कृषि, फार्मास्युटिकल्स, विज्ञान र प्रौद्योगिकी, सूचना प्रौद्योगिकी र सूचना प्रौद्योगिकी सक्षम सेवाहरू, आइटिइएस जस्ता प्राथमिकता क्षेत्रहरूमा आर्थिक सम्बन्धलाई गहिरो बनाउन इच्छुक छन्। राष्ट्रपति मुर्मुले सेन्ट स्पस चर्चको पनि भ्रमण गर्नुहुनेछ र मेसिडोनियाका प्रख्यात क्रान्तिकारी गोसे डेल्चेगोको समाधिमा पुष्पाञ्जली अर्पित गर्नुहुनेछ। राष्ट्रिय जनतान्त्रिक गठबन्धन एनडीए संसदीय दलको साप्ताहिक रणनीति बैठक आज बिहान संसद भवनमा बस्दछ। बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने कार्यक्रम छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले नयाँ दिल्लीमा पनामाका आफ्ना समकक्षी हाविबेर एडुआर्को मार्टिनेज आचा वास्केजसित भेटवार्ता गर्नुभयो। हिजो भएको यस बैठकमा डाक्टर जयशंकरले ल्याटिन अमेरिका अनि क्यारेबियन क्षेत्रको लागि प्रवेशद्वार मानिने पनामासितको भारतको सम्बन्धलाई अझ बलियो बनाउने महत्वमाथि जोड़ दिनुभयो। दुवै नेताले व्यापार, व्यवसाय, विकास, समुद्री मामिला, स्वास्थ्य, कृषि, शिक्षा र डिजिटल सहयोगलाई अघि बढाउन सहित अन्य कयन विषयहरूमा व्यापक छलफल गर्नुभयो। उहाँहरूले बहुपक्षीय मञ्चमा सहयोगको बारे पनि कुराकानी गर्नुभएको छ।
2: Recently, during the 5th India-SICA ministerial meeting, which the two of us had co-chaired, your current visit builds on the momentum of high-level exchanges that we've had. And I believe that both our governments, both our leaders are very keen at deepening and widening our partnership.
1: हिजो नयाँ दिल्लीमा भएको विरोध प्रदर्शनमा 118 भन्दा बढी पुलिसकर्मी घाइते भएका छन्। घाइतेहरू हुनेहरूमा विशेष पुलिस आयुक्त, संयुक्त पुलिस आयुक्त, अतिरिक्त आयुक्त र उपायुक्त पदका वरिष्ठ अधिकारीहरू सामेल छन्। दिल्ली पुलिसले एक विज्ञप्ति मार्फत भनेको छ, प्रदर्शनकारीहरूले आक्रामक र हिंसात्मक व्यवहार गरे। चेतावनी र कानुनी निर्देशहरूको बावजुद पनि उनीहरूले निषेध आदेशहरूको उल्लङ्घन गरे। दिल्ली पुलिसले प्रदर्शनकारीहरूले पुलिसमाथि हमला गरेको र पुलिस अन्य सरकारी गाडीहरूमा तोडफोड गरेको र हिंसात्मक हिंसात्मक गतिविधि गरेको बताएको छ। पुलिसले घाइते पुलिसकर्मीहरूको मेडिकल लीगल जाँच चलिरहेको बताएको छ। झडपका क्रममा लगभग 60 प्रदर्शनकारी पनि घाइते भएका छन्। पुलिस अनुसार करिब 70 जना प्रदर्शनकारीहरूलाई हिरासतमा लिएको छ र उचित कानूनी कार्यवाही भइरहेको छ। भारतीय न्याय संहिता र अन्य कानून अन्तर्गत प्राथमिकी दर्ता भइरहेको छ। दिल्ली पुलिसले हिंसामा संलग्न सबैमाथि कडा कार्यवाही गरिने बताएको छ। केन्द्रीय मन्त्री जगत प्रकाश नड्डाले हिजो नयाँ दिल्लीमा प्रदर्शनकारीका प्रतिनिधिहरूसित भेट गर्नुभयो। श्री नड्डाले सबै प्रदर्शनकारीहरूलाई धरना समाप्त गर्न र स्थिति सामान्य बनाउन प्रशासनलाई सहयोग गर्न आग्रह गर्नुभएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मिडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। भारतले युक्रेनको ओडेसा बन्दरगाहबाट प्रस्थान भइरहेको जहाज एमवी गोल्डन लियोमाथि भएको हमलाको कडा शब्दमा निन्दा गरेको छ। विदेश मन्त्रालयले यस हमलामा 4 भारतीय नागरिकको ज्यान गएको अनि 1 भारतीय गम्भीर रूपमा घाइते भएको बताएको छ। मन्त्रालय अनुसार घटनाको समयमा जहाजमा 17 चालक दलका सदस्यहरू सवार थिए, जसमध्ये 5 भारतीय नागरिक थिए। मन्त्रालयले भनेको छ, वाणिज्यिक जहाजहरूलाई निशाना बनाउनु, चालक दलको जीवन जोखिममा राख्ने र आवत जावत तथा व्यापार स्वतन्त्रमा अवरोध गर्ने जस्ता घटना निन्दनीय छन्। भारतले डेंगूको पहिलो भ्याक्सिनलाई स्वीकृति दिएको छ। औषधि महानियन्त्रकले टाकेडा बायो फार्मास्युटिकल्स इन्डियाद्वारा विकसित क्यू डेङ्गा भ्याक्सिनको विपणनको अनुमति प्रदान गरेको छ। कम्पनी अनुसार यो भ्याक्सिन 4-60 वर्ष आयुका मानिसहरूका लागि स्वीकृत गरिएको छ र यसलाई डेङ्गु संक्रमणको पूर्व इतिहासको जाँच नगरी लगाउन सकिनेछ। यसलाई युरोपेली संघ, ब्रिटेन, ब्राजिल, इन्डोनेसिया र अर्जेन्टिना सहित 40 भन्दा बढी देशहरूमा स्वीकृति प्राप्त भइसकेको छ। राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल यस वर्षको लोकमान्य तिलक राष्ट्रिय पुरस्कारका लागि छनौट हुनुभएको छ। लोकमान्य तिलकको 106 पुण्यतिथिको अवसरमा उहाँलाई यो पुरस्कार प्रदान गरिनेछ। लोकमान्य तिलक स्मारक ट्रस्टका अध्यक्ष डाक्टर रोहित तिलकले हिजो एक पत्रकार सम्मेलनमा यसको घोषणा गर्नुभएको हो। जम्मू कश्मीरमा वर्षा सम्बन्धित ताजा घटनाक्रममा 1 महिला अनि 2 बाल बालिका सहित 12 जनाको मृत्यु भएको छ भने पछिल्लो 3 दिनमा मृतकहरूको संख्या बढेर 23 पुगेको छ। अधिकारीहरू अनुसार बाढी प्रभावित राजौरी अनि पुंछ जिल्लामा अविरल भारी वर्षाको कारण बचाउ अनि राहत कार्यमा बाधा आएको कारण 7 जना निखोज परेका छन्।
3: तेज बारिश के कारण पुंछ और रजौरी जिले में बचाव और राहत कार्य आज प्रभावित हुआ। कल आए विनाशकारी बाढ़ और भूस्खलन में 12 लोगों की मौत हो गई थी, जबकि कई अन्य अब भी लापता हैं। प्रशासन ने संवेदनशील क्षेत्रों में रहने वाले लोगों को सतर्क रहने की सलाह दी है। राष्ट्रीय आपदा मोचन बल, राज्य आपदा मोचन बल, जम्मू कश्मीर पुलिस और सेना के दल प्रभावित क्षेत्रों में तैनात हैं तथा संवेदनशील इलाकों में हाई अलर्ट पर हैं। पुंछ, रजौरी, रियासी और उधमपुर के प्रमुख मार्गों को यातायात के लिए खोल दिया गया है। मौसम विभाग ने 23 जुलाई तक राज्य में मूसलाधार बारिश की चेतावनी जारी की है। जम्मू से एन गुलशन रैना की रिपोर्ट के साथ समाचार कक्ष से शशांक कुमार।
1: राज्यका मुख्यमन्त्री उमर अब्दुल्लाले सीमावर्ती रजौरी र पुंछमा वर्षासित सम्बन्धित घटनाहरूमा ज्यान गुमाउनेहरूका परिवारहरूलाई 6-6 लाख रुपियाँको अनुग्रह राशि दिने घोषणा गर्नुभएको छ। मुख्यमन्त्रीले सबै जिल्ला प्रशासनलाई 24 जुलाईसम्म प्रत्येक 6 घण्टामा स्थिति रिपोर्ट पेश गर्न निर्देश समेत दिनुभएको छ। यसैबीच हिमाचल प्रदेशको काङ्रा, मण्डी र सिरमौर जिल्लामा मौसम विभागद्वारा जारी रेड अलर्टको मध्यनजर आज सबै शिक्षण संस्थान बन्द रहनेछन्। चम्बा, काङ्रा, कुल्लू, मण्डी र सिरमौर जिल्लामा मुसलधारे वर्षाको चेतावनी जारी गरिएको छ। भारत के स्टार ब्याडमिन्टन खेलाडी पीभी सिन्धुले आजदेखि सुरु हुने चाइना ओपन 2026 ब्याडमिन्टन प्रतियोगितामा भारतीय टिमको नेतृत्व गर्नेछिन्। सिन्धुले महिला सिंगल्सको राउण्ड अफ 32 आफ्नो पहिलो म्याचमा आफ्नै देशकी उन्नति हुड्डाको सामना गर्नेछिन्। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मू तीन राष्ट्रको आफ्नो भ्रमणको दोस्रो चरणमा उत्तरी मेसिडोनिया पुग्नु भएको छ। उहाँले राष्ट्रपति गोडाना सिल्जानोवस्का दावाकोवाका साथ द्विपक्षीय वार्ता गर्नुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले नयाँ दिल्लीमा पनामाका आफ्ना समकक्षीसित भेटवार्ता गर्नुभयो। हिजो नयाँ दिल्लीमा भएको विरोध प्रदर्शनमा 118 भन्दा बढी पुलिसकर्मी घाइते भएका छन्। जम्मू कश्मीरमा मुसलधारे वर्षा सम्बन्धित ताजा घटनामा थप 12 जनाको मृत्यु भएको छ। यसका साथै पछिल्लो 3 दिनमा मर्नेहरूको संख्या 23 पुगेको छ। यसका साथै समाचार पूरा भयो।

समय यसबेला बिहानको 7:35 भइसकेको छ र अब कार्यक्रम सङ्गीत प्रभा अन्तर्गत हामी सुन्नेछौँ विभिन्न कलाकारको आवाजमा नेपाली आधुनिक गीत. सर्वप्रथम यहाँलाई सुनाइरहेछौँ लाक्पा छिरिङ तामाङको स्वरमा रहेको यो गीत, जसका शब्दकार हुनुहुन्छ दिलकश विद्या भूषण तामाङ, त सङ्गीत संयोजक हुनुहुन्छ रविन्द्र सुन्दास.

अब प्रस्तुत छ समसामयिक समीक्षा. विषय रहेको छ विक्रम एकको सफलतासँगै भारत एक गम्भीर विश्वव्यापी अन्तरिक्ष शक्तिको रूपमा स्थापित हुने ऐतिहासिक निर्णय यो प्रमाणको रूपमा खड़ा छ. विज्ञान तथा प्रौद्योगिकी मन्त्रालय साथै पृथ्वी विज्ञान मन्त्रालयका लागि केन्द्रीय राज्य मन्त्री स्वतन्त्र प्रभार र प्रधानमन्त्री कार्यालय कार्मिक सार्वजनिक गुनासो र पेन्सन आणविक ऊर्जा विभाग र अन्तरिक्ष विभागका राज्यमन्त्री डाक्टर जितेन्द्र सिंहले यसरी आफ्नो मन्तव्य राख्नुभयो. डाक्टर जितेन्द्र सिंहले श्रीहरिकोटा स्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट मिशन आगमनको सफल प्रक्षेपण हेर्नुभयो, जहाँ स्काईरूट एयरोस्पेसले विक्रम एकलाई आफ्नो तोकिएको तल्लो पृथ्वी कक्षामा सफलतापूर्वक राख्यो, जसले भारतीय माटोबाट कक्ष प्रक्षेपण हासिल गर्ने पहिलो भारतीय निजी कम्पनी बन्यो. यो मिशन भारतको अन्तरिक्ष यात्रामा एक परिभाषित कोशी ढुङ्गा हो. यसले देशको सार्वजनिक निजी साझेदारी मोडेलको बढ़दो शक्तिलाई प्रदर्शन गर्दछ, जुन अन्तरिक्ष विभाग इसरो इन्स्पेस र भारतको जीवन्त स्टार्टअप इको सिस्टमको सहयोगी प्रयासहरूद्वारा सक्षम. भारतीय र अन्तर्राष्ट्रिय साझेदारहरूबाट ग्राहक पिलोटहरू र प्राविधिक प्रदर्शनहरू पनि उडाएको थियो, जसले भारतको व्यावसायिक प्रक्षेपण क्षमताहरूमा विश्वव्यापी अन्तरिक्ष समुदायको बढ़दो विश्वासलाई प्रतिविम्बित गर्दछ. मन्त्रीले भन्नुभयो 2020 ल्याइएका ऐतिहासिक सुधारहरूपछि भारतको अन्तरिक्ष पारिस्थितिक प्रणालीमा उल्लेखनीय परिवर्तन आएको छ. भारतमा पूर्ण रूपमा निर्मित र विकसित विक्रम एक देशको पहिलो निजी रूपमा विकसित कक्ष प्रक्षेपण यान हो, जसमा 350 किलोग्रामसम्म तल्लो पृथ्वीको कक्ष कक्षामा राख्ने क्षमता छ. लगभग 22 मिटर अग्लो प्रक्षेपण यानमा धेरै स्वदेशी प्राविधिक सफलताहरू समावेश छन्, जसमा भारतको पहिलो पूर्ण कार्बन कम्पोजिट कक्ष रकेट, यसको कक्ष समायोजन मड्युललाई शक्ति दिने 100% 3D प्रिन्टेड तरल इन्जिन, उन्नत अल्ट्रा लोसक वायवीय पृथ्वीकरण प्रणाली र देशको सबैभन्दा लामो मोनोलिथिक कार्बन कम्पोजिट रकेट चरणहरू समावेश छन्। महत्वपूर्ण प्रणोदन एभियोनिक्स टेलिमेट्री नेभिगेशन र उडान नियन्त्रण प्रणालीहरूलाई प्रमाणित यो सफल मिशनसँगै भारत भविष्यको व्यावसायिक कक्ष प्रक्षेपण सेवाहरूको लागि बलियो आधार बनेको छ. प्रधानमन्त्री श्री नरेन्द्र मोदीले यो ऐतिहासिक उपलब्धिमा स्काईरूट एयरोस्पेस स्टोरीलाई बधाई दिनुहुँदै यसलाई भारतको विस्तार भइरहेको अन्तरिक्ष इकोसिस्टमको लागि कोसे ढुङ्गा र देशको बढ़दो वैज्ञानिक क्षमता, उद्यमशीलता भावना र नवप्रवर्तन संचालित विकासको प्रतिविम्बको रूपमा वर्णन गर्नुभयो. स्काईरूट एयरोस्पेसका संस्थापकहरूलाई बधाई दिँदै डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, यदि प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको अन्तरिक्ष क्षेत्रलाई निजी उद्यमका लागि खोल्ने साहसी निर्णय नगरेको भए देशले यो ऐतिहासिक उपलब्धि देख्ने थिएन. मन्त्रीले इन्स्पेस इसरो र अन्तरिक्ष विभागलाई निर्वाध सार्वजनिक निजी साझेदारी ढाँचा सिर्जना गरेकोमा बधाई पनि दिनुभयो. उहाँले भन्नुभयो विक्रम एकको सफलताले कसरी दूरदर्शी नीति निर्माण, वैज्ञानिक उत्कृष्टता र उद्यमी प्रतिभाले विश्वव्यापी रूपमा प्रतिस्पर्धी प्राविधिक उपलब्ध

0: सब्जीहरू उत्पादन गर्न सक्छ भनेर प्रतिबिम्बित गर्दछ। आजको सफलता वर्षौंको दृढता, वैज्ञानिक उत्कृष्टता र विश्वव्यापी रूपमा प्रतिस्पर्धी अन्तरिक्ष प्राविधिहरू निर्माण गर्न भारतका युवा उद्यमीहरूको दृढ संकल्प हो। विक्रम एकले पहिलो कक्षीय अभियानको लागि प्राविधिक परिपक्वताको असाधारण स्तर प्रदर्शन गरेको छ।
1: अबको केही क्षणमा सुन्नुहुनेछ दिल्ली केन्द्रबाट क्रमैले समाचार।

यस बेला समय भएको छ बिहानको 8:10 र अबको अघिल्लो क्रममा प्रस्तुत कार्यक्रम रङबिरङको संसार।

नमस्कार, कार्यक्रम रङबिरङको संसारमा श्रोताहरूलाई म उद्घोषिका अदिति अनि प्रस्तोता लेखनाथ राईको तर्फबाट स्वागत छ। आज म नेपाली चलचित्र जगतकी चर्चित प्रतिभाशाली र सफल अभिनेत्री स्वस्तिमा खड्काको जीवन, सङ्घर्ष, उपलब्धि र नेपाली चलचित्र क्षेत्रमा उनले पुर्याएका योगदानको बारेमा केही कुरा प्रस्तुत गर्दछु। नेपालको चलचित्र उद्योगमा धेरै कलाकारहरू आएका छन् र आफ्नो प्रतिभाका कारण दर्शकको मन जितेका छन्। तीमध्ये स्वस्तिमा खड्का आजको पुस्ताले अत्यन्त रुचाउने अभिनेत्री हुन्। उनी आफ्नो स्वाभाविक अभिनय, सुन्दर व्यक्तित्व, आत्मविश्वास र मेहनतका कारण छोटो समयमै नेपाली चलचित्र उद्योगको अग्रगणी अभिनेत्री बन्न सफल भएका छन्। उनले अभिनयलाई केवल मनोरञ्जनको माध्यम मात्र नभई समाजका विभिन्न विषयलाई उजागर गर्ने माध्यमको रूपमा पनि प्रस्तुत गरेको छ। स्वस्तिमा खड्काको जन्म 4 जुलाई 1995 नेपालमा भएको हो। उनले आफ्नो बाल्यकालदेखि नै कला, नृत्य र अभिनयप्रति विशेष रुचि राख्थे। विद्यालय जीवनमा हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी हुने उनको बानी थियो। यही रुचि र लगनले पछि उनलाई नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्न प्रेरणा दियो। उनले आफ्नो अध्ययनसँगै अभिनयको सपना पनि निरन्तर पछ्याए। सफलता सहज रूपमा प्राप्त भएको होइन, निरन्तर अभ्यास, धैर्य र मेहनतका कारण उनी आज नेपाली चलचित्र क्षेत्रको सफल कलाकार बनेका छन्। स्वस्तिमा खड्काले चलचित्र होस्टेल रिटर्न्सबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन्। पहिलो चलचित्रमै उनको अभिनयलाई दर्शकले निकै मन पराए। त्यसपछि उनलाई धेरै चलचित्रका प्रस्ताव आउन थाले र उनले आफ्नो अभिनय क्षमतालाई झनै निखार्दै गए। सुरुवाती सफलतापछि उनले आफूलाई एउटै प्रकारको भूमिकामा सीमित नराखी फरक फरक पात्रहरूमा अभिनय गरे। यसले उनी बहुआयामिक कलाकार भएको प्रमाणित गर्दछ। स्वस्तिमा खड्काले अभिनय गरेका धेरै चलचित्रहरू नेपाली चलचित्र उद्योगका सफल चलचित्र मानिन्छन्। उनका प्रमुख चलचित्रहरू होस्टेल रिटर्न्स, बुलबुल, घमण्ड शेरे, चिसो मान्छे, तिम्रो मेरो साथ लगायतका चलचित्रहरू पर्दछन्। यीमध्ये बुलबुल चलचित्र विशेष रूपमा उल्लेखनीय छ। यस चलचित्रमा उनले एक सङ्घर्षशील महिलाको जीवनलाई अत्यन्त यथार्थपरक रूपमा प्रस्तुत गरेका छन्। उहाँका अभिनयलाई नेपालमा मात्र होइन अन्तर्राष्ट्रिय स्तरमा पनि प्रशंसा गरिएको थियो। धेरै समीक्षकहरूले उनको अभिनयलाई नेपाली चलचित्र इतिहासकै उत्कृष्ट अभिनयमध्ये एक मानेका छन्। स्वस्तिमा खड्काको अभिनय शैली स्वाभाविक, भावपूर्ण र जीवन्त छ। उनी कुनै पनि पात्रलाई केवल अभिनय गर्नुहुन्न, बरु त्यस पात्रको भावना, दुःख, खुसी र सङ्घर्षलाई आफ्नै जीवनको अनुभव झै प्रस्तुत गर्छन्। यही कारणले दर्शकहरूले उनका पात्रहरूसँग आफैलाई जोडिएको अनुभव गर्छन्। उनी प्रत्येक नयाँ चलचित्रमा नयाँ चुनौती स्वीकार गर्न रुचाउँछन्। फरक फरक भूमिका निर्वाह गर्ने उनको क्षमताले उनलाई अन्य कलाकारभन्दा अलग बनाएको छ। चलचित्रसँगै स्वस्तिमा खड्का नेपाली म्युजिक भिडियोहरूमा पनि निकै लोकप्रिय छन्। उनले अभिनय गरेका धेरै गीतहरू दर्शकमाझ अत्यन्त चर्चित भएका छन्। उनका म्युजिक भिडियोहरू सामाजिक सञ्जालमा लाखौँ पटक हेरिएको छ। त्यसै गरी विभिन्न ब्रान्डका विज्ञापनहरूमा पनि उनको उपस्थिति देख्न सकिन्छ। आफ्नो आकर्षक व्यक्तित्व र आत्मविश्वासका कारण उनी धेरै कम्पनीहरूको रुजाइमा परेका छन्। स्वस्तिमा खड्का केवल राम्रो अभिनेत्री मात्र होइन, उनी विनम्र, अनुशासित र मेहनती व्यक्तित्वका रूपमा पनि चिनिन्छ। सफलता प्राप्त गरेपछि पनि उनी सधैँ सरल व्यवहारका लागि परिचित छन्। उनले नयाँ पुस्तालाई निरन्तर मेहनत गर्न, आफ्नो लक्ष्यप्रति इमान्दार रहन र आत्मविश्वास कहिले नहार्न प्रेरणा दिन्छन्। स्वस्तिमा खड्काले नेपाली चलचित्र उद्योगलाई नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका छन्। उनले अभिनय मार्फत महिला पात्रलाई सशक्त रूपमा प्रस्तुत गरेका छन्। उनका चलचित्रहरूले समाजका विभिन्न पक्षलाई उजागर गर्छ। यसले नेपाली चलचित्रको गुणस्तर बढाउन सहयोग पुगेको छ।
उनका सफलताले धेरै नयाँ कलाकारहरूलाई पनि प्रेरणा दिएको छ। आज धेरै युवतीहरूले उनलाई आफ्नो आदर्श मान्न थालिसकेका छन्। आज डिजिटल युगमा स्वास्थ्यमा खड्का सामाजिक सञ्जालमा पनि निकै सक्रिय छन्। उनले आफ्ना नयाँ चलचित्र फोटो विचार तथा प्रेरणादायी सन्देशहरू आफ्ना प्रशंसकहरूसँग साझा गर्छन्। उनले सामाजिक सञ्जाललाई सकारात्मक रूपमा प्रयोग गर्दै युवा पुस्तालाई राम्रो सन्देश दिने प्रेरणा गरिरहेका छन्। स्वास्थ्यमा खड्काको जीवनबाट हामीले धेरै कुरा सिक्न सक्छौँ। सफलता पाउन मेहनत, अनुशासन, धैर्य र आत्मविश्वास आवश्यक हुन्छ। सपना देख्नु मात्र पर्याप्त हुँदैन, त्यसलाई पुरा गर्न निरन्तर प्रयास गर्नुपर्छ। आफ्नो कामप्रति इमान्दार भए सफलता अवश्य प्राप्त हुन्छ भन्ने कुरा उनको जीवनले देखाएको छ। स्वस्तिमा खड्काले आफ्नो उत्कृष्ट अभिनयका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रशंसा प्राप्त गरेका छन्। विशेष गरी बुलबुल चलचित्रमा उनले निर्वाह गरेका भूमिकाहरूको लागि उनलाई धेरै सम्मान र पुरस्कारको लागि मनोनयन गरिएको थियो। यस चलचित्रले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पनि प्रशंसा बटुल्यो र उनको अभिनयलाई समीक्षकहरूले उच्च मूल्याङ्कन गरेका थिए। त्यसै गरी उनले विभिन्न नेपाली चलचित्र पुरस्कार समारोहहरूमा उत्कृष्ट अभिनेत्री तथा लोकप्रिय अभिनेत्री विधामा मनोनयन र सम्मान प्राप्त गरेका छन्। यी उपलब्धिहरूले उनको प्रतिभा, मेहनत र नेपाली चलचित्र क्षेत्रप्रतिको समर्पणलाई अझ स्पष्ट रूपमा प्रमाणित गर्दछ। स्वस्तिमा खड्काको व्यक्तिगत जीवन पनि उनका प्रशंसकहरूमाझ निकै चर्चाको विषय रहन गएको छ। उनले नेपाली चलचित्र क्षेत्रका अभिनेता तथा निर्देशक निश्चल बस्नेतसँग विवाह गरे। दुवैले एकअर्काको कामप्रति सम्मान र सहयोग गर्दै नेपाली चलचित्र क्षेत्रमा सक्रिय भूमिका निभाइरहेका छन्। स्वस्तिमा खड्का आफ्नो व्यस्त अभिनय जीवनको बाहेक परिवारलाई पर्याप्त समय दिने प्रयास गर्छन्। उनलाई यात्रा गर्न, नयाँ ठाउँहरूको अवलोकन गर्न, पुस्तक पढ्न, सङ्गीत सुन्न र परिवार तथा साथीभाइसँग समय बिताउन मन पराउँछिन्। उनी सामाजिक सञ्जालमा पनि सक्रिय हुन्छन् र आफ्ना चलचित्र दैनिकी तथा प्रेरणादायी सन्देशहरू प्रशंसकहरूसँग साझा गर्छन्। सरल, विनम्र र अनुशासित स्वभावका कारण उनी धेरै दर्शक र शुभचिन्तकहरूका लागि प्रेरणादायी व्यक्तित्वका रूपमा चिनिन्छ। अन्त्यमा स्वस्तिमा खड्का नेपाली चलचित्र क्षेत्रकी एक उत्कृष्ट, प्रतिभाशाली, मेहनती र प्रेरणादायी अभिनेत्री हुन्। उनले आफ्नो अभिनय, समर्पण र निरन्तर सङ्घर्षका माध्यमबाट नेपाली चलचित्र उद्योगमा विशेष स्थान बनाउन सफल भएका छन्। भविष्यमा पनि उनले नेपाली चलचित्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अझ उच्च स्थानमा पुर्याउनु हुनेछ भन्ने विश्वास गर्न सकिन्छ।

हौस् त रङ बिरङको संसार कार्यक्रममा आज हामीले कुराकानी गर्यौं स्वास्थ्यमा खड्काबारे। अब अर्को श्रृङ्खलामा फेरि हुने विषय लिएर उपस्थित हुने नै छौ। अहिलेलाई भने कार्यक्रम प्रस्तुत लेखनाथ राई अनि म अदितिलाई बिदा दिनुहोस्। नमस्कार। अब सुनौ केही लोकगीत लिङमा लेप्चाको स्वरमा।

0: my body. Blurrivision, don't ignore it. We bring to you advanced eye care and expert specialists you can trust. From routine checkups to complex surgeries, we see it all. Siliguri Greater Lines Eye Hospital, your one-step solution for all eye care needs. See better, live better. Call us at 973330090 or visit us at Second Mile behind Vishal Cinema, Civic Road, Siliguri.
1: अब कार्यक्रम योजना अन्तर्गत आज चर्चा गर्ने विषय रहेको छ प्रधानमन्त्री कृषि सिँचाई योजना. यसको विषयमा हामी यहाँलाई केही जानकारी दिनेछौँ, साथमा सुन्नेछौँ हिन्दी चलचित्रका गीतहरू पनि विभिन्न कलाकारको स्वरमा. प्रधानमन्त्री कृषि सिँचाई योजना विषयमा, कृषि भारतको अर्थतन्त्रको प्रमुख आधार हो. देशको ठूलो जनसङ्ख्या प्रत्यक्ष र अप्रत्यक्ष रूपमा कृषिमा निर्भर रहेको छ. तर पर्याप्त सिँचाइ सुविधाको अभाव, वर्षामा अत्याधिक निर्भरता, पानीको असमान वितरण तथा जलस्रोतको उचित व्यवस्थापन नहुनका कारण कृषि उत्पादनका अपेक्षित वृद्धि हुन सकेको थिएन. अनि यही समस्यालाई समाधान गर्ने उद्देश्यले भारत सरकारले 1 जुलाई 2015 प्रधानमन्त्री कृषि सिँचाइ योजना सुरु गरेको हो. यस योजनाको मुख्य उद्देश्य प्रत्येक खेतसम्म सिँचाइ सुविधा पुर्याउनु, पानीको वैज्ञानिक र प्रभावकारी उपयोग गर्नु तथा किसानको उत्पादन र आमदानी बढाउनु हो. यस योजनाको प्रमुख नारा हर खेतको पानी र प्रति थोपा बढी बाली. यसले कम पानीमा बढी उत्पादन गर्ने आधुनिक कृषि प्रणालीलाई प्रोत्साहन गर्दछ. भारतका धेरै किसान अझै पनि वर्षाको पानीमा निर्भर छन्. समयमै वर्षा नहुँदा खेती प्रभावित हुने, उत्पादन घट्ने तथा किसानले आर्थिक क्षति व्यवहार्नुपर्ने अवस्था रहन्छ. जलवायु परिवर्तनका कारण पनि पानीको उपलब्धतामा असन्तुलन आएको छ. यस्ता अवस्थामा सिँचाइ सुविधाको विस्तार र पानीको उचित व्यवस्थापन अत्यन्त आवश्यक बनेको छ. प्रधानमन्त्री कृषि सिँचाइ योजना यही आवश्यकतालाई पूरा गर्न ल्याएको एक महत्वपूर्ण राष्ट्रिय योजना हो. यसका प्रमुख उद्देश्यहरू, देशका सबै खेती योग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्नु, प्रत्येक खेतसम्म पानी पुर्याउने व्यवस्था गर्नु, पानीको मितव्ययी तथा वैज्ञानिक प्रयोगलाई प्रोत्साहन गर्नु, वर्षाको पानी संकलन तथा जल संरक्षणलाई प्रोत्साहन गर्नु, कृषि उत्पादन र उत्पादकत्व बढाउनु अनि किसानको आय वृद्धि गरी उनीहरूको जीवनस्तर सुधार गर्नु अनि दिगो कृषि विकासलाई प्रवर्धन गर्नु. अनि योजनाका प्रमुख विशेषताहरू हुन्, हर खेतको पानी, यस कार्यक्रम अन्तर्गत सिँचाइ नपुगेका खेतसम्म नहर, पाइपलाइन, बोरेड, लिफ्ट सिँचाइ तथा अन्य माध्यमबाट पानी पुर्याउने व्यवस्था गरिन्छ. यस अन्तर्गत ड्रिप सिँचाइ र स्क्रिपर सिँचाइ जस्ता आधुनिक प्रविधिको प्रयोग गरी कम पानीमा बढी उत्पादन गर्न प्रोत्साहन गरिन्छ अनि यसले पानीको बचतका साथै उत्पादन पनि बढाउँदछ. वर्षाको पानी संकलन, पोखरी निर्माण, चेक ड्याम, जलाशय निर्माण, भूजल पुनर्वन तथा जलस्रोतको संरक्षणमा विशेष जोड दिएको छ. अनि योजनाबाट किसानलाई हुने लाभहरूमध्ये खेतीका लागि वर्षामा मात्र निर्भर रहनु पर्दैन, पानीको उचित र प्रभावकारी उपयोग हुन्छ, कृषि उत्पादनमा उल्लेखनीय वृद्धि हुन्छ, खेतीको लागत घट्छ अनि कम पानीमा पनि राम्रो उत्पादन सम्भव हुन्छ, किसानको आमदानी बढ्छ, सुक्खा तथा पानीको अभावबाट हुने जोखिम कम हुन्छ अनि ग्रामीण क्षेत्रमा रोजगारीको अवसर बढ्दछ. अनि प्रधानमन्त्री कृषि सिँचाइ योजना भारतको कृषि विकासका लागि अत्यन्त महत्वपूर्ण योजना हो. यसले जल संरक्षण, पानीको वैज्ञानिक प्रयोग तथा आधुनिक सिँचाइ प्रणालीलाई प्रोत्साहन गर्दछ. यसका कारण कृषि उत्पादन वृद्धि हुनका साथै किसानको आर्थिक अवस्था सुधार हुँदै गएको छ. अनि प्रत्येक गाउँसम्म सिँचाइ पूर्वाधार विस्तार गर्नुपर्छ अनि जल संरक्षणका कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउनुपर्छ. अनि प्रधानमन्त्री कृषि सिँचाइ योजना भारत सरकारको किसानमुखी तथा दूरदर्शी योजना हो. यस योजनाले हर खेतको पानी र प्रति थोपा बढी बाली भन्ने अवधारणालाई व्यवहारमा उतार्दै कृषि क्षेत्रलाई आधुनिक, उत्पादनमुखी र दिगो बनाउन महत्वपूर्ण भूमिका खेलेको छ. यदि योजनालाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकियो भने यसले किसानको आय वृद्धि, खाद्य सुरक्षा अनि सुदृढकरण तथा देशको समग्र आर्थिक विकासमा दीर्घकालीन योगदान पुर्याउनेछ।

यी थियो प्रधानमन्त्री कृषि सिँचाई योजना सम्बन्धी जानकारी र अब सुनाउनेछौँ यहाँहरूलाई विभिन्न कलाकारको आवाजमा रहेको यो गीत।

0: अब सुनोस प्रमुख समाचार।
1: यो आकाशवाणी हो। अब 9 बजेको मुख्य समाचार रोशनी छेत्रीबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले एन्डी बर्नह्यामलाई ब्रिटेनको प्रधानमन्त्री निर्वाचित हुनुभएकोमा बधाई दिनुभएको छ। निर्वाचन आयोगले आज कोलकातामा डाक मतपत्र प्रणालीलाई अधिक समावेशी, सुरक्षित अनि सुलभ बनाउनमाथि एक अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्नेछ। राष्ट्रिय जनतान्त्रिक गठबन्धन संसदीय दलको साप्ताहिक रणनीति बैठक आज बिहान संसद भवनमा हुनेछ। यस बैठकलाई अब मंगल मिलनको नामले जानिनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्नुहुनेछ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाका धेरै उत्पादहरूमाथि अतिरिक्त 50% ट्यारिफ लगाएको घोषणा गर्नुभएको छ। सिक्किमको नाम्चीमा एनएचपीसी टिस्टा स्टेट 6 जल विद्युत परियोजनाको टनलमा हिजो भएको दुर्घटनापछि फँसेका श्रमिकहरूको उद्धार अनि बचाउ अभियान जारी छ। यस दुर्घटनामा हालसम्म 7 जनाको मृत्यु भएको पुष्टि भएको छ। पश्चिम बंगाल सरकारले राज्यकै सबै ग्राम पञ्चायत क्षेत्रमा विविजी रामजी योजना तीव्र रूपमा लागू गर्नको लागि पञ्चायत अधिकारी, ग्राम पञ्चायत प्रधान अनि सदस्यहरूलाई प्रशिक्षण दिने निर्णय गरेको छ। पश्चिम बंगाल सरकारले वृद्धावस्था, विधवा अनि दिव्याङ पेन्सनको लागि सामाजिक कल्याण पेन्सन योजना अन्तर्गत मासिक वित्तीय सहायतालाई अघिल्लो महिनादेखि बढाएर 1,500 रुपियाँ गर्ने भएको छ। असममा बाढ़ीको स्थिति भयावह बनेको छ। राज्यमा लगातार वर्षा अनि नदीहरूको जलस्तर बढेको कारण मृतकहरूको संख्या बढेर 10 पुगेको छ। समाचार पूरा भयो।
0: समय यस बेला बिहानको 9:02 भइसकेको छ र अबको केही समय हामी हिन्दी चलचित्रका गीतहरूका साथ मनोरञ्जन गर्नेछौँ। सर्वप्रथम सुन्नुहोस् जिन्दगी नामिलेगी दुबारा चलचित्रबाट रहेको यो पहिलो गीत, दिल धडकने दो सुरज जगन अनि जोय बरुवाको स्वरमा।

Sun Hoes. पश्चिम बंगाल सरकारले वृद्धावस्था विधवा अनि दिव्याङ्ग पेन्सनको लागि सामाजिक कल्याण पेन्सन योजना अन्तर्गत मासिक वित्तीय सहायतालाई अघिल्लो महिनादेखि बढाएर 1,500 रुपियाँ गर्ने भएको छ। हिज जारी एक आधिकारिक आदेशमा सरकारले भनेको छ, वृद्धि भएको सहायता प्रत्यक्ष लाभ अन्तरण डिबिटी प्रणालीको माध्यमबाट सबै पात्र लाभार्थीहरूलाई वितरित गरिनेछ। यसको साथै मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा रहेको भाजपा सरकारले राष्ट्रिय सामाजिक सहायता कार्यक्रम एनएसएपीको मासिक पेन्सनलाई पनि 1,000 रुपियाँदेखि बढाएर 1,500 रुपियाँ बनाएको छ। यस अन्तर्गत इन्दिरा गान्धी राष्ट्रिय वृद्धावस्था पेन्सन योजना, इन्दिरा गान्धी राष्ट्रिय विधवा पेन्सन योजना अनि इन्दिरा गान्धी राष्ट्रिय दिव्याङ्गता पेन्सन योजनाका लाभार्थीहरूको लागि 1 अगस्त 2026 डिबिटीको माध्यमले वितरण गरिनेछ। पश्चिम बंगाल विधानसभामा माननीय मुख्यमन्त्री शुभेन्दु अधिकारीले सबै सरकारी विभाग, स्वायत्त निकाय, बोर्ड, निगम अनि स्थानीय निकायहरूमा प्रशासनिक कामकाजमा 1 सेप्टेम्बर 2026 बांगला अनि अन्य क्षेत्रीय भाषाहरूको प्रयोग गर्न अनि सम्वर्धनको सम्बन्धमा घोषणा गर्नुभयो। घोषणापछि नेपाली अनि अन्य क्षेत्रीय भाषाहरूको प्रयोग र स्थितिको बारेमा चिन्ता व्यक्त गर्दै दार्जिलिङ क्षेत्रका लोकसभा सांसद राजु विष्टले मुख्यमन्त्री शुभेन्दु अधिकारीसित बातचित गर्नुभएको बताउनु भएको छ। मुख्यमन्त्रीले सरकार पश्चिम बंगालको विशेष गरी दार्जिलिङ पहाड़, तराई अनि डुवर्स क्षेत्रको समृद्ध भाषिक अनि सांस्कृतिक विविधताबारे पूर्णतया सचेत रहेको बताउनुहुँदै यो प्रशासन अनि सरकारी कामकाजमा मुख्य रूपले अंग्रेजी को प्रयोगको स्थानमा नेपाली लगायत अन्य क्षेत्रीय भाषाको प्रयोगलाई प्रोत्साहन दिने सरकारको पहल रहेको बताउनुभयो। गोर्खा जनमुक्ति मोर्चा प्रमुख विमल गुरुङद्वारा दार्जिलिङ, तराई अनि डुवर्स क्षेत्रमा सरकारी कार्यालय, आवेदन अनि आधिकारिक पत्रचारमा नेपाली भाषालाई मान्यता दिने मागमा पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले सकारात्मक जवाब दिनुभएको छ। मुख्यमन्त्रीले आफ्नो पत्रमा राज्य सरकारले नेपाली भाषी समुदायको भाषाको गरिमालाई सम्मान गर्ने अनि संविधानको 8 अनुसूची अन्तर्गत नेपाली भाषाको महत्वलाई स्वीकार गर्ने बताउनु भएको छ। उहाँले जनताको हितमा सरकारी कार्यहरूमा नेपाली भाषालाई आधिकारिक रूपमा सामेल गर्न आवश्यक कदम उठाउने आश्वासन दिनुभयो। पश्चिम बंगाल सरकारले राज्यका सबै ग्राम पञ्चायत क्षेत्रमा वीवीजी रामजी योजना तीव्र रूपमा लागू गर्नको लागि पञ्चायत अधिकारी, ग्राम पञ्चायत प्रधान अनि सदस्यहरूलाई प्रशिक्षण दिने निर्णय गरेको छ। विधानसभामा हिज पञ्चायती तथा ग्रामीण विकास विभागको बजेटमाथि चर्चाको जवाफमा पञ्चायत मन्त्री दिलीप घोषले भन्नुभयो, आज न्यू टाउन कन्भेन्सन सेन्टरमा 4 दिवसीय प्रशिक्षण कार्यक्रम शुरू हुनेछ। यस कार्यक्रममा पञ्चायत विभागका अधिकारीहरूले भाग लिनेछन्। यस प्रशिक्षणको उद्देश्य सबै पञ्चायत क्षेत्रमा योजना चाँडै लागू गर्नु हो। पश्चिम बंगाल विधानसभाको मनसुन अधिवेशनमा बोल्नुहुँदै खरसाङका विधायक सोनम लामाले राज्य सरकारद्वारा प्रस्तुत बजेटको स्वागत गर्दै धन्यवाद ज्ञापन गर्नुभयो। विधानसभामा हिजो उहाँले खरसाङ क्षेत्रमा स्वास्थ्य सेवा तथा स्वास्थ्य पूर्वाधारको विस्तारको आवश्यकतामाथि जोड़ दिनुभयो। यसको साथै खरसाङलाई जिल्ला बनाइनुपर्ने जन आकांक्षा रहेकोमाथि पनि उहाँले सदनमा सरकारको ध्यान आकर्षण गराउनुभयो। उहाँले जनताको आवाजलाई सशक्त रूपमा सदनमा उठाउनुहुँदै खरसाङको सर्वाङ्गीण विकास लागि आफ्नो प्रयास निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। सिक्किमको नाम्ची जिल्लाको झुलुङ्गी अन्तर्गत समरदोङमा निर्माणाधीन एनएचपीसीको तिस्ता स्टेज 6 जल विद्युत परियोजनाको टनलमा हिजो भएको दुर्घटनापछि फँसेका श्रमिकहरूको उद्धार अनि बचाउ अभियान जारी छ। राहत एवं बचाउ अभियान रातभरि चल्यो। यस दुर्घटनामा हालसम्म 7 जनाको मृत्युको पुष्टि भएको छ। टनलमा 25 भन्दा अधिक मानिसहरू फँसेको आशंका गरिएको छ। सूचना प्राप्त हुन साथै राहत एवं बचाव कार्य शुरू गरिएको थियो। ग्यास रिसाउ, टनलभित्रको प्रतिकूल परिस्थिति तथा आवश्यक बचाउ उपकरणको कमीको कारण प्रारम्भिक प्रयास सफल हुन सकेन। यसपछि पाक्योङ अनि सिलगढीबाट आएका राष्ट्रिय आपदा मोचन बलका जवानहरूलाई बचाउ अभियानमा लगाइएको छ अनि बचाउ अभियान द्रुत गतिमा चलिरहेको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।

0: अब कार्यक्रम स्वर्णिम भेष अन्तर्गत सुन्नुहोस् मादलकी।
1: भारतको उत्तर पूर्वी भागमा बस्ने भारतीय विभिन्न जातिको आआफ्नै प्रकारको लोक संस्कृति र लोक बाजाहरू भए झैं भारतीय मूलकै नेपाली वा गोर्खाली जातिको परिचय गराउने प्रमुख लोक बाजा हो मादल। नेपाली जातिको सामाजिक अनि सांस्कृतिक जीवनमा मादलको अत्यन्त ठूलो महत्व छ। मादल नेपाली जातिको सांगीतिक जीवनको आत्मा हो औ हो धुकधुकी। मादलको अनुपस्थितिमा नेपाली जातिको सांगीतिक जीवन नै अधुरो एवं खल्लो हुन जान्छ। नेपाली जातिभित्रको कुनै पनि जातले बजाउन सक्ने यो मादल भगवान शिवको रुद्र डमरू वा मृदङ्गकै अनुरूप मानिएको छ। जसरी पखवा अङ्की आलिङ्ग पणौ मृदङ्ग गोपुच्छकाती मृदङ्ग हरितकी मृदङ्ग यवाकृति आदि भगवान शिवको मृदङ्गकै अनुरूप हुन् उसरी नै मादल पनि। मृदङ्ग शिवजीको रुद्र डमरूको छोरो हो भने मादल मृदङ्गकै भाइ हो भन्नमा अत्युक्ति नहोला।
2: नेपालीहरूले आफ्नो व्यवहारिक साङ्गीतिक जीवनमा प्रयोगमा ल्याएका मादलहरू विशेषतः दुई प्रकारका छन्, पूर्वेली मादल र पश्चिमा मादल। पश्चिमा मादलको आकार सानो र छरितो भएको हुनाले चुटके गीतमा यो विशेष रूपले प्रयोग गरिन्छ, तर पूर्वेली मादल भने शास्त्रीय ढाँचाका गीतहरूको निमित्त उपयुक्त ठानिन्छ। मादले गीत प्राय जमघट मेलापात एवं चाडबाडमा गाइने गीत भए तापनि यो विशेष रूपले भदौदेखि गाउन थालिन्छ नेपाली समाजमा। कृषि प्रेमी नेपाली जातिले आफ्नो अन्नबाली रोपेर सिद्ध्याएपछि भदौ महिनादेखि मादल ठोक्न आरम्भ गर्दछन्। यहाँ एउटा रोचक प्रसङ्ग भने उल्लेख नगरी सकिन्न। नेपाली जातिभित्रको रौसे जातमा मगर जातलाई पनि लिन सकिन्छ। मगर र मादल प्राय पर्यायवाची शब्द बनेका छन्, यसैले मगरहरू भन्ने गर्दछन् भदौ लगदिया मादल ठोकदिया।

0: अंग शाब्दिक अर्थ हो ठोकाई, क्रिया वा भाव। वादकहरुको वास्तविक परिचय पनि यही ठोकनबाट नै पाउन सकिन्छ। मादले गीतमा कसैले तीन कसैले पाँच ठोकन हान्ने कुरा गर्छन्, तर प्रचलनमा भने सात ठोकन हान्ने चलन पोख्त मादलेहरू गर्ने गर्छन्। ठोकन हान्दा भगवान शिव, देवी सरस्वती, भगवती एवं दशै दिशाका दश दिक्पाल र शास्त्रमा विश्वास गरिएका 33 कोटी देवता देवीलाई आराधना गर्दै मुख भाषामा पुज्दै मादले गीत र नृत्यको सफलता र सुन्दरताको बारेमा आशिष एवं बल विन्ती माग्ने चलन मादलीहरूमा छ। मादलको दाहिने वा भाले ताल काँसको वर्तन रन्केको जस्तो औ देब्रे वा पोथी ताल मेघ गर्जेको जस्तो हुनपर्छ भन्ने मादलका पारखीहरूको भनाइ छ।
1: मादले गीतको आरम्भ कहिलेदेखि भयो? सम्भवतः यसको उत्तर निरुत्तर छ, तर यस सत्यलाई भने जरूर स्वीकार्नु पर्दछ कि यो युगौँदेखि पुस्ता पुस्ता भएर लिखित भन्दा मौखिक रूपमा हाम्रो नेपाली लोक सङ्गीत र संस्कृतिमा जिउँदो जाग्दो भएर बाँचेको छ। लेख्य भन्दा कथ्य पारिपाटीको यो शास्त्रीय ढाँचाको गीत नेपाली लोक संसारमा गुरु शिष्य परम्परा अँगालेर आज पर्यन्त बाँचिरहेको छ।

शास्त्रीय ढाँचाको यो मादली गीत सँगसँगै मारुनी नचाउने चलन परापूर्व कालदेखि नै चलेर आएको तथ्य सर्वविदित छ। सत्य युगमा देवता देवीको दलानमा, द्वापर युगमा भगवान कृष्णका दलानमा, कलि युगमा राजा महाराजाको दलानमा वा गाउँका ठुला बडाको दलानमा गीत सँगसँगै नाच नचाउने गरेको जानकारी विशिष्ट मादलीहरू उल्लेख गर्ने गर्छन्। लोक सङ्गीतको विशाल संसारको यस गहन विषयको फेदमा पुग्न निकै लामो यात्रा गर्न पर्ने हुनाले केही रोचक मादली गीतसँग आउनुहोस्।

मादले गीतमा विशेष गरेर कृष्ण राधिकाको प्रेमोद्गार प्रणय लीला र रति रागका कोमल र सुन्दर भावहरू लछिप्रै पाइन्छन्। बहुसंख्यकको कथन अनुसार मादले गीतको नृत्यमा ढटुवारीको रूपलाई कृष्णजीको प्रतीक ठहराइएका छन् भने कसैले हनुमानजीको। जे होस्, ढटुवारी मारुनी नृत्यको एउटा रमाइलो र रसिक पात्र हो। ढटुवारीको प्रतीकपछि मारुनीबारे अलि गहिरिएर हेरौँ। धेरै मादलीहरूले मारुनीलाई राधिकाकै प्रतीकको रूपमा स्वीकारेका छन्। अब मारुनी शब्दबारे अलि बेसी घुँत लिएर हेरौँ। तीन ताकका मादलीहरूले नाङ्लोभरि राखिएको पालाको दियो बत्तीहरू मादली गीत गाउँदै मारुनी नचाएर एकपछि अर्को गर्दै नाङ्लैमा झललल बालेको प्रमाण छ। तर यसरी गाउँदा बजाउँदा र नाच्दा मादले र मारुनीको ताल चुक्नु हुँदैन भन्ने छ। यदि ताल चुके मारुनीले बितोल खान्छ भन्ने पनि छ। दीपक राग गाएपछि बादशाह अकबरका राजगायक तानसेनले हुर हुर आगोको लप्का निकालेको तथ्य तथा वातावरण नै अग्निपूर्ण बनाएको तथ्य मुगल कालको इतिहासले भन्छ। दीपक रागका एक प्रकारको रूपमा गाइन्छ मारु। मारु राग गाएरै नाङ्लोभरिको दियो सल्काइएको त होइन, अथवा मारु राग सँगसँगै सम्बन्धित भएर मारुनी शब्द भएको त होइन। यो एउटा खोजको विषय भएको छ। फेरि

सामूहिक शक्तिको सबलता पुरुष जातिमा निहित हुनाले तथा लामो समयसम्म नाच्न पर्ने हुनाले पुरुष नै मारुनी भएको भन्ने पुष्टि पनि मादलेहरूले गर्ने गर्दछन्।

मादले मारुनीको गीत परम्परामा मादले दल तिहारको चाडमा गाउँघरमा मुखियाका घर दलानमा ऋतु जनाउन पुग्छन् र दान दक्षिणा थापेपछि मादलको सोरठी भाखामा आशिष दिन लाग्छन्।

दान पाएर मादले मारुनीको दलले घरपतिलाई देवता देवीको नाम लिएर आशिष दिन्छन् भने अर्कोतिर भाइटिकामा माइतीको प्रतीक्षा गर्दा गर्दा फुलमाला ओइलिएर सेलाउन परेको विरह व्यथा मगर भाषाको मादले गीतमा विरहनी भाकामा गाउँमा कतै घन्किरहेको छ।

0: अब सुनोस 10 बजे को मुख्य समाचार।
1: नमस्कार, आकाशवाणी को बिहान 10 बजे को मुख्य समाचार सिल्वेस्टर लेप्चाबाट सुनहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले एन्डी बर्नह्यामलाई ब्रिटेनको प्रधानमन्त्री निर्वाचित हुनुभएकोमा बधाई दिनुभएको छ। 3 राष्ट्रको भ्रमणको दोस्रो चरणमा राष्ट्रपति द्रौपदी मुर्मू उत्तरी मेसेडोनिया पुग्नुभएको छ। यो कुनै भारतीय राष्ट्रपतिको उत्तरी मेसेडोनियाको पहिलो भ्रमण हो। राष्ट्रिय जनतान्त्रिक गठबन्धन संसदीय दलको साप्ताहिक रणनीति बैठक आज बिहान संसद भवनमा बस्दैछ। यस बैठकलाई अब मंगल मिलनको नामले जानिनेछ। बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने कार्यक्रम छ। भारतले युक्रेनको ओडेसा बन्दरगाहबाट प्रस्थान भइरहेको जहाज एमवी गोल्डन लियोमाथि भएको हमलाको कडा शब्दमा निन्दा गरेको छ। निर्वाचन आयोगले आज कोलकातामा डाक मतपत्र प्रणालीलाई अधिक समावेश

शक्ति सुरक्षित अनि सुलभ बनाउनमाथि एक अन्तर्राष्ट्रिय सम्मेलनको आयोजन गर्नेछ। पेट्रोलियम मन्त्री हरदीप सिंह पुरीले राज्यसभामा एथेनलको मात्रा 20% भन्दा अधिक बढाउने सम्बन्धमा भविष्यमा विस्तृत वैज्ञानिक अनि तकनिकी अध्ययन र सबै सम्बन्धित हितधारकहरूको परामर्शपछि निर्णय लिने बताउनु भएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कनाडाका धेरै उत्पादहरूमाथि अतिरिक्त 50% ट्यारिफ लगाएको घोषणा गर्नुभएको छ। सिक्किमको नाम्चीमा एनएचपीसी तिस्ता स्टेज 6 जलविद्युत परियोजनाको टनलमा हिजो भएको दुर्घटनापछि फँसेका श्रमिकहरूको उद्धार अनि बचाउ अभियान जारी छ। यस दुर्घटनामा हालसम्म 7 जनाको मृत्युको पुष्टि भएको छ। पश्चिम बङ्गाल सरकारले राज्यका सबै ग्राम पञ्चायत क्षेत्रमा वीबीजी रामजी योजना तीव्र रूपमा लागू गर्नको लागि पञ्चायत अधिकारीहरू, ग्राम पञ्चायत प्रधान अनि सदस्यलाई प्रशिक्षण दिने निर्णय गरेको छ। मौसम विभागले आज हिमाचल प्रदेश, जम्मू कश्मीर, लद्दाख, गिलगित, बाल्टिस्तान अनि मुजफ्फरबादमा अत्याधिक वर्षाको अनुमान व्यक्त गरेको छ। झारखण्ड, ओडिसा, पश्चिम बङ्गाल, निम्न हिमालय क्षेत्र, सिक्किम र पश्चिमी मध्य प्रदेशका केही भागहरूमा पनि भारी वर्षाको सम्भावना व्यक्त गरेको छ। आकाशवाणीबाट बिहान 10 बजेको मुख्य समाचार पूरा भयो। अघिल्लो मुख्य समाचारको साथमा दिउँसो 1 बजे पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

समय यस बेला बिहानको 10:02 भइसकेको छ। यहाँहरू सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्ज, दार्जिलिङ 100.2, साथमा न्यूज अन एआईआर एपमा पनि। तब समय भएको छ बिहानको मनोरञ्जनात्मक कार्यक्रम हेलो खरसाङको, जस अन्तर्गत हामी यहाँलाई विभिन्न विषयमाथि जानकारी गराउनेछौँ। र सर्वप्रथम कार्यक्रम सुरु गर्नभन्दा अघि यो मिठो भनाइको साथमा कार्यक्रम हेलो खरसाङ को सुरुवात गर्नेछौँ। कमजोरले कहिल्यै क्षमा गर्न सक्दैन, क्षमा गर्नु बलियो व्यक्तिको गुण हो। क्षमा गर्नु कमजोरी होइन, बरु ठुलो हृदय र आत्माबलको परिचय हो। यो हो महात्मा गान्धीको भनाइ। यस भनाइको साथमा अब सुनाउनेछौँ कार्यक्रम हेलो खरसाङ। साथमा सुन्नुहुनेछ विभिन्न कलाकारको आवाजमा हिन्दी चलचित्रका गीतहरू पनि।

आज हामी विश्व साहित्यका एक महान स्रष्टा, नोबेल पुरस्कार विजेता, अमेरिकी लेखक अर्नेस्ट हेमिङवेको जन्म जयन्तीको अवसरमा उनको जीवन, साहित्यिक यात्रा र योगदानबारे यहाँलाई बताउन चाहन्छु। अर्नेस्ट मिलर हेमिङवेको जन्म 1899 जुलाई 21 तारिखमा अमेरिकाको एलिनोइस राज्यको ओक पार्कमा भएको थियो। बाल्यकालदेखि नै उनलाई प्रकृतिसँग निकै लगाव थियो। माछा मार्ने, शिकार गर्ने, यात्रा गर्ने तथा साहसिक गतिविधिमा सहभागी हुने उनका रुचिहरूले पछि उनका साहित्यिक कृतिहरूलाई गहिरो प्रभाव पारे। विद्यालय शिक्षा पूरा गरेपछि उनी पत्रकारितामा लागे। पत्रकारिताले उनलाई छोटो, स्पष्ट र प्रभावकारी शैलीमा लेख्न सिकायो। यही शैलीपछि उनको साहित्यिक पहिचान बन्यो। उनले अनावश्यक शब्द प्रयोग नगरी सरल भाषामा गहिरो भाव व्यक्त गर्ने अद्भुत क्षमता विकास गरे। यसलाई साहित्यमा आइसबर्ग थ्योरी भनेर पनि चिनिन्छ, जसअनुसार कथाको ठूलो अर्थ सतहमुनि लुकिएको हुन्छ र पाठकले त्यसलाई आफै अनुभूति गर्नुपर्ने हुन्छ। प्रथम विश्वयुद्धका क्रममा उनी एम्बुलेन्स चालकका रूपमा इटली पुगेका थिए। युद्धका क्रममा घाइते भएपछि उनले युद्धको पीडा, मानवीय सङ्घर्ष र जीवनको वास्तविकतालाई नजिकबाट अनुभव गरे र यी अनुभवहरू उनका धेरै कृतिहरूमा प्रतिबिम्बित भएका छन्। अर्नेस्ट हेमिङवेका प्रमुख कृतिहरूमध्ये द सन अल्सो राइजेस, अ फेयरवेल टु आर्म्स, फर हुम टु बेल टोल्स, द स्नो अफ किलिमान्जारो एन्ड द ओल्ड म्यान एन्ड द सी विशेष रूपमा प्रसिद्ध छन्। विशेष गरी द ओल्ड म्यान एन्ड द सी विश्व साहित्यको कालजयी कृति मानिन्छ। यस उपन्यासमा वृद्ध मान्छा मार्ने साठी योगीको अथक सङ्घर्ष, धैर्य, आत्मविश्वास र कहिल्यै हार नमान्ने जीवन दृष्टिलाई अत्यन्त मार्मिक ढङ्गले प्रस्तुत गरेका छन्। यस कृतिका लागि हेमिङवेले सन 1953 पुरस्कार प्राप्त गरे अनि त्यसका लागि ठिक एक वर्षपछि अर्थात् 1954 उनलाई साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरियो। नोबेल पुरस्कार समितिले उनको मौलिक लेखनशैली

समृद्ध बनायो। यद्यपि जीवनको उतरार्धमा उनी मानसिक तथा शारीरिक समस्याबाट गुज्रन पर्यो। अन्तत सन् 1961 जुलाई 2 अमेरिकाको आइडोहो राज्यमा उनको निधन भयो। उनको जीवनको अन्त्य दुखद भए पनि उनले सृजना गरेको साहित्यिक सम्पदा भने आज पनि विश्वभरका पाठक र अनुसन्धानकर्ताका लागि प्रेरणाको स्रोत बनेको छ। अर्नेस्ट हेमिङवेको लेखनले हामीलाई कठिनाईका बीच पनि आशा, साहस, धैर्य र आत्मविश्वासका साथ जीवनलाई अगाडि बढाउन प्रेरणा दिन्छ। सरल भाषा, गहिरो विचार र जीवनको यथार्थलाई कलात्मक ढङ्गले प्रस्तुत गर्ने उनको शैली आज पनि उत्तिकै सान्दर्भिक छ। आज उनको जन्म जयन्तीको अवसरमा उनको अतुलनीय साहित्यिक योगदानलाई सम्मान गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ। उनका कृतिहरू पढ्ने, बुझ्ने र नयाँ पुस्तासम्म पुर्याउने प्रतिबद्धता पनि गरौँ। यही नै उहाँप्रतिको सच्चा सम्मान रहनेछ।

अब सुनौ आजको मौसमबारे जानकारी. खरसाङको अधिकतम तापमान 24 डिग्री सेल्सियस छ भने न्यूनतम तापमान रहेको छ 21 डिग्री सेल्सियस. दार्जिलिङको अधिकतम तापमान 21 डिग्री सेल्सियस र न्यूनतम तापमान रहेको छ 17 डिग्री सेल्सियस. यसै गरी मिरिकको अधिकतम तापमान 23 डिग्री सेल्सियस र न्यूनतम तापमान रहेको छ 20 डिग्री सेल्सियस. कालेबुङको न्यूनतम तापमान रहेको छ 22 डिग्री सेल्सियस र अधिकतम तापमान रहेको छ 24 डिग्री सेल्सियस. 24 डिग्री सेल्सियस अधिकतम तापमान रहेको छ भने न्यूनतम तापमान रहेको छ 21 डिग्री सेल्सियस तक्दाको. र यसै गरी सिलगढीको अधिकतम तापमान 29 डिग्री सेल्सियस रहेको छ भने न्यूनतम तापमान रहेको छ 26 डिग्री सेल्सियस.

ट्राफिक नियम भनेका सडकमा हिँड्ने सवारी साधन, चालक, पैदल यात्री र अन्य सडक प्रयोगकर्ताले सुरक्षित, व्यवस्थित र अनुशासित रूपमा आवत जावत गर्न पालन गर्नुपर्ने हो। नियमहरूको समष्टि हो र यी नियमहरूको मुख्य उद्देश्य सडक दुर्घटना न्यूनीकरण गर्नु, जनधनको सुरक्षा गर्नु तथा यातायातलाई सहज र व्यवस्थित बनाउनु हो। आजको व्यस्त जीवनमा सडकमा सवारी साधनको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। सवारी साधनको वृद्धि सँगसँगै दुर्घटनाको जोखिम पनि बढेको छ। त्यसैले प्रत्येक नागरिकले ट्राफिक नियमको पालना गर्नु अत्यन्त आवश्यक छ। ट्राफिक नियमका केही प्रमुख बुदाहरू यस प्रकार छन्। सवारी चलाउँदा सधैँ ट्राफिक सङ्केत, चिन्ह र बत्तीको पालना गर्नुपर्छ। रातो बत्तीमा रोकिने, पहिलो बत्तीमा सावधानी अप्नाउने र हरियो बत्तीमा मात्र अघि बढ्नुपर्छ। निर्धारित गति सीमाभित्र रहेर सवारी चलाउनुपर्छ अनि मोटर साइकल चलाउँदा चालक र पछाडि बस्ने दुवैले हेलमेट अनिवार्य रूपमा लगाउनुपर्छ। कार चलाउँदा सिट बेल्ट लगाउनुहोस्। मादक पदार्थ सेवन गरेर वा लागू औषधको प्रभावमा सवारी चलाउनु हुँदैन। सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्न हुँदैन अनि ओभरटेक गर्दा ट्राफिक नियमको पालना गरी सुरक्षित स्थान मात्र गर्नुपर्छ। अनि पैदल यात्रीले जेब्रा क्रसिङ र निर्धारित स्थानबाट मात्र सडक पार गर्नुहोस्। एम्बुलेन्स, दमकल तथा अन्य आपतकालीन सेवाका सवारीलाई प्राथमिकता दिनुहोस् अनि ट्राफिक नियमको पालनाले दुर्घटना कम हुन्छ, समयको बचत हुन्छ, सडकमा अनुशासन कायम हुन्छ र सबैको यात्रा सुरक्षित तथा सहज बन्छ। नियमको पालना गर्नु कानुनी दायित्व मात्र होइन, सामाजिक जिम्मेवारी पनि हो। सडक सबैको साझा सम्पत्ति हो, त्यसैले सुरक्षा पनि सबैको साझा जिम्मेवारी हो। ट्राफिक नियमको पालना गरेर हामी आफ्नै जीवन, परिवारको खुशी र अरूको सुरक्षाको संरक्षण गर्न सक्छौँ अनि सुरक्षित यात्रा, सभ्य व्यवहार र जिम्मेवार नागरिक बन्नका लागि ट्राफिक नियमको पालना गरौँ।

पुनः स्वागत अभिवादन सम्पूर्ण श्रोताहरूमा हामी आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्ज न्यूज अन एयर एप्स तथा दार्जीलिङको एफएम 110.2 मेगाहर्जबाट बोलिरहेका छौं। अब प्रस्तुत छ हाम्रो सरोकारमा आय व्यय र बचतको सही गणित विषय केही जानकारी। आय अर्थात इन्कम भनेको व्यक्तिले विभिन्न स्रोतहरूबाट प्राप्त हुने आमदामी हो, जस्तै तलब, व्यापार, कृषि वा अन्य आमदामी। व्यय खर्च अर्थात एक्सपेन्स भनेको दैनिक जीवनमा आवश्यकताहरूमा जुन खर्च गरिन्छ, जस्तो कि खाना, लुगा किन्न, शिक्षा, स्वास्थ्य, यातायात, सागसब्जी अनि घरको किराय आदिलाई खर्च भनिन्छ। बचत अर्थात सेभिङ भनेको आय अनि व्ययबाट सबै आवश्यक खर्च गरिसकेपछि रहेको रकम नै बचत हो, जसलाई हामीले भविष्यका आवश्यकता वा आकस्मिक अवस्थामा सुरक्षित राख्न सक्छौँ। त श्रोताहरू, यस जानकारीलाई अघि बढाउने नै छौँ, तर अहिलेलाई भने यो साङ्गीतिक कोसेली तपाईँहरूको निम्ति।

आय व्यय र बचतको महत्व आयभन्दा कम खर्च गर्ने बानीले हाम्रो बचत बढ्दछ श्रोताहरू नियमित बचतले नै भविष्य सुरक्षित बनाउँछ बजेट बनाएर खर्च गर्दा अनावश्यक व्यय कम्ती हुन्छ बचत गरिएका राशिलाई ब्याङ्क वा अरू कुनै सुरक्षित माध्यमद्वारा राख्दा आर्थिक स्थिरता बढेर जाँदछ आय व्यय र बचत मानिसको आर्थिक जीवनका मुख्य आधार हुन् प्रत्येक व्यक्तिले आफ्नो आमदामी र खर्चको सही हिसाब राख्न सकेमा आर्थिक रूपमा सुरक्षित र आत्मनिर्भर बन्न सकिन्छ आय व्यय र बचतको सही व्यवस्थापनले आर्थिक अनुशासन सिकाउँछ र सुखी तथा समृद्ध जीवनको आधार तयार गर्न सकिन्छ त्यसैले प्रत्येक व्यक्तिले आफ्नो आमदामी अनुसार खर्च गर्ने र नियमित बचत गर्ने बानी बसाल्न पर्दछ

श्रोताहरू, आय व्यय र बचत प्रत्येक व्यक्ति परिवार तथा राष्ट्रको आर्थिक विकासका आधारभूत पक्ष हुन्। आर्थिक रूपमा सफल हुनुको निम्ति धेरै कमाउनु मात्र पर्याप्त हुँदैन श्रोताहरू, तर कमाएको पैसालाई ठिक प्रकारले सदुपयोग गर्नु पनि त्यति नै आवश्यक हुन्छ। यसैले आय व्यय र बचत बीच सन्तुलन राखी चलाउनु बुद्धिमानीपूर्ण आर्थिक व्यवहार हो।

श्रोताहरू विद्यार्थीहरूले पनि सानैदेखि बचत गर्ने बानी बसाल्नु अनि आवश्यक छ। कुनै पनि खर्चबाट कम्ती मात्रामा चलाएर अलिकति भए पनि बचत गर्नुपर्छ र पैसाको महत्त्व बुझ्ने विद्यार्थीहरूले भविष्यमा जिम्मेवार नागरिक बन्न सहायता गर्छ। जब कुनै पनि नागरिकहरूले बचत गर्छन् त्यो रकम ब्याङ्क तथा वित्तीय सञ्चार मार्फत उद्योग कृषि व्यापार र पूर्वाधार विकासमा लगानी हुन सक्छ। यसैले रोजगार सृजना गर्छ, उत्पादन बढाउँछ र देशको आर्थिक विकासमा ठूलो मदत पुर्याउँछ र राष्ट्र विकासमा योगदान पुर्याउँछ।

आय व्यय र बचतले सहित गणित आर्थिक समृद्धिको आधार हो। धेरै कमाउनु मात्र सफलताको खुड्किलो होइन श्रोताहरू, तर कमाएको पैसालाई बुद्धिमानीपूर्वक खर्च गर्नु र नियमित बचत गर्नु पनि त्यत्तिकै महत्त्वपूर्ण छ। प्रत्येक व्यक्तिले आफ्नो आय अनुसार खर्च गर्ने, बजेट बनाउने, फजुल खर्च घटाउने र नियमित बचत गर्ने बानी बसाल्नुपर्छ। यसरी आर्थिक अनुशासन अपनाउँदा व्यक्ति, परिवार र राष्ट्र सबैको

श्रोताले अहिले सुन्दै हुनुहुन्थ्यो हाम्रो सरोकारमा आय व्यय र बचतको सही गणित विषय केही जानकारी। हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। अब आकाशवाणी दिल्ली केन्द्रको समाचार यस केन्द्रबाट लिएर सुनाउनेछौँ।

स्वर माध्यममा श्रोताले सुन्नुभयो भर्खरै प्रेरणा परिवारको स्वर। अब अघिल्लो गीत सुनाउँदैछौ कृष्ण मंगरातीको स्वरमा।

एफएम 103.5 मेगाहर्ज न्यूज अन एयर एप्स अनि दार्जिलिङको एफएम 110.2 मेगाहर्जमा यो प्रसारण हो आकाशवाणी खरसाङको। अब प्रस्तुत छ श्रोताहरूकै अनुरोधमा लोक तथा आधुनिक गीतहरू। यस कार्यक्रमबाट सम्पूर्ण श्रोताहरूमा हार्दिक अभिवादन तथा स्वागत जनाउँदछौँ। ताउनु श्रोताहरू कार्यक्रमलाई अघि बढाउँदै अब सुनौ यो प्रथम गीत रोमाशु नामको स्वरमा, शब्दकार नोर्देन रोम्बा। त यस गीतलाई अनुरोध लेखी पठाउने श्रोताहरू हुनुहुन्छ अप्पर मामरिङ खरसाङबाट ललिमा शेर्पा, सुम्बा याङजी, राधा सारिका, तृष्णा मुखिया, कला राई र सलिमा राई, भिक्टोरिया ग्राम खरसाङबाट ललिता गुरुङ, प्रवीण, आइसा, अर्पिता र प्रज्ञान, मालबजारबाट अनिस अर्जुन धन अजय धनुकर, नागरी फार्मबाट सन्त तामाङ तथा उहाँहरूका धेरै धेरै साथीहरू। त स्वीकार्नुहोस् कार्यक्रमको यो प्रथम गीत यहाँहरूको अनुरोधमा।

श्रोताहरूकै अनुरोधमा सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्ज अनि न्यूज अन एयर एप्समा। यसै क्रमले अघि बढाउँदै अब सुनाउँदैछौ कार्यक्रमको यो अघिल्लो गीत नम्रता बलको स्वरमा। यस गीतलाई अनुरोध लेखी पठाउने श्रोताहरू हुनुहुन्छ बम बस्ती कालिम्पोङबाट पूनम, सुदेश, दावा भुटिया, दावा लमु शेर्पा, इन्दिरा, जीना भुटिया, किरण पाखरिन, सालबारी सिलगढीबाट सीता शर्मा, रजनी गुरुङ, अन्जु राई, रश्मि राई, सुनिता राई, प्रतिमा राई, अप्पर सिरुबारी खरसाङबाट एसएम दर्नाल, सुषमा सिंह, करुणा सिंह, स्वयं दर्नाल, पुष्प छेत्री तथा वहाँका अन्य धेरै धेरै साथीहरू। अप्पर डुमरामबाट सञ्जय थापा, नमिता निस्तन्त, सनान्दा कुमार प्रधान, सुमन समर, समृद्धि मौसम, दिव्या दस्क, कुञ्जनी र विनिता। सब्जी सिटोङबाट महावीर राई, चन्द्रकला राई, हेमचन्द्र राई, सकुन महेश र सोहामिका। खरसाङ बजारबाट छिरिङ लक्की, पेमा यल्मो, पासाङ यल्मो साथै सतीश पाण्डे। न्यूचन्द्रा चिया बगान गिर्जालाइनबाट तोर्का सुकेका, स्वर्णलताएका, श्रद्धाएका, अनिरुद्ध डोमियन, चार्ल्स झ्याउगुडी बस्तीबाट विमल खडिया, मीना खडिया, सुचिता खडिया, निलु सानिया खडिया, समरीपानी भालेखोप भट्टीडाँडाबाट अशोक कुमार खड्का। त स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो गीत यहाँहरूको अनुरोधमा।

श्रोताहरूकै अनुरोधमा लोक तथा आधुनिक गीतको अघिल्लो क्रममा अब सुनाउँदैछौँ यो लोकगीत उत्तम प्रधान अनि साथीहरूको स्वरमा। यस गीतलाई अनुरोध लेखी पठाउने श्रोताहरू हुन्छ सोलेम्बुङ राम दलगाउँबाट पुष्पा तामाङ प्रीतम कमला धीरेन सरिता र बिबी मल्ल सेलेङमुङ मुन्सी गाउँबाट बबिता निलु कपिल पारस एसएम बागदल चन्द्रमाया पुनम र सुकराज गड्डी लाइन खरसाङबाट अनु तारा गीता पुष्प प्रणिता र सुनिता राजविराज नेपालबाट श्याम कुमार हक्कु तारा देवी रञ्जन हक्कु कल्पना सुन्निमा पिङ्की खुसबु श्रुति पूजा पूर्णिमा र उहाँहरूका अन्य धेरै साथीहरू मालदीरामबाट सुषमा राई सुनिता शुभम सरिता सौरभ र उहाँहरूका अन्य धेरै धेरै साथीहरू एमबी रोड खरसाङबाट डमियन डुक रेजिना दोरती टेरिजा र बर्नाडेट त स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो गीत यहाँहरूको अनुरोधमा।

रोज ब्याङ्क रानीहाटी राजबाडी दार्जिलिङबाट कोमल थापा चन्द्र थापा प्रतिमा लोहार प्रविना प्रतिष्ठा आहना र शैली एकता र शैली र अनुराधा राई अनि हिमञ्जली तामाङ अररिया र जोखोरबाट शरीफ आर्जुम मोसाइन सरफरज दिलवर हुसेन जुवेदा अवेदा तथा रिहान प्रवीण भानुटुल खरसाङबाट राधिका रीता सुरभी अर्जुन सबिना बुधु उमेश महेश दिनेश किनारा पुनम तथा मनोज शर्मा चित्रे बस्ती खरसाङबाट साहिल देवान अनुराग दीपिका प्रियंका अनि सन्त तामाङ महादेवघाटबाट डोमन ठाकुर मिथिलेश तारणी सूरज सुजला रोयाङ्स भाटापाडा धत्रेङ्कीबाट द्वारिका प्रसाद वर्मा किशोर कुमार दीपक कुमार ज्ञावेन्द्र कुमार तथा उहाँहरूका अन्य धेरै धेरै साथीहरू बक्सरबाट सरफुद्दिन डुमराव पुराना तलाबाट वल्ली वलार समीरपुरबाट राज एसडी अन्सारी इन्दिरा बिहार दिल्लीबाट डब्लुर जेल रोडबाट नरेन्द्र कुमार यादव छटिया पोखरा डुमरावबाट सुनिल कुमार वर्मा मुस्तफाबाद दिल्लीबाट लालबहादुर दिवाना तथा उहाँहरूका अन्य धेरै धेरै साथीहरू त स्वीकार कार्यक्रमको यो अघिल्लो गीत सरिता गुरुङ अनि साथीहरूको स्वरमा लोकगीत

हवस्त श्रोताहरू, यस गीतको अन्त साथै श्रोताहरूकै अनुरोधमा लोक तथा आधुनिकको कार्यक्रम यतिमा नै पूरा गरिन्छ। हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ।

आकाशवाणी प्रस्तुत गर्दछ प्रमुख समाचार, सुन्नुहोस् सीमा क्षेत्रीबाट। राष्ट्रपति द्रौपदी मुर्मू आज तीन राष्ट्रको भ्रमणको दोस्रो चरणमा उत्तरी मेसिडोनिया पुग्नु भएको छ। यो भारतीय राष्ट्रपतिको उत्तरी मेसिडोनियाको पहिलो भ्रमण हो। प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री श्री अमित शाहले आज सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग बात गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले नाम्ची जिल्लामा भएको सुरुङ दुर्घटनापछिको उद्धार कार्यबारेमा जानकारी लिनुभयो। श्री अमित शाहले नाम्ची जिल्लामा निर्माणाधीन सुरुङ भत्कन्दाको उद्धार कार्य र अवस्थाको बारेमा सोधपूछ गर्नुभयो। गृहमन्त्रीले प्रभावितहरूलाई सबै सम्भव सहयोगको आश्वासन दिनुभयो। राष्ट्रिय जनतान्त्रिक गठबन्धन एनडीएको संसदीय दलको बैठक आज संसद भवनको जीएमसी बाल योगी अडिटोरियममा आयोजना गरियो। यसलाई अब मंगल मिलन भनेर जानिनेछ। एनडीए सांसदहरूले संसदीय दलको बैठकको क्रममा नरेन्द्र मोदीको नेतृत्वमा केन्द्र सरकार देशको परीक्षा सञ्चालनमा पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएका छन्। भारतीय जनता पार्टीका राज्यसभा सांसद अशोक मित्तल पहिलो पटक राष्ट्रिय जनतान्त्रिक गठबन्धनको बैठकमा उपस्थित हुनुभयो। श्री मित्तलले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदी सरकार विद्यार्थीहरूको साथमा खडा छन्। हकीमा एफआईएच युथ 5S एसियाई च्याम्पियनशिप 2026मा भारतको पुरुष अनि महिला सब जुनियर टीमले जीतसितै आफ्नो अभियान सुरु गरेका छन्। समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 2:40 मा पुनः उपस्थित रहनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

Kasamuni

श्रोताहरू, हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। यस कार्यक्रमको पर्खाइमा बसिरहने सम्पूर्ण श्रोताहरूमा हार्दिक अभिवादन तथा स्वागत जनाउँछौँ। त आउनुहोस्, अब सुनाइरहेछ केही लोक तथा आधुनिक गीत। कार्यक्रमको प्रथम सुनाइरहेछौँ निकिता थापाको स्वरमा आधुनिक गीत।

0: आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार स्नेह थामीबाट सुन्नुहोस्। सुरुमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले नीट पेपर लिकको आरोपीहरू विरुद्ध कडा कार्यवाही सुनिश्चित गर्ने सरकारको संकल्प दोहोर्याउनुभयो। संसदका दुवै सदनको कार्यवाही नीट पेपर लिक लगायत कैयन मुद्दाहरूमा विपक्षको विरोधपछि दिनभरिको लागि स्थगित गरिएको छ। सिक्किमको नाम्ची जिल्लामा जलविद्युत परियोजनाको निर्माणाधीन सुरङ हालसम्म 11 शवहरू बरामद गरिएको छ। उद्धार र बचाव कार्य जारी छ। मौसम विभागले आज हिमाचल प्रदेश, जम्मू कश्मीर, लद्दाख र मुजफ्फरबादमा मुसलधारे वर्षाको चेतावनी जारी गरेको छ र भारतले वाणिज्यिक जहाजमा भएको हमलालाई लिएर आज दिल्लीमा रुसका प्रभारी राजदूत भ्लादिमिर लादानोभलाई तलब गरेको छ। यस हमलामा 4 भारतीय नागरिकको मृत्यु भएको छ। अब समाचार विस्तारमा। राष्ट्रिय जनतान्त्रिक गठबन्धन एनडीएको संसदीय दलको बैठक आज संसद भवनको जीएमसी बालयोगी अडिटोरियममा भयो। यसलाई अब मंगल मिलनको नामले जानिनेछ। बैठक अवधि एनडीएका सहयोगी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतको सबैभन्दा लामो समयसम्म सेवा गर्ने प्रधानमन्त्री बनेकोमा बधाई दिने प्रस्ताव पारित गर्यो। संवाददाताहरूसितको बातचितमा संसदीय कार्यमन्त्री किरेन रिजिजुले भन्नुभयो, बैठक अवधि प्रधानमन्त्री मोदीले देशमा भविष्य को परीक्षाहरूमा पेपर लिक रोक्नको लागि सबै सम्बन्धित पक्षहरूसित मिलेर प्रयास गर्ने आह्वान गर्नुभयो।
2: आगे पेपर लिक नहीं होने के लिए सख्ती से जो कदम उठाया गया है उसके बारे में भी प्रधानमंत्री जी ने जानकारी दिया और प्रधानमंत्री जी ने ये भी कहा कि पेपर लिक सिर्फ एक राज्य का मामला नहीं है, सिर्फ केंद्र सरकार का मामला नहीं, दलगत राजनीति का विषय नहीं है, ये देश का विषय है और युवाओं का भविष्य के साथ कोई खिलवाड़ नहीं होने के लिए और खिलवाड़ नहीं करने देने के लिए सख्ती से कदम भी उठाए, सजा भी दे दोषियों को और फिर फुल प्रूफ सिस्टम काम जो अभी कर रहे हैं उसमें भी सब मिल करके करें।
1: श्री रिजिजुले प्रधानमन्त्री मोदीले ती मुक्त व्यापार सम्झौताहरूको बारेमा पनि बातचित गर्नुभयो। बैठक अवधि श्री मोदीले प्रत्येक मुक्त व्यापार सम्झौतामा भारतीय किसानहरूको हितलाई सर्वोच्च प्राथमिकता दिएको बताउनुभयो। संसदको जारी मनसुन सत्रको उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, एनडीएले विधेयकहरू पारित गर्न रचनात्मक र सकारात्मक भूमिका निभाउनेछ। विपक्षी दलहरूलाई संसदमा सहयोग गर्न अपील गर्दै रिजिजुले भन्नुभयो, राजनीतिक मतभेद भए पनि सबै सांसदहरू देशको सेवा गर्न, देशको भविष्य सुरक्षित गर्न र युवाहरूको हितमा काम गर्न निर्वाचित भएका हुन्। उहाँले सबै राजनीतिक दलहरूलाई वृहत राष्ट्रिय हितका लागि मिलेर काम गर्न आह्वान गर्नुभयो। एनडीए सांसदहरूले भनेका छन् कि नरेन्द्र मोदीको नेतृत्वमा रहेको केन्द्र सरकार देशमा परीक्षा सञ्चालनमा पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्न प्रतिबद्ध छ। राष्ट्रिय लोकमोर्चाका अध्यक्ष उपेन्द्र कुशवाहाले भन्नुभयो, एनडीए संसदीय दलको बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिस्पर्धात्मक परीक्षा सञ्चालनमा पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्ने सरकारको संकल्प दोहोर्याउनुभयो। संसद परिसरमा श्री कुशवाहाले नीट पुनर्परीक्षा पूर्ण इमान्दारीको साथ सञ्चालन भएको बताउनुभयो। पहिलो पटक एनडीए संसदीय दलको बैठकमा सहभागी भएका भारतीय जनता पार्टीका राज्यसभा सांसद अशोक मित्तलले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीले सरकार विद्यार्थीहरूको साथमा दृढतापूर्वक उभिएको बताउनु भएको छ। एक अन्य भाजपा सांसद जनार्दन सिंह सिग्रीवालले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीले एनडीए संसदीय दलको बैठकमा युवा मामला, महिला र देशका जनतालाई शुभकामना व्यक्त गर्नुभयो। नीट पेपर लिक सहित विभिन्न मुद्दालाई लिएर विपक्षीहरूको होहल्लापछि संसदका दुवै सदन दिनभरिको लागि स्थगित भएका छन्। दिउँसो 2 बजे दोस्रो स्थगनपछि लोकसभा र राज्यसभाको बैठक बस्दा विपक्षी सदस्यहरूले फेरि नीटको मुद्दालाई लिएर आफ्नो विरोध जारी राखे। होहल्लाबीच दुवै सदनको बैठक दिनभरिको लागि स्थगित भएको छ। यसअघि लोकसभाको कार्यवाही पहिलो स्थगनपछि 12:30 बजे कार्यवाही पुनः शुरू भयो। विपक्षको होहल्लाबीच सदनमा संसदको अलग अलग समितिहरूको चुनावको लागि प्रस्ताव पेश गरियो। पीठासीन अधिकारी सन्ध्या रायले सदस्यहरूलाई आफ्नो आसनमा फर्कने अनि सदन सुचारू रूपमा चल्न दिने आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, शून्यकाल सदस्यहरूको लागि हुन्छ अनि सम्पूर्ण देशले सदनको कार्यवाही हेरिरहेको छ। उहाँले अपीलपछि पनि विपक्षी सदस्यहरू नीट तथा छात्रहरूको विरोध प्रदर्शनलाई लिएर नाराबाजी गर्दै हातमा प्ले कार्ड लिएर सदनको बीचमा पुगे। त्यसपछि लोकसभाको कार्यवाही दिउँसो 2 बजेसम्मको लागि स्थगित गरियो। राज्यसभाको बैठक मध्याह 12 बजे स्थगन भएपछि फेरि सुरु हुँदा सभापति सीपी राधाकृष्णनले विपक्षी सदस्यहरूलाई आफ्नो आसनमा बसेर सदन चल्न दिन अपिल गर्नुभयो, तर विपक्षीले उहाँको कुरा मानेनन्। हो हल्लाको कारण राज्यसभा दिउँसो 2 बजेसम्मको लागि स्थगित गरिएको थियो। राज्यसभामा पनि यस्तै अवस्था देखिएको छ। केन्द्रीय मन्त्रीहरूले कागजात पेश गरेपछि अध्यक्ष सीपी राधाकृष्णनले विपक्षी दलका नेता मल्लिकार्जुन खड्गेलाई आफ्नो मुद्दा उठाउन अनुमति दिनुभयो। श्री खड्गेले हिजो नयाँ दिल्लीमा नीटको मुद्दालाई लिएर विद्यार्थीहरूको विरोधको मुद्दा उठाउनुभयो। त्यसपछि विपक्षी र सत्ता पक्षको हो हल्लापछि सदन मध्याह 12 बजेसम्मको लागि स्थगित भएको थियो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। यो आकाशवाणी हो। लोकसभामा विपक्षका नेता राहुल गान्धीले आज लोकसभा अध्यक्ष ओम बिरलासित भेट गर्नुभयो अनि विपक्षले छात्रहरूको मुद्दामाथि चर्चा चाहेको बताउनुभयो। संसद बाहिर पत्रकारहरूसित कुरा गर्नुहुँदै श्री गान्धीले यो मुद्दा छात्रहरू अनि युवाहरूको भविष्यसित जोडिएको बताउनुभयो। सिक्किमको नाम्ची जिल्लाको झोलुङ्गे अन्तर्गत समरदोङमा निर्माणाधीन नेशनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेसन लिमिटेड एनएचपिसीको टिस्टा स्टेज 6 जल विद्युत परियोजनाको सुरुङमा हिजो भएको दुर्घटनापछि फँसेका श्रमिकहरूको उद्धार अनि बचाव अभियान जारी छ। राहत एवं बचाव अभियान रातभरि चल्यो। यस दुर्घटनामा हालसम्म 11 जनाको मृत्युको पुष्टि भएको छ। सुरुङमा 25 जनाभन्दा अधिक मानिसहरू फँसेको आशंका गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सिक्किमको नाम्चीमा सुरुङ दुर्घटनामा गहिरो व्यक्त गर्नुभयो। उहाँले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङसित बातचित गर्नुभयो अनि स्थिति र बचाव कार्यको जानकारी लिनुभयो। प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका परिजनहरूलाई 2-2 लाख रुपियाँ तथा घाइतेहरूलाई 50-50 हजार रुपियाँको अनुग्रह राशि दिने घोषणा गर्नुभयो। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन, गृहमन्त्री अमित शाहले सिक्किममा सुरुङ दुर्घटनामा भएको जानमालको हानिप्रति गहिरो शोक व्यक्त गर्नुभएको छ। एक सोसियल मिडिया पोस्टमा राष्ट्रपतिले शोक संतप्त परिवारप्रति संवेदना व्यक्त गर्दै अन्य श्रमिकहरूको शीघ्र बचाव अनि सुरक्षित निकासी तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको प्रार्थना गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णनले सोसियल मिडिया पोस्टमा आफ्ना परिजन गुमाउनेहरूको लागि शक्ति अनि साहसको प्रार्थना गर्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङसित बातचित गर्नुभयो। उहाँले नाम्ची जिल्लामा निर्माणाधीन सुरुङ दुर्घटनामा भएको उद्धार कार्य अनि परिस्थितिको जानकारी लिनुभयो। गृहमन्त्रीले प्रभावित मानिसहरूको लागि यथासम्भव सहायता दिने आश्वासन दिनुभयो। मौसम विभागले आज हिमाचल प्रदेश, जम्मू कश्मीर, लद्दाख अनि मुजफ्फरबादमा भारी वर्षा अनि केही स्थानहरूमा अत्यधिक भारी वर्षाको चेतावनी जारी गरेको छ। मौसम विभागले दिल्ली, हरियाणा, चण्डीगढ, पंजाब, उत्तर प्रदेश, उत्तराखण्ड, बिहार, पूर्वी मध्य प्रदेश, गोवा, मध्य महाराष्ट्र अनि उत्तर पूर्वी भारतको केही भागमा मुसलधारे वर्षाको चेतावनी व्यक्त गरेको छ। भारतले 19 जुलाईमा वाणिज्यिक जहाज एमभी गोल्डन लियोमाथि भएको हमलालाई लिएर आज दिल्लीमा रुसका प्रभारी राजदूत भ्लादिमिर लादानोभलाई बोलाएको छ। यस हमलामा 4 भारतीय नागरिकको मृत्यु भएको थियो। हमलाको कडा शब्दमा निन्दा गर्दै विदेश मन्त्रालयले भनेको छ, यस्ता हमलाले अन्तर्राष्ट्रिय समुद्री व्यापारको सुरक्षा अनि स्थिरतालाई कमजोर गर्दछ। श्री लादानोभसित आफ्नो अधिकारीहरूसम्म भारतको गम्भीर चिन्ता पुर्याउन भनिएको मन्त्रालयले बताएको छ। केन्द्रीय औषधि मानक नियन्त्रण संगठन सीडीएससीओले भारतको पहिलो डेंगु भ्याक्सिन क्यू डेंगाको विपणनलाई स्वीकृति दिएको छ। यसको उद्देश्य देशमा डेंगुको रोकथामको प्रयासहरूलाई बलियो बनाउनु हो। यो भारतमा डेंगु रोकथामको लागि स्वीकृत पहिलो डेंगु भ्याक्सिन हो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiung, फेसबुकमा आकाशवाणी समाचार अनि युट्युबमा @AIRKarsiung मार्फत सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले नीट पेपर लिकको आरोपीहरू विरुद्ध कडा कारवाही सुनिश्चित गर्ने सरकारको संकल्प दोहोर्याउनुभयो। संसदका दुवै सदनको कारवाही नीट पेपर लिक लगायत कैयन मुद्दाहरूमा विपक्षको विरोधपछि दिनभरिको लागि स्थगित गरिएको छ। सिक्किमको नाम्ची जिल्लामा जल विद्युत परियोजनाको निर्माणाधीन सुरुङ हालसम्म 11 शवहरू बरामद गरिएको छ। उद्धार र बचाव कार्य जारी छ र भारतले वाणिज्यिक जहाजमा भएको हमलालाई लिएर आज दिल्लीमा रुसका प्रभारी राजदूत व्लादिमिर लादानोभलाई तलब गरेको छ। यसका साथै समाचार पूरा भयो।

0: श्रद्धाले अहिले सुन्दै हुनुहुन्थ्यो लोकगीत।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचक सिल्भेस्टर लेप्चा। विषय रहेको छ भारतको सम्बन्धलाई सुदृढ पार्न राष्ट्रपति मुर्मू तीन युरोपेली राष्ट्रहरूको ऐतिहासिक भ्रमणमा। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। राष्ट्रपति द्रौपदी मुर्मू सोमबार मोल्डोभा गणराज्य आइपुग्नुभयो, जुन उहाँको तीन राष्ट्रिय भ्रमणको पहिलो चरण हो, जसमा उत्तरी मेसेडोनिया र रोमानिया पनि समावेश छन्। युरोपेली राष्ट्रहरूको यो भ्रमणको उद्देश्य व्यापार, प्रविधि र पर्यटन जस्ता क्षेत्रहरूमा सम्बन्ध बढाउनु हो। किसिनाउको राष्ट्रपति भवनमा आइपुगेपछि राष्ट्रपति मुर्मूलाई औपचारिक गार्ड अफ अनर प्रदान गरिएको थियो। मोल्डोभा गणराज्यकी राष्ट्रपति माया सन्धुले उहाँलाई हार्दिक स्वागत गरिन्। राष्ट्रपति द्रौपदी मुर्मू र राष्ट्रपति माया सन्धुबीच हाल द्विपक्षीय वार्ता भइरहेको छ। दुई नेताहरूले एक एक भेटवार्ता गरिरहेका छन्, जसपछि प्रतिनिधिमण्डल स्तरीय वार्ता हुनेछ। छलफल द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने र व्यापार, लगानी, संस्कृति र जनता सम्बन्ध जस्ता पारस्परिक हितका प्रमुख क्षेत्रहरूमा सहयोग बढाउने कुरामा केन्द्रित हुने अपेक्षा गरिएको छ। राष्ट्रपति मुर्मूको भ्रमण महत्वपूर्ण छ, किनकि यो भारतीय राष्ट्रपतिको मोल्डोभाको पहिलो भ्रमण हो, जसले दुई राष्ट्रहरू बीचको बढ्दो साझेदारीलाई जोड दिनेछ। राष्ट्रपति द्रौपदी मुर्मूले आफ्नो तीन राष्ट्रिय भ्रमणको पहिलो चरणमा मोल्डोभा गणराज्यमा आफ्नो संलग्नता शुरू गरेकी छिन्। किसिनाउको राष्ट्रपति भवनमा औपचारिक गार्ड अफ अनर ग्रहण गरेपछि राष्ट्रपति मुर्मूले मोल्डोभाका राष्ट्रपति माया सन्धुसँग द्विपक्षीय वार्ता गर्नुभयो। दुई नेताहरूले पहिले एक एक भेटवार्ता गरे, त्यसपछि द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्ने र पारस्परिक हितका क्षेत्रहरूमा सहयोग बढाउने उद्देश्यले प्रतिनिधिमण्डल स्तरीय छलफल भयो। वार्तापछि राष्ट्रपति द्रौपदी मुर्मू र राष्ट्रपति माया सन्धुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्नेछन्। यसपछि राष्ट्रपति मुर्मूले मध्ययुगीन शासक स्टेफन द ग्रेटलाई समर्पित मोल्डोभाको सबैभन्दा महत्वपूर्ण राष्ट्रिय स्थलहरूमध्ये एक स्टेफन द ग्रेट स्मारकको भ्रमण गर्नुहुनेछ। राष्ट्रपतिले स्मारकमा माल्यार्पण गरेर श्रद्धाञ्जली अर्पण गर्नुहुनेछ। यो भ्रमण ऐतिहासिक छ, किनकि यो भारतीय राष्ट्रपतिको मोल्डोभाको पहिलो भ्रमण हो, जसले दुई राष्ट्रहरू बीचको बढ्दो साझेदारीलाई प्रतिबिम्बित गर्दछ। मोल्डोभा पूर्वी युरोपमा रहेको एउटा सानो 33,846 वर्ग किलोमिटर भू परिवेष्टित देश हो। यो रणनीतिक रूपमा पश्चिममा रोमानिया र उत्तर पूर्व र दक्षिणमा युक्रेनको बीचमा अवस्थित छ। मोल्डोभामा लगभग 2,000 भारतीय नागरिकहरू बसोबास गर्छन्, जसमा लगभग 1,800 मेडिकल विद्यार्थीहरू छन्। फलस्वरूप भारतीयहरू यस पूर्वी युरोपेली राष्ट्रमा सबैभन्दा ठूलो विदेशी विद्यार्थीहरू समुदाय मध्ये एक हुन्। मोल्डोभाको आफ्नो एक दिने भ्रमण समाप्त गरेपछि राष्ट्रपति मुर्मू जुलाई 21-22 उत्तरी मेसेडोनियाको भ्रमण गर्नेछिन्। उहाँ दक्षिण पूर्वी युरोपको यो भू परिवेष्टित देशको भ्रमण गर्ने पहिलो भारतीय राष्ट्रपति हुनेछिन्। आफ्नो तीन राष्ट्रिय भ्रमणको अन्तिम चरणमा उहाँले आफ्ना समकक्षी निक्सु डानको निमन्त्रणामा जुलाई 23-25 रोमानियाको भ्रमण गर्नेछिन्। यो तीन दशकभन्दा बढी समयपछि भारतीय राष्ट्रपतिको रोमानियाको पहिलो भ्रमण हुनेछ। राष्ट्रपतिको यो तीन राष्ट्रहरूको राज्य भ्रमणले यी देशहरूसँगको द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्न र नयाँ दिल्लीको व्यापक पूर्वी युरोपेली क्षेत्रसँगको संलग्नतालाई भारतले कति महत्व दिन्छ भन्ने कुरालाई जोड दिन्छ। राष्ट्रपतिसँगै जाने आधिकारिक प्रतिनिधिमण्डलमा उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण राज्यमन्त्री निमुबेन जयन्ती भाइ बमनिया, राज्यसभा सदस्य दिनेश शर्मा र लोकसभा सदस्य विजय बगेल रहेका छन्।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। अब श्रोतालाई केही क्षण मनोरञ्जन गराउँदैछौँ विभिन्न फिल्म गीतहरूबाट। त आउनुहोस् श्रोताहरू कार्यक्रमलाई अघि बढाउँदै अब सुनौ कार्यक्रमको यो प्रथम गीत आशा भोसले हो, किशोर कुमारको युगल शर्मा लावारिस फिल्मबाट, संगीतकार कल्याणजी तथा शब्द अन्जानका।

श्रोताली तिन्जेल सुन्दै हुनुहुन्थ्यो विभिन्न फिल्मी गीतहरू। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। अब समय भएको छ समाचारको।

0: सिक्किमको नाम्ची जिल्लाको झोलुङ्गी अन्तर्गत समरदोङमा निर्माणाधीन नेशनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेशन लिमिटेड एनएचपीसीको तेस्ता स्टेज 6 जलविद्युत परियोजनाको टनल भत्किएपछि फँसेका श्रमिकहरूको उद्धार अनि बचाउ कार्य जारी छ। यस दुर्घटनामा हालसम्म 11 जनाको मृत्युको भएको छ। टनलमा 25 भन्दा अधिक मानिसहरू फँसेको आशंका गरिएको छ। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले सिक्किममा टनल दुर्घटनामा भएको ज्यानमालको क्षतिप्रति गहिरो शोक व्यक्त गर्नुभएको छ। एक सोसियल मीडिया पोस्टमा राष्ट्रपतिले शोक सन्तप्त परिवारप्रति संवेदना व्यक्त गर्नुभयो। राष्ट्रपति मुर्मूले अन्य श्रमिकहरूको शीघ्र बचाउ अनि सुरक्षित निकासी तथा घाइतेहरूको शीघ्र स्वस्थ लाभको प्रार्थना गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णनले निर्माणाधीन टनलमा भएको दुर्घटनामा ज्यान मालको हानिप्रति गहिरो शोक व्यक्त गर्नुभएको छ। सोसियल मीडिया पोस्टमा श्री राधाकृष्णनले शोक सन्तप्त परिवारप्रति संवेदना व्यक्त गर्नुभयो। उहाँले आफ्ना परिजन गुमाउनेहरूको लागि शक्ति अनि साहसको प्रार्थना गर्नुभयो अनि टनलमा फँसेका मानिसहरूको सुरक्षित बचाउको कामना गर्नुहुँदै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। प्रधानमन्त्रीले सोसियल मीडिया पोस्टमा पीड़ित परिवारहरूप्रति संवेदना व्यक्त गर्नुहुँदै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको निम्ति प्रार्थना गर्नुभयो। श्री मोदीले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतकका परिजनहरूलाई 2-2 लाख रूपियाँ तथा घाइतेहरूलाई 50,000 रूपियाँको अनुग्रह राशि दिने घोषणा गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले सिक्किमका मुख्यमन्त्रीसित वार्तालाप गर्नुभयो र स्थिति र बचाव कार्यको जानकारी पनि लिनुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले सिक्किमका मुख्यमन्त्री श्री प्रेमसिंह तामाङसित वार्तालाप गर्नुभयो। उहाँले नाम्ची जिल्लामा निर्माणाधीन टनल दुर्घटनामा भएको उद्धार कार्य अनि परिस्थितिको जानकारी लिनुभयो। गृहमन्त्रीले प्रभावित मानिसहरूको लागि यथासम्भव सहायता दिने आश्वासन दिनुभएको छ। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले दुखद दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। उहाँले दुर्घटनामा ज्यान गुमाएका श्रमिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिजनप्रति हार्दिक संवेदना व्यक्त गर्नुभएको छ। असममा बाढीको स्थिति भयावह बनेको छ। राज्यमा अविरल वर्षाको कारण नदीहरूमा जलस्तर बढेको छ अनि मर्नेहरूको संख्या बढेर 10 पुगेको छ। प्राप्त समाचार अनुसार राज्यका 16 जिल्लाहरू प्रभावित छन्, जिसमा जोरहाट, चराईदेव, डिब्रुगढ़, शिवसागर, धेमाजी, तिनसुकिया र गोलाघाट सामेल छन्। कुल 45 राजस्व सर्कल अनि 794 गाउँ डुबानमा परेको छ। यसले 3 लाख भन्दा अधिक मानिसहरू प्रभावित भएका छन्। 19,000 हेक्टेयर भन्दा अधिक खेती रहेको जमिन डुबानमा परेका छन्। बाढीको कारण हिज 5 जनाको मृत्यु भयो। प्रभावित क्षेत्रमा राहत अनि बचाव कार्य जारी छ। 101 राहत शिविर अनि वितरण केन्द्रहरू स्थापित गरिएको छ। यसमा 9,600 भन्दा अधिक मानिसहरूले आश्रय लिएका छन्। राष्ट्रिय आपदा मोचन बल, राज्य आपदा मोचन बल, सेना लगायत अन्य एजेन्सीहरूले बाढी प्रभावित क्षेत्रमा 6,700 भन्दा अधिक मानिसहरूको उद्धार गरेका छन्। असममा अविरल वर्षाको कारण आज गुवाहाटीको धेरै स्थानहरूमा पहिरो गएको खबर प्राप्त भएको छ। मालीगाउँको गौशाला क्षेत्रमा माधवदेव नगरमा भीषण पहिरोको कारण एक आवासीय घरलाई भारी नोक्सान पुगेको छ। प्राप्त समाचार अनुसार यस घटनामा 4 मानिसहरू घाइते भएका छन्, जसलाई गुवाहाटी मेडिकल कलेज अनि अस्पतालमा भर्ना गरिएको छ। अरुणाचल प्रदेशमा भारत म्यामा सीमामा स्थित पाङसाउ पासको सीमाहाट 6 वर्षपछि पुनः खुलेको छ। नाङपोङका विधायक लैसम सिमाईले बजारको भ्रमण गर्नुभयो अनि व्यापारी तथा अधिकारीहरूसित बातचित गर्नुभयो। अधिकारीहरूले सीमाहाट प्रत्येक महिनाको 10, 20 अनि 30 तारिक खुल्ने बताएका छन्। यसका साथै समाचार पूरा भयो।
1: समाचारको प्रसारणपछि अब हामी श्रोतालाई सुनाउन लागिरहेछौं केही लोक तथा आधुनिक गीतहरू।

0: सुन्दै हुनुहुन्थ्यो थुप्देन भुटियाको स्वरमा यो आधुनिक गीत। यस गीतको अन्त साथै अहिलेलाई गीत सङ्गीत कार्यक्रम यति भने पुरा गरिन्छ। अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार सीमा क्षेत्रबाट सुन्नुहोस्। प्रथमा प्रमुख समाचार। नीट पेपर लिक सहित विभिन्न मुद्दालाई लिएर विपक्षीहरूको हो हल्लापछि संसदका दुवै सदन भरिका लागि स्थगित भएका छन्। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन, गृहमन्त्री अमित शाहले सिक्किममा टनल दुर्घटनामा भएको जानमालको हानिप्रति गहिरो शोक व्यक्त गर्नुभएको छ। स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डाले आज नयाँ दिल्लीको डाक्टर राम मनोहर लोहिया अस्पतालको भ्रमण गर्नुभयो अनि डाक्टरहरूसित बैठक गर्नुभयो। उत्तराखण्डमा चारधाम यात्रा एक दिनको विरामपछि आज फेरि शुरू भएको छ र चीन ओपन ब्याडमिन्टन प्रतियोगितामा भारतका एचएस प्रणयको अभियान पहिलो चरणमा नै समाप्त भएको छ। अब समाचार विस्तारमा। नीट पेपर लिक सहित विभिन्न मुद्दालाई लिएर विपक्षीहरूको हो हल्लापछि संसदका दुवै सदन दिनभरिका लागि स्थगित भएका छन्। दिउँसो 2 बजे दोस्रो स्थगनपछि लोकसभा र राज्यसभाको बैठक बस्दा विपक्षी सदस्यहरूले फेरि नीटको मुद्दालाई लिएर आफ्नो विरोध जारी राखे। हो हल्लाबीच दुवै सदनको बैठक दिनभरिका लागि स्थगित भएको छ। यसअघि लोकसभाको कार्यवाही पहिलो स्थगनपछि मध्याह 12 बजे कार्यवाही पुनः शुरू भयो। विपक्षको हो हल्लाबीच सदनमा संसदको अलग अलग समितिहरूको चुनावको लागि प्रस्ताव पेश गरियो। पीठासीन अधिकारी सन्ध्या राईले सदस्यहरूलाई आफ्नो आसनमा फर्कने अनि सदन सुचारू रूपमा चल्न दिने आग्रह गर्नुभयो। उहाँले भन्नुभयो शून्यकाल सदस्यहरूको लागि हुन्छ अनि सम्पूर्ण देशले सदनको कार्यवाही हेरिरहेको छ। उहाँले अपील पछि पनि विपक्षी सदस्यहरू नीट तथा छात्रहरूको विरोध प्रदर्शन लिएर नाराबाजी गर्दै हातमा प्ले कार्ड लिएर सदनको बीचमा पुगे। त्यसपछि लोकसभाको कार्यवाही दिउँसो 2 बजेसम्मको लागि स्थगित गरियो। यसअघि आज बिहान लोकसभाको कार्यवाही शुरू हुन साथै अध्यक्ष ओम बिरलाले प्रश्नकाल शुरू गर्ने कोशिस गर्नुभयो। विपक्षका सदस्यहरूले पुनः नीट पेपर लिक मुद्दा उठाए। श्री बिरलाले विपक्षसित सदन चलाउन सहयोग गर्ने आग्रह गर्नुभयो। विपक्षका सदस्यहरूले आफ्नो विरोध जारी राखे जसको कारण लोकसभाको कार्यवाही 12 बजेसम्मको लागि स्थगित गरिएको थियो। राज्यसभाको बैठक मध्याह 12 बजे स्थगन भएपछि फेरि शुरू हुँदा सभापति सीपी राधाकृष्णनले विपक्षी सदस्यहरूलाई आफ्नो आसनमा बसेर सदन चल्न दिने अपील गर्नुभयो तर विपक्षले उहाँको कुरा मानेनन्। हो हल्लाका कारण राज्यसभा दिउँसो 2 बजेसम्मका लागि स्थगित गरिएको थियो। राज्यसभामा पनि यस्तै अवस्था देखिएको छ। केन्द्रीय मन्त्रीहरूले कागजपत्र पेश गरेपछि अध्यक्ष सीपी राधाकृष्णनले विपक्षी दलका नेता मल्लिकार्जुन खड्गेलाई आफ्नो मुद्दा उठाउन अनुमति दिनुभयो। श्री खड्गेले हिजो नयाँ दिल्लीमा नीटको मुद्दालाई लिएर विद्यार्थीहरूको विरोधको मुद्दा उठाउनुभयो। त्यसपछि विपक्षी र सत्ता पक्षको हो हल्लापछि सदन मध्याह 12 बजेसम्मका लागि स्थगित भएको थियो। सिक्किमको नाम्ची जिल्लाको झोलुङ्गे अन्तर्गत समरदोङमा निर्माणाधीन नेशनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेसन लिमिटेड एनएचपीसी को टिस्टा स्टेज 6 जलवायु परियोजनाको टनलमा हिजो भएको दुर्घटनापछि फँसेका श्रमिकहरूको उद्धार अनि बचाउ अभियान जारी छ। राहत एवं बचाउ अभियान रातभरि चल्यो। यस दुर्घटनामा हालसम्म 9 जनाको मृत्यु भएको पुष्टि भएको छ। टनलमा 25 भन्दा अधिक मानिसहरू फँसेको आशंका गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सिक्किमको नाम्चीमा सुरुङ दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभयो। प्रधानमन्त्रीले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङसित बातचित गर्नुभयो अनि स्थिति र बचाउ कार्यको जानकारी लिनुभयो। श्री मोदीले सोसियल मीडिया पोस्टमा पीड़ित परिवारहरूप्रति संवेदना व्यक्त गर्नुहुँदै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको निम्ति प्रार्थना गर्नुभयो। श्री मोदीले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका परिवारहरूलाई 2-2 लाख रुपियाँ तथा घाइतेहरूलाई 50-50 हजार रुपियाँको अनुग्रह राशि दिने घोषणा गर्नुभयो।
2: Despite rains and challenging weather conditions, rescue teams are making every effort to safely evacuate the stranded workers. It is believed that at least 25 persons are trapped inside the 7-kilometer long tunnel at Samardang. Prime Minister Narendra Modi and Union Home Minister Amit Shah spoke with Sikkim Chief Minister Prem Singh Tamangole and assured all assistance to tackle the situation. Meanwhile, district administration have identified 7 bodies so far. Senior officials are on the spot to monitor the rescue operation.
1: राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति श्री राधाकृष्णन, गृहमन्त्री अमित शाहले सिक्किममा टनल दुर्घटनामा भएको ज्यानमालको हानिप्रति गहिरो शोक व्यक्त गर्नुभएको छ। एक सोसियल मिडिया पोस्टमा राष्ट्रपतिले शोक सन्तप्त परिवारप्रति संवेदना व्यक्त गर्नुभयो। राष्ट्रपति मुर्मूले अन्य श्रमिकहरूको शीघ्र बचाउ अनि सुरक्षित निकासी तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको प्रार्थना गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णनले निर्माणाधीन टनलमा भएको दुर्घटनामा जानमालको हानिप्रति गहिरो शोक व्यक्त गर्नुभएको छ। सोसियल मिडिया पोस्टमा श्री राधाकृष्णनले शोक सन्तप्त परिवारप्रति संवेदना व्यक्त गर्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले सिक्किमका मुख्यमन्त्री श्री प्रेम सिंह तामाङसित बातचित गर्नुभयो। उहाँले नाम्ची जिल्लामा निर्माणाधीन टनल दुर्घटनामा भएको उद्धार कार्य अनि परिस्थितिको जानकारी लिनुभयो। सरकारले हिजो दिल्लीमा भएको विरोध प्रदर्शनका क्रममा एक बालिकाको घटनास्थलमै मृत्यु भएको दावी गर्ने कैयौं सामाजिक सञ्जाल पोस्टहरूको खण्डन गरेको छ। पत्र सूचना कार्यालयको तथ्याङ्क जाँच इकाइले यो दावी गलत भएको र दिल्लीमा विरोध प्रदर्शनसँग सम्बन्धित कुनै पनि व्यक्तिको मृत्यु नभएको स्पष्ट पारेको छ। लोकसभामा विपक्षका नेता राहुल गान्धीले आज लोकसभा अध्यक्ष ओम बिरलासित भेट गर्नुभयो अनि विपक्षले छात्रहरूको मुद्दामाथि चर्चा चाहेको बताउनुभयो। संसद बाहिर पत्रकारहरूसित कुरा गर्नुहुँदै श्री गान्धीले यो मुद्दा छात्रहरू अनि युवाहरूको भविष्यसित जोडिएको बताउनुभयो।
3: इशू स्टुडेन्ट्स की है, यूथ के फ्यूचर की है। ये जो युवा हैं, ये एजुकेशन सिस्टम के बारे में, टेस्टिंग सिस्टम के बारे में प्रोटेस्ट कर रहे हैं। That is all they're saying. Nothing wrong with it.
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIN News गर्छौं अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डाले आज नयाँ दिल्लीमा दिल्लीको डाक्टर राम मनोहर लोहिया अस्पतालको भ्रमण गर्नुभयो अनि डाक्टरहरूसित बैठक गर्नुभयो। उहाँले नेट युजी 2026 पेपर लिकको आरोपलाई लिएर हिजो राजधानीमा भएको विरोध प्रदर्शन अवधि भएका घाइतेहरूको स्वास्थ्यबारे जानकारी पनि लिनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले सूक्ष्म खाद्य प्रसंस्करण क्षेत्र विशेष गरी महिलाहरूको ध्यानमा राख्दै जमिनी स्तरमा उद्यमितालाई बढावा दिइरहेको छ। सोसियल मिडिया पोस्टमा केन्द्रीय खाद्य प्रसंस्करण उद्योग मन्त्री चिराग पासवानको एक लेखलाई साझा गर्नुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, यस लेखले बताउँदछ कसरी प्रधानमन्त्री माइक्रो फूड प्रोसेसिङ इन्टरप्राइजिङ योजना, सस्तो फाइनान्सिङ टेक्नोलोजी, ब्रान्डिङ र मार्केटिङ लिकेज मार्फत उद्यमीहरूलाई औपचारिक रूप दिइरहेछ। कोइला मन्त्रीले भोलि नयाँ दिल्लीमा कोइला तथा खानी मन्त्री जी किशन रेड्डीको उपस्थितिमा आरोह खानी बन्द गर्ने सम्बन्धित वार्षिक रिपोर्ट जारी गर्नेछ। उत्तराखण्डमा चारधाम यात्रा एक दिनको विरामपछि आज फेरि शुरू भएको छ। लगातार वर्षा र यात्रा मार्गमा भूस्खलनको आशंकालाई ध्यानमा राख्दै हिजो यात्रा अस्थायी रूपमा स्थगित गरिएको थियो। चीन ओपन ब्याडमिन्टन प्रतियोगितामा भारतका एचएस प्रणयको अभियान पहिलो चरणमा नै समाप्त भएको छ। चाङजोउमा आज खेलिएको म्याचमा एचएस प्रणयलाई मलेसियाको लियोन जुहाओले 21-10, 21-14 पराजित गरे। पुरुष सिंगल्समा भारतका लक्ष्य सेन अनि आयुष सेठीले आफ्नो चुनौती पेश गर्नेछन्। महिला सिंगल्समा भारतकी खेलाड़ी पीवी सिन्धुको सामना पहिलो चरणमा भोलि उन्नति हुड्डासित हुनेछ। देविका सिहागेले पनि महिला सिंगल्समा खेल्नेछिन्। पुरुष डबल्समा एमआर अर्जुन र हरिहरन अमसाक रुनन भारतका एकमात्र प्रतिनिधि रहेका छन्। अर्कोतर्फ ओलम्पियन तानिशा क्रास्टो अनि ध्रुव कपिला, रोहन कपूर र रुत्वानी शिवानी गोटेले मिश्रित युगलमा भारतको प्रतिनिधित्व गर्नेछन्। यो समाचार युट्युबमा @AIR गर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार। नीट पेपर लीक सहित विभिन्न मुद्दालाई लिएर विपक्षीहरूको हो हल्लापछि संसदका दुवै सदन दिनभरिका लागि स्थगित भएका छन्। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन, गृहमन्त्री अमित शाहले सिक्किममा टनल दुर्घटनामा भएको जानमालको हानिप्रति गहिरो शोक व्यक्त गर्नुभएको छ। स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डाले आज नयाँ दिल्लीको डाक्टर राम मनोहर लोहिया अस्पतालको भ्रमण गर्नुभयो अनि डाक्टरहरूसित बैठक गर्नुभयो। उत्तराखण्डमा चार धाम यात्रा एक दिनको विरामपछि आज फेरि शुरू भएको छ र चीन ओपन ब्याडमिन्टन प्रतियोगितामा भारतका एचएस प्रणयको अभियान पहिलो चरण नै समाप्त भएको छ। समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी बेलुकी 6 बजी उपस्थित रहनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

श्रोताले तिन्जेल सुन्दै हुन्थ्यो केबी राईका शब्द तथा संगीतमा समूह आवाजमा देशभक्ति गीतहरू। हामी आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्ज, न्यूज अन एयर एप्स अनि दार्जिलिङको एफएम 102.3 मेगाहर्जबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्न लागिरहेछौँ गाउँले दिदी बहिनीहरूको निम्ति कार्यक्रम घर संसार।

0: नमस्ते आदरणीय श्रोताहरू, साप्ताहिक घर संसार कार्यक्रममा हजुरहरूलाई स्वागत जनाउँदै आजको हाम्रो कार्यक्रम अगाडि बढिरहेछौँ। र श्रोताहरूलाई हामी सधैँ नै राम्रो राम्रो विषयहरूमा कुराहरू गरी सुनाउने गर्छौँ भने आज पनि हामी नारीहरूलाई एकदमै राम्रो काम लाग्ने भनौँ जानकारीमूलक विषयहरू लिएर आएका छौँ। र के भने अब हामी गृहिणीहरूलाई अब पैसाको जरुरत त जहिले पनि परिरहेकै हुन्छ है, र यसै पैसालाई चाहिँ अब हामीले कस्तो प्रकारले चाहिँ बचत गर्नुपर्ने त, र हामी भन्छौँ अब पैसाको बचत चाहिँ हामी कस्तो प्रकारले चाहिँ कसरी चाहिँ गर्ने त भन्ने विषयलाई आज लिएर आएका छौँ। र यस विषयमा बताउनको निम्ति हामीले हाम्रो स्टुडियोमा पाहुना पनि निम्ताएका छौँ, र यहाँ हुनुहुन्छ सुनिता गहत्राज्यू, र यहाँलाई हाम्रो स्टुडियोमा स्वागत छ।
1: नमस्ते।
0: र अब यहाँबाटै सुनौ न त, पैसाको बचत हामीले के कस्तो प्रकारले गर्नुपर्ने त सुनिताज्यू?
1: आज म पैसाको बचत गर्नुपर्छ भन्ने विषयमा केही जानकारी दिन गइरहेको छु। घर चलाउनुको लागि र पैसा बचत गर्नु नै एक महत्त्वपूर्ण भूमिकामा विशेष नारीको हात नै हुन्छ। पैसा मानिसको जीवनमा अत्यन्त महत्त्वपूर्ण साधन हो। मानिसले आफ्नो दैनिक जीवनमा आवश्यकता पुरा गर्न, शिक्षा प्राप्त गर्न, स्वास्थ्य सेवा लिन, घर परिवार चलाउन तथा भविष्य सुरक्षित बनाउन पैसाको आवश्यकता पर्छ। आजको आधुनिक समाजमा पैसा बिना जीवन चलाउन निकै कठिन हुन्छ। मानिसले कडा मेहनत गरेर पैसा कमाउँदा, तर यदि कमाएको पैसालाई सही तरिकाले प्रयोग गर्न र बचत गर्न सकेन भने भविष्यमा आर्थिक समस्या आउन सकिन्छ।
0: हजुर हजुर।
1: जब मानिससँग केही बचत हुन्छ, उसलाई भविष्यप्रति आत्मविश्वास हुन्छ। बचत भएको मानिसले जीवनमा कठिनाइहरूलाई सजिलै सामना गर्न सकिन्छ। खर्च नियन्त्रण गर्न पैसा बचत गर्नका लागि सबैभन्दा पहिलो नियन्त्रण गर्नु पर्छ। हामीले आवश्यक र अनावश्यक खर्च छुट्याउन जान्नु पर्छ।
0: ठिकै हो, ठिक।
1: धेरै मानिसहरू देखासेखी गरेर अनावश्यक वस्तुहरू किन्ने गर्छन्। यसले गर्दा गाह्रो हुन्छ। हामीले सधैँ खाँचो परेको सामानहरू लिनुपर्छ। सोचेर मात्र पैसा खर्च गर्नुपर्छ, फजुल खर्च नगर्ने बानी बसाल्नुपर्छ। यसैले गर्दा धेरै पैसाको बचत गर्न सकिन्छ। नियमित बचत गर्ने बानी, पैसा बचत गर्ने अर्को महत्त्वपूर्ण आय भनेको नियमित रूपमा बचत गर्नु हो। यदि हामीले प्रत्येक महिनाका हप्ता थोरै रकम पनि बचत गर्यौँ भने त्यो रकम समयसँगै ठुलो बन्न सकिन्छ।
0: हजुर हजुर, हो नि।
1: बचत भन्नाले आज कमाएको पैसाबाट केही भाग भविष्यको लागि सुरक्षित राख्नु हो। यो बानी मानिसलाई आर्थिक रूपमा बलियो बनाउँछ, कठिन परिस्थितिहरूमा सामना गर्न सहयोग गर्छ। यदि मानिसले आफ्नो आमदामीको केही भाग नियमित रूपमा बचत गर्यो भने भविष्यमा धेरै फाइदा हुन्छ। यसैले बचत गर्न बानी सानैदेखि नै बसाल्नु आवश्यक छ। बचत गर्नुको महत्त्व विशेष के छ भनेदेखि, बचत गर्नु जीवनको महत्त्वपूर्ण भाग हो। बचतले मानिसलाई भविष्यका समस्याहरू सामना गर्न सक्षम बनाउँछ। कहिलेकाहीँ मानिसले जीवनमा कतिपय नसोचेको समस्याहरू आउन सक्छ, जस्तै रोग, दुर्घटना, प्राकृतिक विपत्ति, विभिन्न अन्य आपतकालीन अवस्था। यस्तो अवस्थामा यदि बचत गरिएको पैसा छ भने यसले ठुलो सहयोग पुर्याउँछ। बचतले मानिसलाई आत्मनिर्भर बनाउँछ।
0: ठिकै भन्नु हो नि।
1: सानो सानो रकम जम्मा गर्दा पनि लामो समयपछि ठुलो रकममा जम्मा हुन सक्छ। यसले नियमित बचत गर्न बानी धेरै राम्रो मानिन्छ। ब्याङ्कमा पैसा बचत गर्नुको तरिका, आजको समयमा पैसा बचत गर्नु धेरै आवश्यक कुरो हो। मानिसले आफ्नो भविष्य सुरक्षित बनाउन आकस्मिक समस्याहरूको सामना गर्नु पैसा बचत गर्नु पर्छ। पैसा सुरक्षित राख्ने सबैभन्दा राम्रो ब्याङ्क हो। ब्याङ्कमा पैसा राख्दा यो कुरा सुरक्षित हुन्छ र त्यसबाट ब्याज पनि पाइन्छ।
0: ठिकै हो नि।
1: ब्याङ्कमा पैसा बचत खाता खोल्नु पर्छ। खाता खोलेपछि मानिसले आफ्नो पैसा सुरक्षित रूपमा राख्न सकिन्छ। पैसा बचत गर्दा नियमित रूपमा ब्याङ्कमा रकम जम्मा गर्न बानी बसाल्नु पर्छ। प्रत्येक महिना वा हप्ता थोरै रकम भए पनि ब्याङ्कमा राख्दा समयसँगै धेरै पैसा जम्मा हुन्छ, यसैले भविष्यमा ठुलो सहयोग पुर्याउँछ।
0: हो नि, एक थुकी सुकी हजार थुकी नदी भन्ने उखान त हाम्रोमा छँदैछ होइन। त्यसरी नै अब हामीले है अलिअलि गर्दै अब बचत गर्न सक्यो भने पनि त्यो अब ठुलो रकम भएर जान्छ नि पछि होइन। अरू के छ भन्दै जानुहोस् न त।
1: ब्याङ्कमा पैसा राख्दा पासबुक वा एटिएम कार्ड प्रयोग गरेर आफ्नो बजेटको विवरण गर्न सकिन्छ। यसैले आफ्नो पैसाको सही हिसाब राख्न मद्दत गर्छ। यदि लामो समयको लागि बचत गर्न चाहियो भने स्थायी फिक्स डिपोजिट गर्न सकिन्छ। यसमा पैसा निश्चित समयका लागि राख्दा राम्रो ब्याज पाइन्छ। ब्याङ्कमा पैसा बचत गर्नु सुरक्षित र लाभदायक तरिका हो। नियमित रूपमा बचत गर्ने बानीले मानिसको भविष्य उज्जवल र सुरक्षित बनाउँछ। विद्यार्थी जीवनमा बचत गर्ने बानी कसरी बसाल्ने? विद्यार्थी जीवन मानिसको जीवनको महत्त्वपूर्ण चरण
0: हो नि।
1: यस समयमा सिकेका नानीहरूले भविष्यमा ठुलो प्रभाव पार्छन्। बचत गर्नु बानी पनि यस्तै महत्त्वपूर्ण बानी
0: हो नि।
1: विद्यार्थीहरूलाई प्राय आमा बाबुले खाजा खाने गाडी भाडा दिएकै हुन्छ। उनीहरूले त्यो पैसा सोचेर खर्च गरी केही रकम बचत गर्न सकिन्छ।
0: ठिकै हो नि।
1: यसमा आमा बाबुले पनि नानीहरूलाई सानैदेखि नै खर्च कम गर्ने बानी बसाल्नु सिकाउनु आवश्यक छ। यसले उनीहरूलाई पैसाको महत्त्व बुझ्ने मद्दत गर्छ। विद्यार्थीहरू बचत गर्ने बानीले आवश्यक खर्च घटाउन सहयोग गर्छ। धेरै विद्यार्थीहरू देखासिखी गरेर पैसा खर्च गर्छन्, तर यस्तो बानी राम्रो हुँदैन। आवश्यक वस्तुहरू मात्र किनेर बाँकी पैसा बचत गर्नु राम्रो बानी हो। साथै बचत गरेको पैसा कन्तुर वा ब्याङ्कमा राख्न सकिन्छ, यसैले भविष्यमा आवश्यक पर्दा सहयोग पुर्याउँछ। बचत बानीले विद्यार्थीहरूमा अनुशासन, जिम्मेवारी र आर्थिक समाज विकास गर्छ। पैसाको बचत नहुँदा हुने समस्याहरू चाहिँ के हुन् त,
0: त्यो पनि बुझिराख्नु पर्यो होइन।
1: पैसा मानव जीवनको एक अत्यन्त महत्त्वपूर्ण साधन हो। दैनिक जीवनमा आधारभूत आवश्यकताहरू पूरा गर्न, शिक्षा आर्जन गर्नु, स्वास्थ्य सेवा लिनु तथा परिवारको पालन पोषण गर्न पैसाको ठुलो भूमिका हुन्छ। तर पैसा कमाउनु मात्र पर्याप्त होइन, यसलाई विवेकपूर्ण ढङ्गले खर्च गरेर व्यवस्थापन गर्ने क्षमता पनि आवश्यक हुन्छ। बचत भन्नाले आफ्नो आमदामी र खर्च योजनाबद्ध रूपमा व्यवस्थापन गर्ने प्रक्रिया हो। यदि मानिसले आफ्नो आमदानी अनुसार खर्चको योजना बनाए भने आर्थिक असन्तुलन उत्पन्न हुन सक्छ। यसले बचत नगर्दा विभिन्न प्रकारको आर्थिक तथा सामाजिक समस्याहरू देखा पर्न सक्छ।
0: ठिकै भन्नुभयो तपाईँले। र श्रोताहरू, आज हाम्रो समक्ष यहाँ सुनिता घतराज्यू आउनु भएर हामीले अब पैसाको बचत के कस्तो प्रकारले गर्नुपर्ने रहेछ भन्ने कुरोमा यहाँले धेरै जानकारीहरू गराउनु हुँदैछ। तर अब उहाँको जानकारीलाई केही छन् हामी विराम दिँदै यहाँलाई साथसाथै हामी श्रोताहरू समक्ष एउटा मिठो अनि रमाइलो गीत राखिरहेछौँ।

0: अभाव पर्यो भने बचत सम्भव हुँदैन र मानिसलाई कठिन परिस्थितिको सामना गर्नु गाह्रो पर्छ।
1: हजुर हजुर।
0: साथै बचत नगर्दा मानिस ऋणको बोझमा पनि पर्न सक्छ। जब अचानक खर्च गर्नु पर्ने अवस्थामा आउँछ र आवश्यक रकम उपलब्ध हुँदैन तब मानिसले अरूसँग ऋण लिन बाध्य हुन्छ। ऋण लिन आफैमा चुनौतीपूर्ण हुन्छ र यसमा ब्याज थपिँदै आर्थिक भार अझ बढ्न सक्छ। यसैले मानिसलाई मानसिक तनाव र चिन्तामा पनि पार्न सक्छ। यसमा साथै बचत नगर्दा आमदामी र खर्चको सही विवरण थाहा पाउन गाह्रो हुन्छ। पैसा कहाँ खर्च भयो भने स्पष्ट जानकारी नहुँदा आर्थिक अनुशासन कायम गर्न कठिन हुन्छ। यस्तो अवस्थामा मानिसले आफ्नो भविष्यको योजना र प्रभावकारी रूपमा बनाउन सकिँदैन। अर्कोतर्फ बचत नगर्दा दीर्घकालीन लक्ष्यहरू प्राप्त गर्न पनि समस्या उत्पन्न हुन्छ। उच्च शिक्षा प्राप्त गर्न, घर निर्माण गर्न, व्यवसाय सुरु गर्न र अन्य महत्त्वपूर्ण उद्देश्यहरू पूरा गर्न आर्थिक योजना अति आवश्यक हुन्छ। यदि बचत अभाव भयो भने यस्ता लक्ष्यहरू अधुरो रहन सक्छ। आधुनिक स्मार्ट बचतको तरिका चाहिँ अब कसरी गर्ने? आज आधुनिक जीवनमा पैसाको सही व्यवसायपन अत्यन्त आवश्यक राम्रो भएको छ। स्मार्ट बचत भन्नाले आफ्नो आमदामी र खर्च बचतलाई योजनाबद्ध तथा व्यवस्थित तरिकाले सञ्चालन गर्ने प्रक्रिया हो। स्मार्ट बचत अप्नाउने सबैभन्दा पहिलो तरिका भनेको चाहिँ आफ्नो आमदामी र खर्चको स्पष्ट हिसाब राख्नु। मानिसको महिनाभरि कति पैसा कमाएको छ, कति खर्च हुन्छ भन्ने कुरा राम्रोसँग बुझ्नुपर्छ। जीवनमा केही खर्च अति आवश्यक हुन्छन्, जस्तै भोजन, शिक्षा, स्वास्थ्य तथा दैनिक आवश्यक सामग्रीहरू। यस्ता आवश्यक खर्चहरूलाई पहिलो प्राथमिकता दिनुपर्छ र अनावश्यक खर्चहरूलाई सधैँ सावधानी साथमा अप्नाउनु पर्छ। आजको समयमा सामान किन्ने उपलब्ध हुने छुट, डिस्काउन्ट अफर र विशेष योजनाको प्रयोग गरेर पनि बचत अप्नाउन सकिन्छ। धेरै पसल, सुपर मार्केट तथा अनलाइन बजारहरूले विभिन्न समयमा सामानमा छुट प्रदान गर्छन्। यदि आवश्यक वस्तुहरूमा पनि आवश्यक अवसरहरू किन्न सक्यो भने धेरै पैसा बचत गर्न सकिन्छ। तर केवल छुट देखेर आवश्यक सामान किन्नु भनेको उचित हुँदैन। यसका साथै अनलाइन किनमेल गर्दा मूल्य तुलना गर्ने बानी पनि उपयोगी हुन्छ। एउटै सामान किन्ने ठाउँमा फरक फरक मूल्यमा उपलब्ध हुन सक्छ। अहिलेको डिजिटल युगमा मोबाइलद्वारा अनलाइन बुकिङ तथा डिजिटल भुक्तानी प्रणालीको प्रयोग गरेर पनि खर्चको हिसाब राख्न सकिन्छ। यसैले आफ्नो आमदामी खर्चलाई व्यवस्थित रूपमा नियन्त्रण गर्न मद्दत पुर्याउँछ। देशको आर्थिक विकासमा बचतको अब भूमिका। देशको आर्थिक विकासमा बचतको सबैभन्दा ठुलो योगदान भनेको लगानीको स्रोत उपलब्ध गराउनु। मानिसहरूले ब्याङ्कमा पैसा बचत गर्दा ब्याङ्कहरूले जो रकम उद्योग, व्यापार, कृषि तथा अन्य उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सक्छन्। यसरी नयाँ उद्योगहरू स्थापना गर्न, रोजगारीका अवसरहरू सृजना गर्न तथा उत्पादन वृद्धि गर्न मद्दत गर्छ। बचतले देशको पुँजी निर्माणमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ। जब धेरै मानिसले आफ्नो आमदामीबाट केही भाग बचत गर्छन् त्यसबाट देशको पुँजीका मात्रा बढ्छ। पुँजी वृद्धि भएपछि विकासमा ठुला परियोजनाहरू सञ्चालन गर्न सजिलो हुनेछ। यसले बचत देशको आर्थिक विकासको एक महत्त्वपूर्ण आधार हो। यसैले पुँजी निर्माण, लगानी वृद्धि, रोजगारी सृजना तथा आर्थिक स्थिरता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। यसैले हरेक नागरिकले आफ्नो आमदामीबाट केही भाग बचत गर्ने बानी अप्नाउनु पर्छ।
1: ठिकै भन्नुभयो।
0: नागरिकहरूको बचतले मात्र राष्ट्रको आर्थिक प्रगति त समृद्धि सम्भव हुन्छ।
1: हजुर,
0: समग्रमा भन्नु पर्दा पैसा बचत गर्ने बानी हरेक व्यक्तिको जीवनका लागि अत्यन्त आवश्यक छ। मानिसले कडा

0: परिश्रम गरेर कमाएको पैसालाई विवेकपूर्ण ढंगले खर्च गर्न त्यसको केही भाग भविष्यका लागि सुरक्षित राख्न सकिन्छ। अनावश्यक खर्च हटाउने, आमदानी अनुसार सही बजट बनाउने, नियमित रूपमा थोरै भए पनि पैसा बचत गर्ने, पानीले आर्थिक जीवनलाई व्यवस्थित बनाउँछ। सानो सानो बचतले समयसँगै ठूलो रकमको रूप लिन सक्छ। आकस्मिक समस्या तथा भविष्यका आवश्यकताहरू पूरा गर्न सहयोग रहन्छ। यसका साथै बचतले मानिसलाई आत्मनिर्भर, जिम्मेवार, आर्थिक रूपमा सफल बनाउँछ। बचत भएको मानिसले जीवनमा आउने कठिन परिस्थितिहरूलाई पनि सजिलै सामना गर्न सकिन्छ। यसैले हरेक व्यक्तिले सानैदेखि नै बचत गर्ने राम्रो बानी अपनाउनु पर्छ। यदि समाजको सबै मानिसहरूले बचतको महत्व बुझेर यसलाई आफ्नो जीवनमा अपनाए भने व्यक्तिगत जीवन मात्र होइन देशको आर्थिक विकासमा पनि सकारात्मक प्रभाव पार्न सक्छ।
1: हजुर, एकदमै राम्रो कुरो भन्नुभयो तपाईँले। र अब हामी सबैले चाहिँ बचत गर्ने बानी चाहिँ बसाल्नु एकदमै राम्रो हो भन्ने कुरा यहाँ सुनिताज्यूले धेरै राम्रोसँगले जानकारी गराइहाल्नु भयो। र श्रोताहरू, आज हामीलाई यहाँ सुनिता गत्राज्यू आउनु भएर पैसाको बचत चाहिँ हामीले के कस्तो प्रकारले गर्नुपर्ने रहेछ भन्ने कुरोमा धेरै राम्रोसँगले जानकारी गराउनु भयो। र समय धेरै नै भइसक्यो, अहिलेलाई पनि यहाँलाई हामी बिदा दिँदैछौँ। हवस् सुनिताज्यू, नमस्ते। र श्रोताहरू, अन्तमा फेरि पनि हजुरहरूलाई गीत सुनाई मनोरञ्जन गराइरहेछौँ।

हवस्त श्रोताहरू हजुरलाई यसरी गीत सुनाउँदा सुनाउँदै अब आजको निर्धारित समय सिद्धिएको हुनाले हजुरहरूसँग आजलाई भने हामी बिदा चाहन्छौँ। हवस्त नमस्ते।

नमस्कार आदरणीय श्रोताहरू, आकाशवाणी खरसाङको प्रस्तुति शिक्षा ज्योति कार्यक्रमको यस अङ्कलाई साँचेर बस्नु नि हाम्रा सम्पूर्ण श्रोता अनि प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरूमा हजुरहरूको सञ्चालिका मनम्रता। कार्यक्रम शिक्षा ज्योतिको यो अर्को अङ्क लिएर हजुरहरू समक्ष उपस्थित भइसकेकी छु र आज कार्यक्रम शिक्षा ज्योतिमा विद्यार्थी भाइ बहिनीहरूको पाठ्यक्रम अन्तर्गत पर्ने विषयवस्तुलाई समावेश गरेर ल्याएका छौँ। जुन विषयवस्तु अध्ययनरत विद्यार्थीहरूको निमित्त पनि अति नै महत्त्वपूर्ण छ भने साथसाथै प्रतियोगितात्मक परीक्षाको तयारीमा बस्नु नै विद्यार्थी भाइ बहिनीहरूको निमित्त पनि अति नै महत्त्वपूर्ण एवं गहन रहेको छ। र आजको विषयवस्तु भन्नपर्दा आजको विषयवस्तु रहेको छ भारतीय राजनीति शास्त्र अन्तर्गत पर्ने विषय नगरपालिका अनि नगर निगम, जसलाई हामी म्युनिसिपालिटी अनि म्युनिसिपल कर्पोरेसन भनेर भन्ने गर्छौँ। र नगरपालिका अनि नगर निगम अर्थात् म्युनिसिपालिटी अनि म्युनिसिपल कर्पोरेसन भारतीय संविधानको कुन चाहिँ संशोधनले भारतवर्षमा लागू गरिएको हो, साथै म्युनिसिपल कर्पोरेसन साथै म्युनिसिपालिटी अर्थात् नगरपालिका

0: नगरपालिका र नगरनिगमभित्र के कस्ता नियमहरू रहेका छन्, यसका चयन प्रक्रियाहरू के कस्ता रहेका छन्, आज यसै विषयवस्तुबारे सविस्तार साथ हाम्रा श्रोता एवं विद्यार्थी भाइ बहिनीहरूलाई जानकारी प्रदान गर्न लागिरहेका छौँ। अनि आजको जानकारी लिएर हामी समक्ष कार्यक्रम शिक्षा ज्योतिमा उपस्थित भइसक्नु भएको छ शिक्षिका रञ्जना प्रधानज्यू, जो हालमा तिनधारिया बोइज हायर सेकेन्डरी स्कुलमा प्रधान अध्यापिकाको रूपमा कार्यरत हुनुहुन्छ। र आज हामी शिक्षिका रञ्जना प्रधानबाट सविस्तार साथ नगरपालिका र नगर निगम अर्थात् म्युनिसिपालिटी र म्युनिसिपल कर्पोरेसनको बारेमा जानकारी प्राप्त गर्न लागिरहेका छौँ।
1: सम्पूर्ण श्रोतावृन्दमा म शिक्षिका रञ्जना प्रधानको हार्दिक नमस्कार तथा मेरा प्यारा प्यारा विद्यार्थी नानीहरूमा धेरै धेरै प्यार आशिष। त आज फेरि म तपाईँहरू समक्ष एक खुबै चाखलाग्दो महत्त्वपूर्ण विषय नगरपालिका र नगर निगम म्युनिसिपालिटी र म्युनिसिपल कर्पोरेसन विषयमा केही चर्चा प्रस्तुत गर्न लागिरहेकी छु। त आशा छ तपाईँहरू सबैले खुबै ध्यानपूर्वक सुने यसबाट अवश्य ज्ञानार्जन गर्नुहुनेछ। कुनै पनि लोकतान्त्रिक राष्ट्रको सफलता केवल केन्द्र वा राज्य सरकारको प्रभावकारितामा मात्र निर्भर हुँदैन। वास्तविक लोकतन्त्र तब सफल हुन्छ जब शासन प्रणाली जनताको घर दैलोसम्म पुग्दछ। यही उद्देश्यलाई पूरा गर्न भारतमा स्थानीय स्वशासनको व्यवस्था गरिएको छ। भारतको स्थानीय शासन प्रणाली ग्रामीण र सहरी गरी दुई भागमा विभाजन गरिएको पाइन्छ। ग्रामीण क्षेत्रमा पञ्चायती राज प्रणाली सञ्चालन हुन्छ भने सहरी क्षेत्रमा नगरपालिका तथा नगर निगम मार्फत स्थानीय प्रशासन सञ्चालन गरिन्छ। त स्थानीय स्वशासन भन्नाले स्थानीय जनताले आफ्ना प्रतिनिधि मार्फत स्थानीय समस्याको समाधान गर्ने, स्थानीय विकासको योजना बनाउने तथा आवश्यक सार्वजनिक सेवा प्रदान गर्ने शासन प्रणालीलाई बुझिन्छ। स्थानीय सरकार लोकतन्त्रको आधारशिला हो। यसले नागरिकलाई शासन प्रक्रियामा प्रत्यक्ष सहभागी गराउँछ, स्थानीय आवश्यकता अनुसार विकास योजना बनाउँछ र जनउत्तरदायी प्रशासनलाई सुदृढ बनाउँछ। त भारतमा स्थानीय सरकारको संवैधानिक विकास सम्बन्धमा केही भन्नपर्दा स्वतन्त्रता प्राप्तिपछि भारतमा स्थानीय निकायहरू सञ्चालनमा भए पनि तिनीहरूलाई पर्याप्त संवैधानिक संरक्षण भने थिएन। यस अवस्थालाई सुधार गर्न सन् 1992 भारतको संसदले 73 र 74 संविधान संशोधन पारित गर्यो, 73 र 74 कन्स्टिट्युसनल एमेन्डमेन्ट गरियो। 73 संशोधनले ग्रामीण स्थानीय सरकार सम्बन्धमा यानि कि पञ्चायती राज सम्बन्धमा अनि 74 संशोधनले सहरी स्थानीय सरकार यानि कि म्युनिसिपालिटिज सम्बन्धमा संशोधनहरू ल्याए। यी संशोधनहरू 1 जुन 1993 कार्यान्वयनमा आए र स्थानीय स्वशासनलाई संवैधानिक मान्यता प्राप्त भयो। अब विशेष आजको चर्चाको विषय नगरपालिका र नगर निगम विषयमा चर्चा गर्न पर्दा 74 संवैधानिक संशोधन 1992 यानि कि 74 कन्स्टिट्युसनल एमेन्डमेन्ट एक्ट 1992 खुबै महत्त्वपूर्ण छ। कारण 74 संविधान संशोधन भारतको सहरी स्थानीय शासनको इतिहासमा एक महत्त्वपूर्ण कोसे ढुङ्गा हो। यस संशोधनद्वारा भारतीय संविधानमा भाग 9A र 12 अनुसूची थपियो। भाग 9A यानि कि पाठ 9A ले धारा 243P देखि धारा 243ZG सम्मका प्रावधानहरू समावेश गर्दछ। यस संशोधनको प्रमुख उद्देश्यहरू थिए लोकतन्त्रलाई स्थानीय तहसम्म विस्तार गर्नु, सहरी विकासलाई योजनाबद्ध बनाउनु, नागरिकको सहभागिता बढाउनु, महिलाहरू तथा पिछडिएका वर्गहरूको प्रतिनिधित्व सुनिश्चित गर्नु, आर्थिक तथा प्रशासनिक विकेन्द्रीकरणलाई बलियो बनाउनु। भाग 9A अन्तर्गतका प्रमुख संवैधानिक धाराहरू अन्तर्गत धारा 243Pले नगरपालिका सम्बन्धी विभिन्न शब्दहरूको परिभाषा गरेको छ भने धारा 243Qमा तीन प्रकारका सहरी स्थानीय निकायको व्यवस्था नगर पञ्चायत, म्युनिसिपालिटी र म्युनिसिपल कर्पोरेसन, नगरपालिका नगर निगमको उल्लेख पाइन्छ। त्यसरी धारा 243R मा नगरपालिकाको संरचना तथा निर्वाचित सदस्यहरूको व्यवस्था, धारा 243S मा वार्ड समितिको गठनबारे उल्लेख पाइन्छ। त्यसरी नै धारा 243T मा महिला अनुसूचित जाति सेड्युल कास्ट तथा अनुसूचित जनजाति सेड्युल ट्राइब का लागि आरक्षण सम्बन्धमा उल्लेख पाइन्छ। कम्तीमा एक तिहाई सिट महिलाका लागि आरक्षित हुने संविधान अथवा संवैधानिक व्यवस्था पाइन्छ। पछि धेरै राज्यहरूले यसलाई धारा 243U मा नगरपालिकाको कार्यकाल 5 वर्ष, धारा 243V मा सदस्य बन्ने योग्यता तथा अयोग्यता, धारा 243W मा नगरपालिकाको अधिकार तथा जिम्मेवारी, धारा 243X मा कर शुल्क तथा राजस्व उठाउने अधिकार, धारा 243Y मा राज्य वित्त आयोग स्टेट फाइनान्स कमिसन र धारा 243ZA मा नगरपालिका निर्वाचन राज्य निर्वाचन आयोगद्वारा सम्पन्न गरिने व्यवस्था पाइन्छ। र यसै संशोधन यानि कि 74 संविधानको संशोधनमा अर्को मुख्य कुरो हो 12 अनुसूची 12th Schedule। 74 संशोधन मार्फत संविधानमा 12th Schedule यानि कि 12 अनुसूची गाभियो। यसमा 18 विषय नगरपालिकाको जिम्मेवारीभित्र राखिएको पाइन्छ। ती विषयहरू हुन् शहरी योजना, भूमि उपयोग, सडक, पुल, जल आपूर्ति, सार्वजनिक स्वास्थ्य, सरसफाई, फोहोर व्यवस्थापन, अग्नि नियन्त्रण, वातावरण संरक्षण, शहरी वन, गरिबी न्यूनीकरण, पार्क तथा खेल मैदान, सांस्कृतिक विकास, शवदाह गृह, जनगणना तथा तथ्याङ्क, सार्वजनिक सुविधा, सडक, बत्ती। यी कार्यहरू बारे हामी विस्तृत रूपमा जानकारी अवश्य लिनेछौँ, तर त्यसभन्दा अघि पश्चिम बङ्गाल नगरपालिका व्यवस्थाबारे केही चर्चा गरौँ। पश्चिम बङ्गालमा नगरपालिका सञ्चालनका लागि मुख्य कानुन वेस्ट बेङ्गल म्युनिसिपल एक्ट 1993 पश्चिम बङ्गाल नगरपालिका ऐन हो भने यस ऐनले नगरपालिकाको गठन, निर्वाचन, प्रशासन, वित्तीय व्यवस्था तथा कार्य सम्पादन सम्बन्धी विस्तृत व्यवस्था गरेको पाइन्छ। त्यसरी नै नगर निगम सम्बन्धी कानुन व्यवस्था पाइन्छ। पश्चिम बङ्गालका विभिन्न नगर निगमहरू सम्बन्धित ऐनद्वारा सञ्चालन हुन्छन्। उदाहरणका लागि कोलकाता म्युनिसिपल कर्पोरेसन, कोलकाता म्युनिसिपल कर्पोरेसन एक्ट 1980 अन्तर्गत पर्दछ। अन्य नगर निगमहरूका लागि वेस्ट बेङ्गल म्युनिसिपल कर्पोरेसन एक्ट 2006 ऐन लागू गरिएको पाइन्छ। नगरपालिका र नगर निगमको संरचनाबारे जान्न अघि पहिले नयाँ नगरपालिका गठन प्रक्रियाबारे केही कुरा गरौँ। नयाँ नगरपालिका गठन गर्न सामान्यतया पुरा गरिने चरणहरू यस प्रकार छन्। नगर क्षेत्रको पहिचान, ग्रामीण क्षेत्र शहरीकरण भएको हुनुपर्छ र मापदण्ड पूरा हुनु सामान्यतया न्यूनतम जनसङ्ख्या कति हुनुपर्छ, करिब 30,000, जनसङ्ख्या 30,000 भन्दा बढी हुन पर्दछ। प्रति वर्ग किलोमिटर कम्तीमा 750 वा सोभन्दा बढी जनघनत्व हुनुपर्दछ। वयस्क जनसङ्ख्याको उल्लेखनीय हिस्सा कम्तीमा पनि 50% गैर कृषि पेसामा संलग्न हुनुपर्दछ। अनि नगर सञ्चालन गर्न पर्याप्त आर्थिक स्रोत जस्ता आधारहरू पूरा हुनु पर्दछ। त्यसपश्चात जिल्ला प्रशासन या सम्बन्धित विभागबाट प्रारम्भिक प्रस्ताव राज्य सरकारलाई पठाइन्छ। राज्य सरकारले प्रारम्भिक अधिसूचना जारी गरी सम्बन्धित पक्षबाट सर्वसाधारणलाई सुझाव तथा आपत्ति पेश गर्ने अवसर दिइन्छ। त्यसपश्चात निर्धारित अवधिभित्र आपत्ति सुझावको परीक्षण गरिन्छ। आवश्यक परे क्षेत्रको सीमा वा अन्य विवरणमा संशोधन पनि गरिन्छ। सबै प्रक्रिया पूरा भएपछि राज्य सरकारले राजपत्र अफिसियल ग्याजेटमा अन्तिम अधिसूचना प्रकाशित गरी नगरपालिका औपचारिक रूपमा गठन गरिन्छ। त्यसपश्चात वार्ड निर्धारण, डिलिमिटेसन र मतदाता सूची तयार गरिन्छ। नगर क्षेत्रलाई जनसङ्ख्याका आधारमा विभिन्न वार्डमा विभाजन गरिन्छ। प्रत्येक वार्डबाट एकजना काउन्सिलर जनप्रतिनिधि निर्वाचित हुने व्यवस्था पाइन्छ। प्रत्येक वार्डका योग्य नागरिकको मतदाता सूची तयार गरी प्रकाशित

0: गरिन्छ। आरक्षणको व्यवस्था पनि गरिन्छ। संविधान तथा राज्यको कानून अनुसार अनुसूचित जाति, अनुसूचित जनजाति, महिलाका लागि कम्तीमा एक तिहाई र आवश्यक परे अन्य वर्गका लागि वार्ड आरक्षित गरिन्छ। त्यस पश्चात निर्वाचन आयोगद्वारा स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गरिन्छ। निर्वाचित पार्षदहरूले प्रथम बैठकमा शपथ ग्रहण गरे पश्चात अध्यक्ष यानि कि चेयरपर्सन, उपाध्यक्ष, भाइस चेयरपर्सन चयन गरी नगरपालिका सञ्चालन प्रारम्भ हुन्छ। विभिन्न विषयका लागि समितिहरू पनि गठन गरिन्छ। यसरी नै ठुला सहर वा महानगरका लागि नगर निगम, म्युनिसिपल कर्पोरेसन गठन गरिन्छ। गठनका प्रमुख चरणहरू ठुलो सहरी क्षेत्रको पहिचान। प्रथममा ठुलो सहरी क्षेत्रको पहिचान गरिन्छ। राज्य सरकारले सम्बन्धित कानून अनुसार नगर निगम गठन गर्ने निर्णय लिन्छ। नगर क्षेत्रलाई विभिन्न वार्डमा विभाजन गरिन्छ। प्रत्येक वार्डबाट प्रत्यक्ष निर्वाचन मार्फत पार्षदको चुनाव गरिन्छ अनि निर्वाचित पार्षदहरूबाट मेयर तथा उपमेयर चयन गरिन्छ। विभिन्न स्थायी समिति तथा प्रशासनिक संरचना गठन गरी नगर निगम सञ्चालन गरिन्छ। यसरी नगरपालिकामा सामान्यतया चेयरपर्सन, भाइस चेयरपर्सन, काउन्सिलर्स, स्ट्यान्डिङ कमिटिज, म्युनिसिपल अफिसर्स रहेका हुन्छन् भने नगर निगममा मेयर, डेप्युटी मेयर, काउन्सिलर्स, मेयर इन काउन्सिल, म्युनिसिपल कमिश्नर र स्ट्यान्डिङ कमिटिज रहेका हुन्छन्। नगर आयुक्त यानि कि म्युनिसिपल कमिश्नर प्रशासनिक प्रमुख हुन्छन् भने मेयरले राजनीतिक नेतृत्व प्रदान गर्छन्।
1: आज कार्यक्रम शिक्षा ज्योतिमा अति नै चाखलाग्दो अनि विद्यार्थी भाइ बहिनीहरूले जान्नै पर्ने विषयवस्तु, भारतीय राजनीति शास्त्र अन्तर्गत पर्ने विषय म्युनिसिपालिटी अनि म्युनिसिपल कर्पोरेसन अर्थात् नगरपालिका र नगर निगमबारे जानकारी प्रदान गरिरहेका छौँ र आजको जानकारी दिएर हामी समक्ष स्टुडियोमा उपस्थित हुनुहुन्छ शिक्षिका रञ्जना प्रधानज्यू र हाम्रो विषयवस्तुलाई केही क्षण पर सार्दै अब भने हामी कार्यक्रममा केही क्षण पनि निमित्त लिन गइरहेका छौँ यो साङ्गीतिक

0: र यो साङ्गीतिक विश्राम पश्चात हाम्रो श्रोता अनि विद्यार्थी भाइ बहिनीहरूलाई पुनः कार्यक्रम शिक्षा ज्योतिमा स्वागत जनाउँदछौँ र हाम्रो कार्यक्रमको मूल विषयवस्तुलाई फेरि निरन्तरता प्रदान गरिरहेका छौँ। त श्रोतावृन्द, आज हामीले जानकारी लिइरहेछौँ भारतका तथा विशेष रूपमा पश्चिम बङ्गालका नगरपालिका र नगर निगमहरू विषयमा। अब नगरपालिका तथा नगर निगमका कार्यहरूबारे केही विस्तृत चर्चा गरौँ, जो संविधानको 74 संविधान संशोधन र 12 अनुसूची 12 सिड्युलमा आधारित छन्। नगरपालिका तथा नगर निगमको मुख्य उद्देश्य स्थानीय स्तरमा नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्नु, शहरी विकास गर्नु तथा जनसहभागितामूलक शासन सञ्चालन गर्नु हो। संविधानको 12 अनुसूचीमा शहरी स्थानीय निकायका, मैले अघि पनि भने, 18 प्रमुख कार्यहरू उल्लेख छन्। शहरी योजना अर्थात् अर्बन प्लानिङ अन्तर्गत नगरपालिका र नगर निगमले शहरको दीर्घकालीन विकास योजना बनाउने गर्दछ भने नयाँ बस्ती, आवासीय क्षेत्र, व्यावसायिक क्षेत्र तथा औद्योगिक क्षेत्रको योजना तयार गरी मास्टर प्लान तयार गरी व्यवस्थित शहरी विकास गर्ने कार्य गर्दछ। भूमि उपयोग तथा भवन निर्माण नियमन अन्तर्गत भवन निर्माण अनुमति, बिल्डिङ प्लान अप्रुभल दिने, अवैध निर्माण नियन्त्रण गर्ने, सडक, खुला स्थान, पार्क तथा सार्वजनिक स्थलको संरक्षण गर्ने, सुरक्षित र योजनाबद्ध निर्माण सुनिश्चित गर्ने कार्य गर्दछ। आर्थिक तथा सामाजिक विकास योजना अन्तर्गत स्थानीय आर्थिक विकासका कार्यक्रम सञ्चालन गर्ने, रोजगारी सिर्जना गर्ने, परियोजना सञ्चालन गर्ने, महिला, युवा तथा स्वरोजगार प्रवर्धन गर्ने आदि कार्य गर्दछन्। सडक तथा पुल निर्माण सम्बन्धमा नगरभित्रका सडक निर्माण तथा मर्मत गर्ने, पुल, कलवर्ट तथा पैदल मार्ग निर्माण गर्ने, ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने गर्दछ। खानेपानी आपूर्ति अर्को एक प्रमुख कार्य। स्वच्छ खानेपानी उपलब्ध गराउने, नयाँ पाइपलाइन विस्तार गर्ने, पानीका ट्याङ्की तथा जलाशयको व्यवस्थापन गर्ने जस्ता कार्यहरू नगरपालिका अनि नगर निगमले गर्ने गर्दछ। सार्वजनिक स्वास्थ्य, सरसफाइ तथा फोहोर व्यवस्थापन अन्तर्गत नियमित फोहोर सङ्कलन तथा व्यवस्थापन, सडक तथा नाली सफा गर्ने, मच्छर नियन्त्रण, धुवाँ छर्किने तथा स्वास्थ्य सम्बन्धी अभियान सञ्चालन गर्ने गर्दछ अर्थात् गर्नु पर्दछ। अग्नि सुरक्षा सम्बन्धमा अग्नि सुरक्षा सम्बन्धी जनचेतना फैलाउने, दमकल सेवासँग समन्वय गर्ने, अग्नि सुरक्षा मापदण्ड लागू गराउने आदि कार्य गर्दछ। वातावरण संरक्षण सम्बन्धमा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने, पार्क तथा हरित क्षेत्रको संरक्षण गर्ने, प्रदूषण नियन्त्रणका कार्यक्रम सञ्चालन गर्ने गर्दछ। कमजोर वर्गको संरक्षण गर्ने पनि कार्य गर्दछ। गरिब, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दिव्याङ्ग व्यक्तिका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्ने तथा सामाजिक सुरक्षा योजनाका सहजीकरण गर्ने कार्य नगरपालिका औ नगर निगमले गर्ने गर्दछ। झोपडी बस्ती अर्थात् स्लम सुधार अन्तर्गत झोपडी बस्तीको विकास गर्ने, स्वच्छ पानी, शौचालय तथा सडक सुविधा उपलब्ध गराउने, आवास सुधार कार्यक्रम सञ्चालन गर्ने कार्य पनि नगर निगम अनि नगरपालिकाको हुने गर्दछ। यसरी गरिबी न्यूनीकरण अन्तर्गत स्वरोजगार तथा सिप विकास तालिम सञ्चालन गर्ने, केन्द्र तथा राज्य सरकारका गरिबी न्यूनीकरण योजनाहरू कार्यान्वयन गर्ने गर्दछ। पार्क, बगैँचा तथा खेल मैदान सम्बन्धमा सार्वजनिक पार्क निर्माण तथा संरक्षण गर्ने, खेल मैदान तथा मनोरञ्जन स्थलको विकास गर्ने, नागरिकका लागि हरियाली क्षेत्र विस्तार गर्ने जस्ता कार्यहरू गर्दछ। सांस्कृतिक, शैक्षिक तथा सौन्दर्य प्रवर्धन अन्तर्गत पुस्तकालय स्थापना गर्ने, सांस्कृतिक कार्यक्रम आयोजना गर्ने, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्ने कार्य पर्दछ। शवदाह गृह तथा कब्रस्थान व्यवस्थापन अन्तर्गत शमशान घाट तथा कब्रस्थानको सञ्चालन र मर्मत गर्ने, आवश्यक पूर्वाधार उपलब्ध गराउने कार्य पर्दछ। पशु नियन्त्रण अन्तर्गत आवारा पशु व्यवस्थापन गर्ने, पशु आश्रय स्थल सञ्चालन गर्ने, रेबिज नियन्त्रण कार्यक्रम सञ्चालन गर्ने कार्य गर्नु पर्दछ। जन्म तथा मृत्यु दर्ता अन्तर्गत जन्म र मृत्यु दर्ता गर्ने, प्रमाणपत्र जारी गर्ने, सरकारी अभिलेख अध्यावधिक राख्ने कार्य नगरपालिका र नगर निगमको पर्दछ भने सार्वजनिक सुविधा अन्तर्गत सडक बत्ती जडान तथा मर्मत गर्ने सार्वजनिक शौचालय निर्माण गर्ने बस पार्क पार्किङ प्रतीक्षालय तथा अन्य सार्वजनिक सुविधा उपलब्ध गराउने कार्य गर्दछ वधशाला तथा ट्यानरी नियमन अन्तर्गत वधशालाको सञ्चालन नियमन गर्ने स्वच्छता तथा स्वास्थ्य मापदण्ड पालना गराउने वातावरणीय प्रभाव नियन्त्रण गर्ने जस्ता कार्य नगरपालिका अनि नगर निगमले गर्ने गर्दछ पश्चिम बङ्गालका नगरपालिका तथा नगर निगमका थप जिम्मेवारीहरू अन्तर्गत सम्पत्ति कर व्यापार कर तथा अन्य स्थानीय कर सङ्कलन भवन निर्माण अनुमति प्रदान गर्ने सरकारी कल्याणकारी योजनाहरू कार्यान्वयन गर्ने विपद व्यवस्थापन तथा उद्धार कार्यमा समन्वय गर्ने डिजिटल नागरिक सेवा जस्तै जन्म मृत्यु प्रमाणपत्र कर भुक्तानी ट्रेड लाइसेन्स आदि उपलब्ध गराउने तथा सार्वजनिक स्वास्थ्य शिक्षा र शहरी पूर्वाधार सुधारका कार्यक्रम सञ्चालन गर्ने कार्यहरू पर्दछ नगरपालिका तथा नगर निगम यसरी हामी बुझ्दछौँ कि केवल सडक पानी सरसफाइका लागि मात्र जिम्मेवार निकाय होइनन् यी स्थानीय सरकारका रूपमा शहरी योजना आर्थिक विकास वातावरण संरक्षण सार्वजनिक स्वास्थ्य सामाजिक न्याय विपद व्यवस्थापन र नागरिक सेवा प्रदान गर्ने बहुआयामिक संस्थानहरू हुन् प्रभावकारी स्थानीय शासनका लागि जनसहभागिता पारदर्शिता वित्तीय सुदृढता र आधुनिक प्रविधिको प्रयोग अत्यन्त आवश्यक मानिन्छ र यी सम्पूर्ण कार्यहरू गर्नलाई आय स्रोत के होलान् भन्दा नगरपालिकाको मुख्यतया आय के हुन्छन् सम्पत्ति कर व्यापार अनुमति शुल्क भवन निर्माण शुल्क पार्किङ शुल्क विज्ञापन कर आदि हुन्छन् यसबाहेक राज्य सरकारले समय समयमा अनुदान दिने गर्दछ भने केन्द्र सरकारले पनि अनुदान दिने गर्दछ त्यसबाहेक विभिन्न विकास योजना अन्तर्गत प्राप्त रकमबाट यसरी आय स्रोत प्राप्त हुँदछ र पश्चिम बङ्गालका प्रमुख नगर निगमहरू हुन् कोलकाता म्युनिसिपल कर्पोरेसन हाउडा म्युनिसिपल कर्पोरेसन सिलिगुडी म्युनिसिपल कर्पोरेसन आसानसोल म्युनिसिपल कर्पोरेसन दुर्गापुर म्युनिसिपल कर्पोरेसन विधाननगर म्युनिसिपल कर्पोरेसन र चन्दन नगर म्युनिसिपल कर्पोरेसन त श्रोतावृन्द हामीले सुनिरहेथ्यौँ नगरपालिका र नगर निगम पश्चिम बङ्गालका नगरपालिका र नगर निगमहरूका गठन र कार्य क्षमताहरू बारे त समग्रमा अब संक्षेपमा भन्न पर्दा भारतीय संविधानको 74 संविधान संशोधनले भारतमा शहरी स्थानीय स्वशासनलाई संवैधानिक आधार प्रदान गरी लोकतन्त्रलाई जनताको घर दैलोसम्म पुर्याएको छ पश्चिम बङ्गालमा नगरपालिका र नगर निगमहरूले शिक्षा स्वास्थ्य पूर्वाधार सरसफाई वातावरण संरक्षण तथा समग्र शहरी विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ आजको समयमा तीव्र शहरीकरण जनसङ्ख्या वृद्धि र वातावरणीय चुनौतीहरूको सामना गर्न सक्षम पारदर्शी उत्तरदायी तथा प्रविधि मैत्री स्थानीय सरकारको आवश्यकता झन बढेको देखिन्छ नागरिक र स्थानीय सरकारबीचको सहकार्य उत्तरदायित्व र पारदर्शिताले मात्र स्वच्छ सुरक्षित समावेशी र दिगो शहर निर्माण गर्न सकिन्छ जसको निम्ति हामी सबैको पनि दायित्व बनिन्दछ त श्रोतावृन्द आजलाई भने हाम्रो समय पूरा भइसकेको छ त यसै विश्वासका साथमा आजको चर्चा समाप्त गर्न लागिरहेछु र बिदा लिन चाहे धन्यवाद नमस्कार
1: आज कार्यक्रम शिक्षा ज्योतिमा हामीले जान्नै पर्ने विषयवस्तु साथै विद्यार्थी भाइ बहिनीहरूको निमित्त अति नै गहन रहेको विषय म्युनिसिपालिटी अनि म्युनिसिपल कर्पोरेसन अर्थात् नगरपालिका अनि नगर निगमको बारेमा सविस्तार साथ जानकारी प्रदान गर्यौँ अनि हामीलाई आशा छ आजको विषयवस्तुले हाम्रा विद्यार्थी भाइ बहिनीलाई धेरथोर मद्दत गर्न सक्यो होला साथै जति पनि विद्यार्थी भाइ बहिनीहरू कम्पिटेटिभ एक्जाम्स अर्थात् प्रतियोगितात्मक परीक्षाको तयारीमा बसिरहनु भएको छ आजको विषय सुन्नु भएर धेरथोर हजुरहरूले पनि यहाँबाट जानकारी प्राप्त गर्नुभयो होला भनेर हामीले आशा साँचेका छौँ। र यसै विषयवस्तुको अन्त साथसाथमा आजको हाम्रो कार्यक्रम शिक्षा ज्योतिको निर्धारित समय पनि पुरा भइसकेको छ र घडीको काँटाले पनि हजुरहरूबाट छुट्टिने सङ्केत दिइरहेको छ। र आगामी कार्यक्रमहरूमा फेरि नयाँ विषयवस्तुको साथमा, नयाँ ज्ञानको कुराको साथमा, नयाँ अध्यायको साथमा हाम्रो पुनः भेट हुने नै छ भन्दै, साथसाथै कार्यक्रममा यो अन्तिम गीत हाम्रा श्रोता अनि विद्यार्थी भाइ बहिनीहरू माझ राख्दै आजलाई पनि कार्यक्रम शिक्षा ज्योतिको यस अङ्कबाट हजुरहरूको सञ्चालिका म नम्रता लगायत कार्यक्रम प्रस्तुता लेखनाथ राई पनि हजुरहरूबाट ओझेल हुन चाहन्छौ।

श्रोताहरूले अहिले सुनिरहनु भएको शैक्षिक कार्यक्रम शिक्षा ज्योति एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अबको केही क्षणमा रिले गरी सुनाउनेछौ आकाशवाणी दिल्ली केन्द्रको हिन्दी समाचार।

सम्पूर्ण सैनिक दाजुभाइहरूलाई स्वागत जनाउँछौँ। तपाईँहरूको निम्ति प्रत्येक दिन यसै समय सन्ध्याकालमा प्रसारण गर्ने यो कार्यक्रम जय जवानमा, आजको जय जवान कार्यक्रममा हामी हाम्रा सैनिक दाजुभाइहरूलाई सुनाउनेछौँ अल्का याग्निक अनि साथीहरूको स्वरमा विभिन्न हिन्दी फिल्मका गीतहरू। त सैनिक दाजुभाइहरू सुन्नुहोस्, यो पहिलो गीत फिल्म राजाबाट अल्का याग्निकको स्वरमा, सङ्गीत हो नदिम श्रवणको, शब्द समीरको।

श्रोताहरूको निम्ति यो अघिल्लो गीत प्रस्तुत छ फिल्म टेल है तुम्हाराबाट उदित नारायण अनि अलका याज्ञिकको शर्मा, संगीत हो नदिम श्रवणको, शब्द समीरको।

श्रोताहरू अब सुन्नुहोस् फिल्म हम है राही प्यार काबाट यो गीत कुमार सानु अनि अल्का याग्निकको स्वरमा, संगीत हो नदिम श्रवणको, शब्द समीरको हो।

कार्यक्रम जय जवानको यो अन्तिम गीत फौजी श्रोताहरूको निम्ति प्रस्तुत छ फिल्म यादेबाट। अल्का याग्निक, कविता कृष्णमूर्की अनि उदित नारायणको स्वरमा, संगीत हो अन्नु मल्लिकको, शब्द आनन्द बक्सीको।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब सुन्नु नै छ अङ्ग्रेजी वार्ताको कार्यक्रम टकिङ इङ्ग्लिस।

0: एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अब सुन्नुहुने छ मुख्य समाचार।
1: यो आकाशवाणी हो, देवेन थापाबाट 6 बजेको मुख्य समाचार सुन्नुहोस्। नीट पेपर लिक सहित विभिन्न मुद्दालाई लिएर विपक्षहरूको हंगामापछि संसदका दुवै सदन दिनभरिका लागि स्थगित भएका छन्। राष्ट्रपति द्रौपदी मुर्मूले भारत र उत्तरी मेसिडोनियाले साझा लोकतान्त्रिक मूल्य मान्यता र पारस्परिक सम्मानमा आधारित आफ्नो गहिरो र मैत्रीपूर्ण सम्बन्धलाई नवीकरण गरेको बताउनुभएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले भोलि तमिलनाडुको कोइम्बटुर र तिरुप्पुरको भ्रमण गर्नुहुनेछ। उहाँ कोइम्बटुरमा रहेको जीकेएनएम नर्सिङ कलेजको उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुनेछ। नयाँ तथा नवीकरणीय ऊर्जा राज्यमन्त्री श्रीपद येसो नाइकेले देशमा नवीकरणीय ऊर्जा क्षमता 2014 76 गिगावटबाट बढेर यस वर्षको जुन 30 288 गिगावटभन्दा बढी पुगेको बताउनुभयो। दिल्ली उच्च न्यायालयले सामाजिक कार्यकर्ता सोनम वाङचुकलाई सफदरजंग अस्पतालबाट गुरुग्रामको मेदान्त अस्पतालमा तुरन्त स्थानान्तरण गर्न आदेश दिएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले एड मिलिभ्यान्डलाई विदेश सचिवको रूपमा नियुक्त भएकोमा बधाई दिनुभएको छ। नार्कोटिक्स कन्ट्रोल ब्युरोले 27 देशहरूसँग द्विपक्ष सम्झौता र 19 देशहरूसँग सम्झौता ज्ञापन मार्फत मादक पदार्थ रोकथाममा अन्तर्राष्ट्रिय सहयोगलाई सुदृढ बनाएको छ। सूचना तथा प्रसारण मन्त्रालयले आज देशभरिका जमिनी स्तरको डिजिटल क्रिएटर्सहरूको पहिचान र प्रवर्धन गर्ने पहल जेम्स अफ इन्डिया च्यालेन्जको पाइलट चरणको सुरुवात गरेको छ। अफगानिस्तानको नुरिस्तान प्रान्तमा आएको विनाशकारी बाढीमा परि लगभग 20 मृत्यु भएको छ भने 80 बढी घाइते भएका छन्। उनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने धेरै वस्तुहरूमा 50% शुल्क लगाउने घोषणा गरेको छ। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो। 6:50 प्रादेशिक समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी
0: 103.5 मेगाहर्जमा। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट

रहेका छौँ। श्रोताहरूलाई अब सुनाउने छौँ हिन्दी फिल्मका गीतहरू। यो पहिलो गीत श्रोताहरूको निम्ति लिएका छौँ फिल्म अलबेलाबाट, अल्का याज्ञिक अनि बाबुल सुप्रियोको स्वरमा। सङ्गीत हो जतिन ललितको, शब्द समीरको।

अब सुन्नुहोस् फिल्म क्या यही प्यार हैबाट यो गीत सोनू निगम अनि अलका याग्निकको स्वरमा, संगीत हो साजिद वाजिदको, शब्द जेलिस रसिदको।

अहिले श्रोताहरूले सुन्नुभयो विभिन्न हिन्दी फिल्मका गीतहरू। एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्नेछौँ हाम्रा ग्रामीण श्रोताहरूको निम्ति कार्यक्रम गाउँले सभा।

0: नमस्कार है धनमाया दिदी, कान्छीमाया दिदी आइपुगे है म पनि।
1: एहे नमस्ते छ, नमस्ते छ चुल्ठे भाइ। हामी त यहाँ दिदी बहिनी बसिरहेको
2: थिएँ।
1: हजुर हजुर, अब सभा गर्नु निकै लामो छ भनेपछि त सजिलो गरेर बस्नु पर्यो। चुल्ठे भाइ त्यही पिरामा सजिलो गरेर बसे पनि हुन्छ। हामी त यहाँ दिदी बहिनी गुन्द्रीमा बसिहाले, त्यो बेन्चीमा बसे पनि हुन्छ है। हजुर अलिकति आउनुहोस् है, किनभने यसो छेउमा बसेर कुराकानी गरेको रमाइलो अर्कै हुन्छ। टाढो छ भने फेरि यता बोलाउनु पर्यो, कान सुन्दैन होइन धनमाया बहिनी।
0: अनि आज धनमाया दिदी आइपुग्नु भएको रहेछ। धनमाया दिदीले त धेरै विषयहरू निकालेर सोध्नुहुन्छ, आज चाहिँ अब के सोध्ने विचार गर्नु भएको छ कुनी?
2: ज्यू चुल्ठे भाइ, सोध्नु पर्ने कुरो त धेरै छ। सभामा आउँदै पछि फेरि एउटा एउटा विषय लिएर आउँछु। आज सभामा गएर के सोध्नु पर्ने ज्ञान त पाउँछ नि त सभामा। एउटा कुरो के सोध्नु मन लागेको छ भने, मलाई खेतीपाती गर्नुलाई, सागसब्जी रोप्नुको लागि त हामीलाई उमार्नुको लागि त माटो त राम्रो हुनु पर्यो।
1: हजुर, माटो त हुनै पर्यो
2: होइन। अनि माटोको अम्लता चाहिँ बेसी भयो भने सागसब्जी राम्रो हुनु सक्दैन, फसल राम्रो हुनु सक्दैन भनेर भन्छ नि त।

0: र यो माटोको अम्लता चाहिँ कसरी कम गर्नुपर्ने र माटोमा अम्लता बेसी भयो भने लक्षण कस्तो देखाउँछ त्यो पनि त जान्नु पर्यो है
1: जान्नु पर्यो नि
0: सिधै हामीलाई अम्लता बेसी भयो चाहिँ माटोमा भनेर त याद हुँदैन र अब त्यही कुरो चाहिँ यसो तपाईँहरूबाट जानिराखौँ भनेको
2: अब यो विषयमा त कान्छीमा दिदीले बताउनु हुन्छ होला तर म चाहिँ भर्खर आएर चाहिँ थाकिरहेको जस्तो भइरहेको छु पहिला चाहिँ यसो मनोरञ्जन गरौँ त्यस पछाडि कान्छीमाया दिदीले यो विषयमा बताइदिइहाल्नुहुन्छ हुँदैन त्यसो गर्दा
1: हुन्छ हुन्छ तपाईँले बताए पनि भयो मैले बताए पनि भयो केही फरक छैन नि चुल्ठे भाइले पनि धेरै कुरा जान्नुहुन्छ अनि अलिअलि मैले जानेको पनि म बताइदिन्छु तपाईँलाई त्योभन्दा अगाडि चाहिँ बरु आनन्द लिउनु
2: हुन्छ हुन्छ
0: हुन्छ
1: लु सुनौ न त

0: बडा रमाइलो भयो, आनन्द आयो। यहाँ माटोको अम्लत्वको बारेमा भन्नुहुँदै थियो, बताइदिनुहोस् न दिदी।
1: यो माटोको अम्लत्वको कुरा गर्दा चाहिँ यहाँ अब यहाँ धनमाई बहिनीले सोध्नु हुँदै थियो, माटोको अम्लत्व भन्नाले के बुझिन्छ भन्दाखेरि, अब माटोमा पाइने जुन

0: उपस्थिति नभएको बुझाउँछ। र धनमाई बहिनी, अब यो माटोमा चाहिँ पिएचको माप चाहिँ 7 भन्दा निम्न भए, जस्तो कि अब 6, 5.5 अथवा 5 भए, तब माटोमा चाहिँ अम्लत्वको परिमाण रहेको प्रमाण हुन्छ। साथै पिएच 7 भन्दा अधिक भए, जस्तै 7.8, 8.0 र 8.5, तब माटोमा भएको खारको परिमाण अधिक रहेको प्रमाण चाहिँ हुन्छ है।
1: अब भनेपछि कस्तो प्रकारले बुझ्नु भन्दाखेरिको, यो माटो कस्तो छ भनेर नाप्ने, बुझ्नुको लागि भनौँ न, हामी तौल बुझ्नुको लागि केजी भन्छौँ, हो त्यस्तै माटो नाप्ने प्रविधि चाहिँ के हो? यो पिएच भनेर भन्नु पर्यो, बुझ्नु पर्यो, अनि पिएचको मात्रा 7 भएको खण्डमा चाहिँ यसलाई एकदम ठिक्कको भनौँ न, यो पिएचको लेभल 7 देखिको कम भएकोमा चाहिँ हामीले बुझ्नु पर्यो कि यसमा चाहिँ अम्लत्व छ, परिमाण छ भनेर बुझ्नु पर्यो। पिएचको लेभल 7 चाहिँ एकदमै ठिक्कको, जो चाहिँ न्युट्रल भन्छ नि हामी, न्युट्रल भनेर बुझ्नु पर्यो होइन, साधारणत हिसाबमा। अब 8.5 भयो भने चाहिँ खारको मात्रा चाहिँ बेसी भएको बुझ्नु पर्यो होइन।
2: चुल्ठे भाइ, कान्छी भाइ दिदी, अहिले तपाईँहरूले यो माटोमा अम्लता भयो भने के हुन्छ, यसको लक्षण कस्तो देखाउँछ भनेर बताउनु हुँदैछ है?
0: हजुर हजुर।
2: र चुल्ठे भाइ, यो माटोको जाँच सम्बन्धी अलिकति केही कुरोहरू बताइदिनुहोस् न।
1: अब माटोको जाँच भनौँ, माटोको यो गर्दाखेरि चाहिँ पिएचलाई चाहिँ, जुन चाहिँ पिएच भने नि मापन गर्ने त एउटा छ नि त, पिएचलाई चाहिँ 5-6 वर्गमा विभाजन गरेको छ। पिएच 5.5 अझ कम भयो भने चाहिँ एकदम अम्लिक माटो, एकदम अमिलो माटो भन्छौँ नि हामी,
0: त्यो मानिन्छ।
1: अनि पिएच 5.5 6.5 भए चाहिँ अलिकति कम अम्लत्व भएको मानिन्छ। पिएच 6.5 7.5 भए चाहिँ एकदमै न्युट्रल, अघि भन्नुभयो नि कान्छी माया दिदीले, यो न्युट्रल हो भनेर भन्नुहुँदै थियो नि, न्युट्रल भनेको यो चाहिँ अम्लपन छैन। अब पिएच चाहिँ 7.5 8.5 भए चाहिँ खार बनिने तर्फ अग्रसर भएको मानिन्छ। भनेपछि माटो चाहिँ कति हुनु पर्यो? 6.5 7.5 भित्रमा हुनु पर्यो हाम्रो माटो। हो त्यसरी पिएच 8.5 अधिक भयो भने चाहिँ एकदमै पूर्ण खार भएको माटो भनेर चाहिँ हामी चिन्छौँ। अब हामीले जुन चाहिँ माटोको परीक्षण गर्छौँ नि, परीक्षण गर्दाखेरि चाहिँ हामीलाई थाहा हुन्छ कि, त्यही कारण चाहिँ माटो परीक्षण गर्नु चाहिँ एकदमै आवश्यक छ, हाम्रो माटो कस्तो हो भन्नुको लागि चाहिँ। परीक्षण गर्दाखेरि पनि मैले भनिहालेँ तपाईँलाई, हाम्रो प्राय 5.5 6.5 छ भने चाहिँ एकदम अम्लत्व भएको माटो बुझ्नु पर्यो, अनि 7.5 8.5 अधिक भए चाहिँ एकदमै खार भएको बुझ्नु पर्यो। अब हाम्रो माटो चाहिँ कस्तो हुनु पर्यो? 6.5 7.5 भित्र हुनु पर्यो।
2: हजुर हजुर हजुर। यसरी हामीले साग सब्जी लगाउनलाई, जुनै पनि फसल लगाउनको लागि त माटोको जाँच गरेर लगाएकै राम्रो रहेछ नि त, होइन? यदि गर्नु सक्यो भने चाहिँ फलन चाहिँ राम्रो पाउन सकिन्छ।
0: हजुर हजुर।
2: र अर्को प्रश्न के गर्न मन लाग्यो भने, यहाँ कान्छी माया दिदीलाई,
0: हजुर हजुर,
2: माटोमा भएको पिएचलाई घटाउनु वा बढाउनको निम्ति चाहिँ कुन कुन पदार्थहरू चाहिँ प्रयोग गर्न पर्छ होला, त्यो पनि बताइदिनुहोस् न।
0: साधारण त पिएच चाहिँ नि धनमाई बहिनी 6.0 कम भए प्रति 1.0 पिएच बढाउनुको निम्ति चाहिँ हामीले प्रति एकर जमिनमा चाहिँ 200 केजी यो कृषि चुना भन्छ नि, यो कृषि चुना प्रयोग गर्नुपर्ने सिफारिस गरिन्छ। साथै अब पिएचको परिमाण 8.0 माथि भयो भने चाहिँ प्रति 1.0 पिएच घटाउनुको निम्ति चाहिँ प्रति एकर जमिनमा अझै 200 केजी जिप्सम प्रयोग गर्नुपर्ने सिफारिस गरिन्छ।
2: हजुर।
0: र अर्को कुरो के छ भन्दाखेरि, माटोको आवश्यकता चाहिँ जाँच गरेर, यदि हल्का माटो अथवा बलौटे जमिन माटोमा चाहिँ जसको पिएच चाहिँ 5.5 जति छ, अर्थात् भनौँ माटोमा चाहिँ अम्लत्व छ भने, यस प्रकारको माटोमा चाहिँ 10 क्विन्टल चाहिँ कृषि चुना चाहिँ हामीले गएर कृषि जुन चाहिँ सामानहरू बुझ्छ नि त्यो हामी पाउँछौँ, त्यो घरमा लाउने चुना होइन है धनमाया बहिनी, यो चाहिँ कृषि चुना। साथै हामीले यो चुना पाउडर वा खरानी प्राय 5 क्विन्टल प्रति एकर जमिनमा चाहिँ हामीले लगाउनु पर्छ। यदि माटो मध्यम लोम अथवा पलिलोम भएको खण्डमा चाहिँ प्रति एकर जमिनमा हामीले 20 क्विन्टल चुना पत्थर साथै 10 क्विन्टल चाहिँ खरानी कृषि चुना हामीले प्रयोग गर्दा पनि भयो। यदि अब भारी मात्रामा चाहिँ

0: हिलो माटो छ छ भने हामीले 30 क्विन्टल चुना पत्थर साथै 15 क्विन्टल कृषि चुना अथवा खरानी प्रयोग गर्यो भने एकदमै राम्रो हुन्छ धनमा।
1: हजुर हजुर कान्छीमा दिदी। र अर्को कुरो के छ भने अब माटोमा अम्लताको लक्षण र प्रभावहरू चाहिँ के कस्ता हुन्छ त्यो पनि बताइदिनुहोस् न चुल्ठे भाइ।
2: अब माटोमा अम्लत्वको लक्षण अनि प्रभावहरू चाहिँ कस्तो हुन्छ भने बोट बिरुवाहरूको जराहरूमा हुने हाइड्रोजन आयनलाई माटोमा भएको अम्लत्वको कारण अधिक मात्रामा प्रभाव पार्छ जसको कारणले चाहिँ जराहरूको वृद्धिमा एकदमै कमी आउँछ।
1: हजुर
2: जबकि बोट बिरुवाहरूको जराहरूको वृद्धिमा हाइड्रोजनको सञ्चालन हुन एकदमै जरुरी छ। अनि बोट बिरुवाहरूको जराहरूमा एसिडिक तत्त्वहरूको परिमाण बराबर मात्रामा पर्दछ भनौँ या ब्यालेन्स रूपमा हुनुपर्छ तर माटोमा अम्लत्वको परिमाण अधिक भएको खण्डमा चाहिँ त्यो एकदम बराबर पार्नुको लागि चाहिँ नष्ट गरिदिन्छ नि त। त्यो भएर चाहिँ बोट बिरुवामा एसिडिक तत्त्वहरू पनि बराबर मात्रामा जाँदैन। अनि बोट बिरुवाहरूलाई पर्याप्त मात्रामा फस्फरस कपर जिङ्क भन्ने आवश्यक तत्त्वहरू पनि आवश्यक पर्छ तर अम्लपनको कारण यो खाद्य पदार्थहरू पनि बोट बिरुवाहरूले सजिलोसँग उपभोग गर्न सक्दैन। यस्तो कुराहरू हुन्छ। साथसाथै बोट बिरुवाहरूले उपभोग गर्ने आइरन एमोनियम म्याङ्गनिज पदार्थहरूको तरल पदार्थ बनिनु दिँदैन। बोट बिरुवाहरूले पाउने यो पदार्थहरूको अभाव हुँदै जान्छ अनि बोट बिरुवाहरूको वृद्धिमा एकदमै ह्रास आउँछ भनौँ न वृद्धि नै घटेर जान्छ। जुन चाहिँ पोषक तत्त्वहरू जुन चाहिँ बोट बिरुवाहरूले पाउने चिजहरू चाहिँ नपाएपछि त अब बोट बिरुवाहरू कसरी बढ्ने होइन। अब माटोभित्र विभिन्न प्रकारको लाभकारी सूक्ष्म जीवाणुहरू पाइन्छ जसले माटोमा प्रयोग गरेको उर्वरक खाद्य पदार्थहरूलाई बोट बिरुवाहरूको निम्ति उपलब्ध गराउने काम गर्छ। जस्तै अब जैविक पदार्थहरूलाई कुहाएर प्रयोगमा आउने उर्वरक बनाइदिन्छ बोट बिरुवाहरूलाई उपलब्ध गराउँछ त्यो चिज। माटोमा भएको अम्लत्वको कारण यो सूक्ष्म जीवाणुहरूले पनि यिनीहरूले पनि राम्रोसँगले काम गर्न पाउँदैन अनि एकदमै जीवाणुहरूमाथि पनि नराम्रो प्रभाव पार्छ। जस्तै कि दाल जातीय फसल हामी लगाउँछौँ होइन दाल जातीय बोट बिरुवाहरूको जराहरूमा प्राकृतिक रूपमा नाइट्रोजन फिक्सेसन हुन्छ है
1: हजुर
2: हुने गर्छ होइन। माटोमा नाइट्रोजनको कमीलाई आपूर्ति गर्न चाहिँ सहायता गर्छ तर अम्लत्वको कारण चाहिँ नाइट्रोजन फिक्सेसन हुन बाधा पुर्याउँछ नाइट्रोजन पुग्दैन होइन र नाइट्रोजनको कमी हुन जान्छ र बोट बिरुवाहरूको स्वास्थ्यमा एकदमै ह्रास आउँछ कमी हुन्छ स्वस्थ पनि स्वस्थ रहँदैन।
1: हजुर हजुर
2: यस्तोहरू हुन्छ। अनि माटोमा भएको जुन चाहिँ अम्लत्वको कारण बोट बिरुवाहरूको रोग प्रतिरोध क्षमतालाई पनि घटाइदिन्छ। रोग बिमारहरू अधिक मात्रामा लाग्छ आक्रमण गर्छ रोगहरूले आक्रमण गर्छ अनि यो रोगहरू आउँदाखेरि चाहिँ फसलको उत्पादन नै घटाइदिन्छ। त्यसै कारण यो माटोको जुन चाहिँ माटोमा अम्लत्व छ त्यसले चाहिँ हाम्रो खेतीपातीमा धेरै प्रभावहरू पार्छ है धेरै यस्तो प्रभावहरू पार्छ जसले गर्दा चाहिँ हाम्रो खेतीपाती नै घटेर जान्छ अनि हामीले माटोको परीक्षण नगरिकन हामीले खेतीपाती लाउँदा चाहिँ हाम्रो घरमा भएन भन्ने खालको गर्छ। यो कुराहरूको निम्ति चाहिँ
1: हजुर
2: माटो कस्तो छ भने माटोको स्वास्थ्य परीक्षण भनौँ न स्वास्थ्य छ कि छैन भनेर माटोको परीक्षण गर्न
0: चाहिँ यहाँ चुल्ठे भएको कुरो पनि एकदमै ठिक हो तर अब हामीले कुरा त गर्दैछौँ माटोको अम्लता कम गर्ने उपायहरू विषय लिएर होइन भने चुल्ठे भाइ बोल्दा बोल्दा निकै थाक्यो पनि एकछिन विश्राम लिउँ जस्तो लाग्यो तपाईँले के गर्ने
1: राम्रो कुरा गर्नुभयो एकछिन विश्राम त लिनुपर्छ है चुल्ठे भाइ
2: विश्राम गरौँ
1: यसो चिया पनि पिउँदै गरौँ
2: मनोरञ्जन पनि गरौँ चिया पनि पिउँ त्यस पछाडि हामी रहल कुराकानी गरौँ
0: हुन्छ नि सुनौ न त

0: आहा चुल्ठे भाइ कान्छीमाई दिदी
1: ज्यू,
0: यति रमाइलो गीत सुन्न पायो, मलाई आनन्द भएर आयो। चिया पनि कति मिठो बनाएर ल्याउनु भएछ यहाँ कान्छीमाई दिदीले।
1: हजुर हजुर, बुहारीले बनाइदिएको नि, अदुवा हालै भनेको थियो, अदुवा हाल्दैछ, मिठो भएछ, घाँटी पनि खुलियो। अब यसरी घाँटी खुलिएपछि त बोल्नु पर्यो नि त, यहाँ अब तपाईँले सोधेको होइन चुल्ठे भाइ, बताउनु त पर्यो हामीले
0: हो नि। र अब यसरी माटोमा अम्ला त कसरी हुन्छ भनेर तपाईँहरूलाई सोद्धा अर्को प्रश्न के गर्नु मन लाग्यो भने नि, यो अम्लता माटोको सुधार अथवा माटोमा भएको अम्लताहरूलाई चाहिँ कम गर्ने उपायहरू चाहिँ के छ त्यो यसो बताइदिनुहोस् न, यो त झन् मुख्य कुरो हो है।
1: अम्लत्व भएको जुन चाहिँ माटोमा चाहिँ प्रथम त लाइमिङ पदार्थहरूको प्रयोग गर्नुपर्छ, जस्तो अब कृषि चुना भयो, अघिदेखि मैले कृषि चुनाको कुरा गर्दैछु, अनि डोलोमाइट, खरानी, खरानी त हामीले घरमा दाउराहरू बा सल्काउँछौँ, त्यही खरानी पनि भइहाल्छ, यो सबै आइहाल्यो। अनि यो यी लाइमिङ पदार्थहरू माटोमा प्रयोग गर्दा चाहिँ माटोको अम्लत्वको प्रभावलाई चाहिँ घटाइदिन्छ, र यो बोटहरूले चाहिँ नि धनमाई बहिनी सजिलैसँग माटोमा प्रयोग गरेको जैविक उर्वरक पदार्थहरूलाई चाहिँ खाद्यको रूपमा चाहिँ ग्रहण गरेर बोट बिरुवाहरूको वृद्धि मात्र नभएर उत्पादनमा पनि एकदमै वृद्धि गराउँछ।
0: हजुर हजुर।
1: र अर्को के छ भने बेसिक ल्याब जस्तै अब जिप्सम प्रयोग गर्नाले चाहिँ माटोमा भएको अम्लत्वलाई चाहिँ कम गर्न पनि सकिन्छ है। र अर्को कुरो के छ भन्दाखेरि, हामीले जति जस्तो जमिनमा के रोप्छौँ है, त्यही अनुसारले अब जमिनमा खेती गर्न अगाडि नै हामीले माटोको उपचार अथवा शोधन गर्न चाहिँ एकदमै जरुरी छ धनमय बहिनी। हामीले शोधन चाहिँ गर्नै पर्छ माटोको। अब हेर्छौँ माटो त देख्छौँ यही यही माटोमा हुन्छ होला भनेर रोप्छौँ, तर अब माटोमा अम्लत्व बेसी छ भने पनि उब्जनी हुँदैन,
0: अब देखिँदैन नि त,
1: भएन नि त माटो, जाँच त गराउनु पर्यो। साथै पानीको व्यवस्थापन पनि हामीले त्यत्तिकै आवश्यक छ
0: हजुर,
1: र जसको कारण माटोको अम्लत्वलाई चाहिँ हामीले कम गर्न चाहिँ सक्छौँ है।
0: हजुर, राम्रो कुरा हो दिदी।
1: र अर्को कुरा ध्यानमा राख्नुपर्ने हाम्रो खेतीवाला दाजुभाइ दिदी बहिनीहरूले के छ भन्दाखेरि, अम्लत्व चाहिँ प्रतिरोध गर्न सक्ने प्रकारको फसलहरू चाहिँ हामीले लगाउनु पर्छ, जस्तो कि अब हामीले सखरखण्ड त हामी लगाउँछौँ है, सखरखण्ड साह्रै मन पनि पर्छ मलाई, अब
0: मलाई मनपर्छ,
1: हजुर मलाई साह्रै मनपर्छ ज्यू। अनि सखरखण्ड लगाउन सकिन्छौँ, आलु, आलु पनि चाहिने नै हो, धान, गहुँ, अब सबै नै चाहिने हो,
0: हाम्रो मुख्य फसल नै
1: ज्यू ज्यू मुख्य फसल हो। अब जस्तै गहुँ आयो, मकै आयो, बारी यो सबै आयो, त्यसले गर्दा चाहिँ हामीले यसरी अम्लत्व प्रतिरोधक गर्न सक्ने प्रकारको फसलहरू लगाउन सक्यौँ भने चाहिँ एकदमै राम्रो हुन्छ होला जस्तो चाहिँ मलाई लाग्यो।
0: हजुर हजुर, राम्रो ठिक कुरा गर्नुभयो नि कान्छीमाई दिदी। र चुल्ठे भाइलाई पनि अर्को के प्रश्न गर्न मन लाग्यो भने, यो जैविक पदार्थ हुन्छ नि,
2: हजुर
0: जैविक पदार्थ वा कृषि चुनाहरूको गुणहरू चाहिँ के हुन्?
2: जैविक पदार्थ अथवा कृषि चुनाहरूको गुण भन्नुपर्दा, जैविक चाहिँ मल जस्तो गाईको

0: फेकेको मल कम्पोस्ट, भर्मी कम्पोस्ट, निमको पिनाको मल, तोरीको पिनाको मल इत्यादि माटोमा प्रयोग गर्नाले चाहिँ माटोको सानो सानो कणहरूलाई चाहिँ इत्यादि माटोमा प्रयोग गर्नाले चाहिँ माटोको सानो सानो कणहरूलाई चाहिँ एकसाथ बाँध्ने काम गर्छ। अनि माटोमा जैविक मल जस्तै गाईको पाकेको मल, कम्पोस्ट, भर्मी कम्पोस्ट, निमको पिनाको मल, तोरीको पिनाको मल इत्यादि माटोमा प्रयोग गर्नाले चाहिँ माटोको सानो सानो कणहरूलाई चाहिँ एकसाथमा बाँध्ने काम गर्छ। यसले चाहिँ एकदमै माटोको अम्लत्व घटाउने काम गर्छ, माटोको यस्तो माहौल बनाइदिन्छ कि त्यहाँनिर माटोको उर्वरा शक्ति बढाउँछ भनौँ न, बढाउँछ त होइन, माटोको माहौल एकदमै उपयुक्त बनाइन्छ, हामी जे रोपे पनि उपयुक्त बनाइन्छ। यो चाहिँ एउटा जैविक पदार्थ या त कृषि चुनाहरूको यो चाहिँ गुणहरूमा आउँछ। माटोमा रहने यो सूक्ष्म जीवाणुहरू हुन्छ नि, जीवाणुहरूको निम्ति पनि जैविक पदार्थहरू एउटा ऊर्जाको स्रोतको हिसाबमा कार्य गर्छ।
1: हजुर,
0: होइन, जैविक यो सूक्ष्म जीवाणुहरूको निम्ति पनि यो चिजहरूले चाहिँ एकदम ऊर्जाको स्रोतको हिसाबमा काम गर्छ, साथै माटोमा पानीलाई थामिराख्ने क्षमता पनि प्रदान गर्छ। अनि जसले गर्दा चाहिँ बोट बिरुवाहरूले उपयुक्त आर्द्रता पनि पाउँछ। अब जैविक पदार्थको प्रयोगले रासायनिक तत्त्वहरू जस्तै नाइट्रोजन, फस्फरस, सल्फर पदार्थहरू चाहिँ बोट बिरुवाको अंश वृद्धिको निम्ति एकदमै अब यसलाई चाहिँ संरक्षण गर्छ भनौँ न। जैविक पदार्थहरूको प्रयोगले चाहिँ अब यो रासायनिक तत्त्वहरू चाहिँ के चाहिन्छ बोट बिरुवालाई संरक्षण गरेर प्रदान गर्छ, त्यो पनि मद्दत गर्छ। माटोमा जैविक पदार्थहरू प्राकृतिक रूपमा कुहेर जैविक अम्ल र कार्बन डाइअक्साइड उत्पादन गर्दछ, जसले पोटासियमलाई एकदमै तरल बनाउँछ।
1: ए हजुर,
0: जो तरल बनाइसकेपछि चाहिँ बोट बिरुवाले सजिलैसँग प्राप्त गर्छ। यो कृषि चुनाको प्रयोगले चाहिँ के हुन्छ भन्दा चाहिँ जुन चाहिँ फस्फरस हुन्छ नि त्यसलाई चाहिँ बोट बिरुवाले सजिलैसँग ग्रहण गर्ने ठाउँ बनाइन्छ भनौँ न। फस्फरस चाहिँ पाउँछ यो बोट बिरुवाले। साथै कृषि चुनाले माटोमा भएको एकदम सूक्ष्म जीवाणुहरूको कार्य प्रणालीलाई वृद्धि गर्छ, राम्रोसँगले काम गर्न सक्छ। आइरन, एल्युमिनियम, म्याङ्गेनिज पदार्थहरूलाई चाहिँ एकदमै तरलीकरण गरेर चाहिँ बोट बिरुवालाई उपलब्ध गराउँछ। यो उपलब्ध गराउँदाखेरि चाहिँ के हुन्छ, बोट बिरुवामा हरेक कुराहरू आइरन, म्याग्नेजियम, एल्युमिनियम के चाहिन्छ त्यो चाहिँ तरलीकरण गर्दा चाहिँ छिट्टोभन्दा छिट्टो सजिलैसँग चाहिँ बोट बिरुवाले पाउँछ। अनि माटोको स्वाभाविक अवस्थालाई पनि उन्नत गर्छ, माटोको क्षय हुनुबाट जोगाउँछ। अनि यो चिजहरू चाहिँ अब जैविक पदार्थ भनौँ अनि कृषि चुनाहरूको गुणहरू चाहिँ यस्तो हुन्छ। अनि हामीले चाहिँ माटोलाई चाहिँ अम्लत्व हुनबाट जोगाउनुको निम्ति कृषि चुना भयो, डोलोमाइट भयो, जैविक पदार्थहरू भयो, यो चिजहरूले गर्दाखेरि चाहिँ हाम्रो माटोलाई चाहिँ एकदम राम्रो बनाउन सक्छौँ, जसले गर्दा चाहिँ खेती किसानी गर्दा चाहिँ हामीलाई धेरै आम्दानी पनि हुन्छ, फसल राम्रो पनि हुन्छ,
1: अनि
0: उत्पादन राम्रो हुनै पर्यो नि त, नभए त हामी किन
1: नोक्सान
0: खप्नु पर्यो, होइन? हजुर हजुर, त्यही कारण चाहिँ हामीले चाहिँ हाम्रो माटो कस्तो छ, हाम्रो माटोमा अम्लत्व कति छ, के छ भनेर परीक्षण गराउन चाहिँ एकदमै जरुरी छ। अब परीक्षण नगराइकन हाम्रो पिएच, माटोको पिएच के कति छ, हाम्रो माटोमा के गुण छ, के अवगुण छ, यो कुरा चाहिँ जान्नु पर्यो। त्यस पछाडि चाहिँ त्यो पिएचलाई हेरेर चाहिँ हामीले हाम्रो माटोलाई कसरी चाहिँ राम्रो बनाउने भन्ने कार्यतर्फ चाहिँ लाग्नु पर्यो।
1: राम्रो कुरा गर्नुभयो। र चुल्ठे भाइ, कान्छीमाई दिदी,
2: ज्यू,
1: आज तपाईँहरूलाई मैले यो माटोमा अम्लतापन के कस्तो प्रकारले कम गर्नुपर्ने है र माटोको अम्लता कम गर्ने उपायहरू के कस्तो छ त्यो पनि राम्रोसँगले बताउनु भयो र माटोमा अम्लता भयो भनेर लक्षण के कस्तो देखाउँछ त्यो पनि बताउनु भयो है। यो सबै कुरोमै खुलास्ता पारेर बताउनु भयो, बुझेँ नि। अब
0: माटो चाहिँ कस्तो रहेछ, किन खेतीपाती कम्ती हुने रहेछ भन्ने कुराहरू चाहिँ अब दिदीलाई कस्तो कस्तो लागिरहेको थियो नि त, माटोको परीक्षण गर्नु सही हुन्छ कि हुँदैन जस्तो लागिरहेको थियो है।
1: माटोमा अम्लता भयो भनेर खेतीपाती सप्रन्दैन भन्ने पनि कता कता सुनेको थिएँ, तर अब कसरी अम्लता हुन्छ, कसरी परीक्षण गर्नुपर्ने, कसरी हामीले चाल्ता पाउनु

0: अरे नि त है अम्लता भयो भनेर सागसब्जीको उत्पादन किन राम्रो हुँदैन भने चाहिँ अब यो माटोमा अम्लता भयो भने चाहिँ सागसब्जी चाहिँ उत्पादन चाहिँ हुन सक्दैन रहेछ
1: र यो
0: बुझे र माटोको जाँच गर्नु चाहिँ हामीलाई एकदमै जरुरी रहेछ है चुल्ठे भाइ कान्छीमाई दिदी खुलस्त पारेर बताइदिनु भयो
2: हामीलाई पनि खुसी लाग्यो यसरी कुराकानी गर्दाखेरि सबै कुरो बुझिदियो भने त एकदमै राम्रो नि त त्यो मुताबिक चाहिँ खेतीपाती गर्नु सक्यो भने खेती त एकदम सप्रेर जाने नै भयो र अब यसरी कुरा गर्दा गर्दै समय त निकै नै भइगयो अब जाने मिलुमिसो गर्नुपर्ने कि बसिरहने हौ तपाईँहरू दुईजना
0: जानुपर्छ नि
2: हजुर हजुर त्यो नउठेको देखेर भनेको नि
0: मैले भएपछि त अब लाग्नु पर्यो
2: लाग्नु पर्छ लु जाउँ त जाउँ लु है लट्ठी बोके मैले छाता पनि बोके
0: हुन्छ
2: लु जाउँ त जाउँ
3: सुन्नुहोस् मौसमको कृषि विज्ञप्ति आगामी 48 घण्टाभित्रमा सिक्किमको अधिकतर स्थानमा अनि उत्तर बङ्गालका जिल्लाहरूको धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ आगामी 48 घण्टाभित्रमा उत्तर बङ्गालको जलपाइगुडी जिल्लाको एक दुई स्थानमा 7-11 सेन्टिमिटरसम्मको भारी वर्षा हुने अनि सिक्किमको एक दुई स्थानमा विद्युत गर्जनको साथमा वर्षा हुने सम्भावना रहेको पनि मौसम विभागले जनाएको छ मौसमको कृषि विज्ञप्ति पूरा भयो

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अबको केही बेरमा रिले गरेर सुनाउनेछौँ आकाशवाणी गान्तोक केन्द्रको प्रादेशिक समाचार।

0: रामजी डिल्लाको झोलुङ्गेको समरदुग्मा रहेको एनएचपीसी टेस्टा चरण छ जलविद्युत परियोजनाको निर्माणाधीन सुरुङमा भएको दुखद घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान मुख्यमन्त्री प्रेमसिंह तामाङसँग फोनमा स्थितिबारे सोधपूछ र जारी उद्धार कार्यको समीक्षा गर्न कुरा गर्नुभयो। वार्तालापको क्रममा प्रधानमन्त्रीले प्रभावित कामदारहरू र उनीहरूका परिवारहरूप्रति गहिरो चिन्ता र सहानुभूति व्यक्त गर्नुभयो। वहाँले राज्य सरकारलाई उद्धार प्रयासहरूलाई समर्थन गर्न र विपत्तिबाट प्रभावितहरूलाई राहत प्रदान गर्न भारत सरकारबाट हरेक सम्भव सहयोगको आश्वासन दिनुभयो। मुख्यमन्त्री प्रेमसिंह तामाङले यस परियोजनामा मिथेन ग्यास विस्फोट र त्यसपछि सुरुङ धस्किने घटनाको अनुसन्धान गर्न विशेष अनुसन्धान टोली एसआईटी गठनको घोषणा गर्नुभएको छ। यद्यपि घटनास्थलमा उद्धार कार्य जारी छ। मुख्यमन्त्रीले प्रत्येक मृतक कामदारका आफन्तलाई 4,00,000 रूपियाँ र घटनामा घाइते भएकाहरूलाई 50,000 रूपियाँको अनुग्रह राहतको घोषणा पनि गर्नुभयो। राज्यपाल ओम प्रकाश माथुर र मुख्यमन्त्री तामाङले घटनास्थलको भ्रमण गर्नुभयो र जारी उद्धार कार्यहरूको अनुगमन गर्नुभयो। श्री तामाङले भन्नुभयो,
1: राज्य सरकार के तरफ से पूरा हम लोग ने डायरेक्शन दिया है, जो भी यहाँ पर काम होगा, जो भी सपोर्ट चाहे, जो भी रेस्क्यू के लिए जो भी चाहे, पूरा राज्य सरकार पूरा तैयारी है। उसमें हम लोग अलग के साथ मिलके, एनएसपीसी के साथ मिलके और माइंडसेट की टीम के साथ मिलकर हम लोग काम करेंगे।
0: परिस्थितिलाई ध्यानमा राख्दै सिक्किम सरकारबाट 24 घण्टा 7 दिन काम गर्ने एक समर्पित हेल्पलाइन नम्बर 03595263009 खोलिएको छ। 11 सिक्किम विधानसभाको साधारण बजेट सत्र 2026-27 आज दोस्रो दिन सभामुख मिङमा नोर्बु शेर्पाको अध्यक्षतामा नाम्ची जिल्लाको झोलुङ्गेको

समरदुमा निर्माणाधीन सुरंगमा हिजो भएको दुखद घटनामा ज्यान गुमाउनेहरूको सम्मानमा 2 मिनट मौन धारण गरियो। सदनले भारतीय चिकित्सा पद्धतिका लागि सिक्किम चिकित्सा परिषद विधेयक 2026 र राष्ट्रिय सिप शिक्षा परिषद सिक्किम निरसन विधेयक 2026 पारित गर्यो। पहिलो विधेयक आयुष विभागका प्रभारी मन्त्री जीटी ढुङ्गेलले पेश गरेका थिए भने दोस्रो विधेयक मुख्यमन्त्री प्रेमसिंह तामाङले पेश गर्नुभयो। सभामुखले सदनलाई बजेट बिहिबार अर्थात 23 जुलाईमा पारित हुने जानकारी दिए। भारत चीन सीमामा रहेको ऐतिहासिक नथुला पासबाट सीमा व्यापार 1 अगस्त 2026 पुनः शुरू हुने भएको छ। 6 वर्षभन्दा बढी समयपछि व्यापार गतिविधि पुनः थालिनुले सिक्किमको सीमा अर्थव्यवस्थालाई ठूलो प्रोत्साहन प्राप्त हुने अपेक्षा गरिएको छ। उच्च पदस्थ स्रोतहरूका अनुसार दुई देशबीच सबै आवश्यक औपचारिकताहरू पूरा भइसकेका छन् र व्यापार पुनः थालिने निर्णयलाई अन्तिम रूप दिइएको छ। पूर्वी सिक्किममा अवस्थित नथुला पास शताब्दीदेखि प्राचीन सिल्क रूटको महत्वपूर्ण भाग रहँदै आएको छ। अगस्त 2025 भएको 24 भारत चीन विशेष प्रतिनिधि वार्तापछि नथुला व्यापार मार्ग पुनः खोल्ने निर्णय गरिएको थियो। बैठकको सह अध्यक्षता भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र चीनका विदेश मन्त्री वाङ यीले गरेका थिए। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशन अनुसार वहाँका अतिरिक्त राजनीतिक सचिव छिरिङ वाङचुक लेप्चाको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले उपचार गराइरहेका कलेजका विद्यार्थीहरूका लागि संस्थागत सहयोग सुधार गर्ने उद्देश्यले गरिएका उपायहरूबारे छलफल गर्न नयाँ एसटीएनएम अस्पतालको वरिष्ठ प्रशासनसँग सार्थक बैठक गरेको थियो। यो पहल शैक्षिक संस्थाहरूसँग राम्रो समन्वयलाई सहज बनाउन र चिकित्सा उपचार गराइरहेका विद्यार्थीहरूका लागि समयमै सहायता र कल्याणकारी सहयोग सक्षम पार्नको लागि हो। राष्ट्रिय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि संस्थान गान्तोकले सिक्किममा तैनात विभिन्न बटालियनका सशस्त्र सीमा बल एफएसबीका 25 जना अधिकारीहरूका लागि उन्नत साइबर सुरक्षामा विशेष प्रशिक्षण कार्यक्रम शुरू गरेको छ। यो कार्यक्रम हिजो संस्थानको साइबर सुरक्षा प्रयोगशालामा सम्पन्न भयो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।

एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। सुन्नुहोस् आजक रहल अनि भोलि प्रसारण गर्ने कार्यक्रमको संक्षिप्त विवरण। अहिले 6:50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार। 7 बजे कार्यक्रम लोकलहरीमा गायत्री शर्माको शर्मा लोकगीत, 7:15 कार्यक्रम सुरसङ्गममा शरद राईको शर्मा आधुनिक गीत, 7:45 भुटानी कार्यक्रम, 8 बजे युवावाणी अनि 8:30 चर्चा चौतारी कार्यक्रम प्रस्तुत गर्नेछौँ। यसबाहेक आकाशवाणी दिल्ली केन्द्रको प्रसारण 8:15 पार्लियामेन्ट रिभ्यू, 9:15 स्पोटलाइट, 9:30 मनिटक अनि राति 10 बजे विविध भारतीको आजका फन्का रिले गरेर सुनाउनेछौँ।

भोलिको हाम्रो बिहानी सेवा आरम्भ हुनेछ एफएम 103.5 मेगाहर्जमा बिहान 6:25 36 सुनाउनेछ कार्यक्रम अर्चना, जसमा सुनाउनेछ दीपक प्रसाद भण्डारीबाट वार्ता। विषय छ धर्म अर्थ काम मोक्ष एक चिन्तन। विविध सूचना अनि जानकारी पाउनुहुनेछ 7:05 कार्यक्रम शुभ प्रभातमा, 7:15 विभिन्न कलाकारको स्वरमा नेपाली भजन, 8:30 कथा सफलताको, 8:45 सन्दर्भ। सन्दर्भमा भोलिको विषय रहेको छ संयुक्त परिवारबाट परिवर्तन, 9:30 माधुरीका, जसमा कविता अग्रवाल अनि अर्चना नेपाल मिश्राबाट स्वरचित कविता पाठ सुन्नुहुनेछ। 10:02 हल्लो खरसाङ, 10:30 हाम्रो सरोकार, 11:05 स्वरमाधुरी कार्यक्रममा विभिन्न कलाकारको स्वरमा आधुनिक गीत सुनाउनेछौँ। यसै गरी भोलि दिउँसो 12:05 अनुरोध हिन्दी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा, 12:30 पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम, 1:02 तिब्बती कार्यक्रम, 3:20 विश्वमा हामी

चार बजे आकाशवाणी खरसाङ पोडकास्ट, जसमा प्रसिद्ध हास्य कलाकार महेन्द्र बागदाससितको कुराकानी सुन्नुहुनेछ। 4:30 शैक्षिक कार्यक्रम शिक्षा ज्योति प्रस्तुत गर्नेछौँ।

0: भोलि बेलुकी 5:05 प्रस्तुत गर्नेछौ सैनिक दाजुभाइहरूको निम्ति कार्यक्रम जय जवान। 5:30 इभिनिङ मेलोडिज, 6:10 गाउँले सभा, 6:50 यस केन्द्रको प्रादेशिक समाचार, 7:00 कार्यक्रम लोकलहरीमा विद्या शर्माको स्वरमा लोकगीत, 7:15 कार्यक्रम सुरसङ्गममा सञ्जय थापाको स्वरमा आधुनिक गीत, 7:45 भुटानी कार्यक्रम, 8:00 युवावाणी, 8:30 शास्त्रीय संगीतको कार्यक्रम सप्तसुर प्रस्तुत गर्नेछौ। यसबाहेक आकाशवाणी दिल्ली केन्द्रको प्रसारण 8:15 पार्लियामेन्ट रिभ्यू, 9:15 स्पटलाइट, 9:30 चर्चाका विषय है अनि राति 10:00 भोलि संसदमा सम्पन्न भएको प्रश्नकालको रेकर्डिङ अंश रिले गरेर सुनाउनेछौ। श्रोताहरू, यी त थिए आजका रहल अनि भोलि प्रसारण गर्ने कार्यक्रमको संक्षिप्त विवरण। सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति। आगामी 48 घण्टाभित्रमा सिक्किमको अधिकतर स्थानमा अनि उत्तर बङ्गालका जिल्लाहरूको धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। आगामी 48 घण्टाभित्रमा उत्तर बङ्गालको जलपाइगुडी जिल्लाको 1-2 स्थानमा 7-11 सेन्टिमिटरसम्मको भारी वर्षा हुन सक्ने अनि सिक्किमको 1-2 स्थानमा विद्युत गर्जन हुने सम्भावना रहेको पनि मौसम विभागले जनाएको छ। मौसमको साधारण विज्ञप्ति पूरा भयो। एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ प्रादेशिक समाचार।
1: यो आकाशवाणी खरसाङ हो। अब प्रादेशिक समाचार रोशनी छेत्रीबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भविष्यका परीक्षाहरूमा पेपर लिक रोक्न संयुक्त प्रयासको लागि आह्वान गर्नुभएको छ। पश्चिम बंगाल सरकारले राज्यका वरिष्ठ नागरिक, विधवा र दिव्याङ व्यक्तिहरूका लागि मासिक पेन्सन बढाएको छ। राज्यका खाद्य तथा आपूर्ति एवं सहकारिता विभागका मन्त्री अशोक किर्तनियासित आज दार्जीलिङ, खरसाङ तथा कालेबुङका विधायकहरूले शिष्टाचार तथा कार्यगत भेटघाट गरेका छन्। सिक्किमको नाम्ची जिल्लामा निर्माणाधीन सुरुङ भत्किन्दा 11 जनाको मृत्यु, धेरै फँसेका छन्, उद्धार कार्य जारी। प्रधानमन्त्रीले मुख्यमन्त्रीलाई सबै सम्भावित सहयोगको आश्वासन दिनुभएको छ र मौसम विभागले दार्जीलिङ, कालेबुङ, जलपाइगुडी अनि अलिपुरद्वारमा मुसलधारे वर्षाको चेतावनी जारी गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा भविष्यमा हुने परीक्षाहरूमा पेपर लिक रोक्नका लागि सबै सम्बन्धित पक्षहरूसित मिलेर प्रयास गर्न आह्वान गर्नुभएको छ। आज संसद भवनमा राष्ट्रिय जनतान्त्रिक गठबन्धन एनडीए संसदीय दलको साप्ताहिक रणनीति बैठकपछि संसदीय मामिला मन्त्री किरेन रिजिजूले भन्नुभयो, श्री मोदीले परीक्षा पेपर लिकमा संलग्न व्यक्तिहरू विरूद्ध कडा कार्यवाही गर्ने र देशका युवाहरूको हितको रक्षा गर्ने सरकारको संकल्प दोहोर्याउनुभयो। प्रधानमन्त्रीले हालै भएको नीट पेपर लिक मामिलामा सामेल सबैलाई पक्राउ गरिएको र 13 आरोपी हाल जेलमा रहेको बताउनुभयो।
2: आगे पेपर लिक नहीं होने के लिए सख्ती से जो कदम उठाया गया है उसके बारे में भी प्रधानमंत्री जी ने जानकारी दिया और प्रधानमंत्री जी ने ये भी कहा कि पेपर लीक सिर्फ एक राज्य का मामला नहीं है, सिर्फ केंद्र सरकार का मामला नहीं, दलगत राजनीति का विषय नहीं है, ये देश का विषय है और युवाओं का भविष्य के साथ कोई खिलवाड़ नहीं होने के लिए और खिलवाड़ नहीं करने देने के लिए सख्ती से कदम भी उठाए, सजा भी दे दोषियों को और फिर फुल प्रूफ सिस्टम काम जो अभी कर रहे हैं उसमें भी सब मिल करके करें।
1: संसदमा विभिन्न मुद्दाहरूमा विपक्षी दलको हंगामाका कारण दुवै सदनको कार्यवाही आजको लागि स्थगित गरिएको छ। दुवै सदनको कार्यवाही नीट पेपर लिक मामिला लगायत धेरै मुद्दाहरूमा विपक्षको हंगामाका कारण घरिघरि बाधित भयो। पश्चिम बंगाल सरकारले अगस्तदेखि वृद्धा, विधवा र दिव्याङ पेन्सन जस्ता सामाजिक कल्याण पेन्सन योजनाहरू अन्तर्गत मासिक आर्थिक

0: आर्थिक सहायता 1,000 रुपियाँबाट बढाएर 1,500 रुपियाँ गर्ने स्वीकृति गरेको छ। हिजो जारी गरिएको आदेशमा सरकारले भनेको छ, बढाइएको सहायता राशि सबै पात्र लाभार्थीहरूलाई प्रत्यक्ष लाभ हस्तान्तरण डीबीटी प्रणाली मार्फत प्रदान गरिनेछ। पश्चिम बंगाल सरकारले पश्चिम बंगालका सबै पञ्चायत क्षेत्रहरूमा वीवीजी रामजी योजना तीव्र गतिमा लागू गर्न पञ्चायत अधिकारी, ग्राम पञ्चायत प्रधान अनि सदस्यहरूलाई प्रशिक्षण दिने निर्णय गरेको छ। विधानसभामा हिजो पञ्चायत अनि ग्रामीण विकास विभागको बजेटबारे चर्चाको जवाफ दिनुहुँदै पञ्चायत मन्त्री दिलीप घोषले न्यू टाउन कन्भेन्सन सेन्टरमा 4 दिनको प्रशिक्षण कार्यक्रम शुरू हुने जानकारी दिनुभयो, जसमा पञ्चायत विभागका अधिकारीहरूले भाग लिनेछन्। पञ्चायत मन्त्रीले भन्नुभयो, लागू गर्ने नियमहरूमा वर्तमानमा गरिएको परिवर्तनहरूको कारण यो योजना राज्यको केवल 15% पञ्चायतहरूमा मात्र लागू हुन सकिएको थियो। यस प्रशिक्षणको उद्देश्य सबै पञ्चायत इलाकाहरूमा योजनालाई तीव्र रूपमा लागू गर्नु हो। पश्चिम बंगाल सरकारका खाद्य तथा आपूर्ति एवं सहकारिता विभागका क्याबिनेट मन्त्री अशोक किर्तनियासित आज दार्जीलिङ, खरसाङ तथा कालेबुङका विधायकहरूले संयुक्त रूपमा शिष्टाचार तथा कार्यगत भेटघाट गरेका छन्। दार्जीलिङका विधायक नोमन राई अनुसार भेटको क्रममा दार्जीलिङ पहाड़का जनताले लामो समयदेखि भोग्दै आएका राशन सम्बन्धी समस्याहरूलाई प्राथमिकताका साथ उठाइएको थियो। विशेष गरी विभिन्न कारणले राशन कार्डका लाभार्थीहरूको सूचीबाट हटाइएका परिवारहरूको नाम पुनः सामेल गर्ने प्रक्रिया यथाशीघ्र सम्पन्न गर्न मन्त्री समक्ष आग्रह गरिएको उहाँले बताउनुभयो। यसबारे सुन्नुहोस् हाम्रो संवाददाताबाट एक रिपोर्ट।
1: विधायक राईका अनुसार मन्त्रीले यस विषयमा आवश्यक प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै समस्या चाँडै समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ। भेटका क्रममा पहाड़ी क्षेत्रका जनताको आवश्यकता र उपभोगलाई ध्यानमा राख्दै गहुँको सट्टा आटा उपलब्ध गराउने विषयमा पनि सकारात्मक छलफल भएको बताएको छ। यस सम्बन्धमा आवश्यक निर्णय पनि छिट्टै कार्यान्वयनमा आउने जानकारी मन्त्रीले दिनुभएको छ। उल्लेखनीय छ कि विगत केही दिन यता दार्जीलिङ तथा कालिम्पोङ जिल्लाका लाखौं नागरिकहरूको नाम राशन लाभग्राहीको सूचीबाट हटाएको विषयले व्यापक चिन्ता सृजना गरेको छ। यस्तो अवस्थामा सम्बन्धित मन्त्रीसँग भएको यो भेटघाटलाई समस्याको समाधानतर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ। देवेन थापा, आकाशवाणी समाचार, खरसाङ।
0: प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मीडिया ह्यान्डल @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी खरसाङ हो। सिक्किमको नाम्ची जिल्लामा रहेको एनएचपीसी तिस्ता पन बिजुली परियोजनाको निर्माणाधीन सुरुङमा फँसेका मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न उद्धार र राहत कार्य जारी छ। नाम्ची जिल्लाका वरिष्ठ पुलिस अधीक्षकले हालसम्म 11 जनाको शव निकालिएको बताएका छन्। वर्षा र खराब मौसम भए बापत उद्धार दलले फँसेका श्रमिकहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न हर सम्भव प्रयास गरिरहेको समरदुङमा स्थित 7 किलोमिटर लामो सुरुङभित्र कम्तीमा 25 जना फँसेको अनुमान गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहले राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेसित कुरा गर्दै परिस्थितिसित जुझ्न सम्भव सबै सहयोगको आश्वासन दिनुभएको छ। यसैबीच जिल्ला प्रशासनले अहिलेसम्म 7 शव पहिचान गरेको छ। वरिष्ठ जिल्ला अधिकारीहरू उद्धार कार्यको निरीक्षण गर्न घटनास्थल तलमाशन। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले सिक्किमको नाम्चीमा निर्माणाधीन सुरुङ दुर्घटनामा जनधनको क्षतिप्रति गहिरो शोक व्यक्त गर्नुभएको छ। श्री मोदीले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकको परिजनलाई 2,2,00,000 रुपियाँ तथा घाइतेहरूलाई 50,000 रुपियाँको अनुग्रह राशि दिने घोषणा गर्नुभएको छ। गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले आगामी 2 अगस्तको दिन सर्वदलीय बैठकको आह्वान गर्ने घोषणा गर्नुभएको छ। उहाँले दार्जीलिङ पहाड़, तराई र डुवर्ससित सम्बन्धित समसामयिक राजनीतिक तथा जनसरोकारका विषयहरूमा साझा धारणा बनाउन सबै राजनीतिक दललाई एकै मञ्चमा ल्याउने उद्देश्यले यो बैठक आयोजना गरिने जानकारी दिनुभयो। खरसाङ खण्ड अन्तर्गत शिवखोला ग्राम पञ्चायत पनि पूर्ण रूपमा भारतीय जनता पार्टीको पक्षमा भएको छ। आज भारतीय जनता पार्टी तीनधारे महानदी मण्डल अन्तर्गत शिवखोला सिपाहीधुरा

0: ग्राम पञ्चायतमा सम्पन्न फ्लोर टेस्टमा प्रधान तथा उपप्रधान विरूद्ध भएको मतदानमा भाजपा पक्षले स्पष्ट बहुमत प्राप्त गर्दै नयाँ प्रधान र उपप्रधान चयन गर्न सफल भएको छ। नयाँ पञ्चायत प्रधान उपेन्द्र राई अनि उपप्रधानमा विक्की पाखरिन चयन भएका छन्। पश्चिम बंगालमा हाल मनसुन सक्रिय छ। राज्यमा धेरैजसो भागहरूमा वर्षा जारी छ, जसले गर्दा तापमानमा कमी आएको छ। मौसम विभाग अनुसार आगामी केही दिन आकाशमा बादल छाइरहनेछ तथा केही स्थानहरूमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। दार्जीलिङ, कालेबुङ, जलपाइगुडी र अलिपुरद्वारमा मनसुनको सबैभन्दा गम्भीर प्रभाव परेको छ। मौसम विभागले यी क्षेत्रहरूमा मुसलधारे वर्षाको चेतावनी जारी गरेको छ। पश्चिम बंगालकी पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीले आज शहीद दिवसको अवसरमा वर्ष 1993 ज्यान गुमाउने शहीदहरूलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो। उहाँले भन्नुभयो, यस दिन मा माटी मानुष परिवारका प्रत्येक सदस्यले लोकतन्त्र, न्याय अनि जनताका अधिकारहरूको रक्षा गर्ने संकल्पलाई अझ बलियो बनाउँदछ। दार्जीलिङका सम्पूर्ण जनताका तर्फबाट दार्जीलिङ पहाडका सबै अन्त्योदय अन्न योजना राशन कार्डहरू पूर्ण रूपमा सक्रिय रहने सुनिश्चित गरिएकोमा मुख्यमन्त्री शुभेन्दु अधिकारी, सांसद राजु विष्ट, गृह तथा पहाड मामिला विभाग एवं अल्पसंख्यक विभागका प्रभारी मन्त्री विशाल लामा, विधायकहरू नोमन राई, सोनम लामा अनि भरत छेत्रीप्रति भारतीय जनता पार्टी दार्जीलिङका अध्यक्ष सञ्जीव लामाले कृतज्ञता व्यक्त गर्नुभएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भविष्यका परीक्षाहरूमा पेपर लिक रोक्न संयुक्त प्रयासको लागि आह्वान गर्नुभएको छ। पश्चिम बंगाल सरकारले राज्यका वरिष्ठ नागरिक, विधवा र दिव्याङ व्यक्तिहरूका लागि मासिक पेन्सन बढाएको छ। राज्यका खाद्य तथा आपूर्ति एवं सहकारिता विभागका मन्त्री अशोक कीर्तिनियासित आज दार्जीलिङ, खरसाङ तथा कालेबुङका विधायकहरूले शिष्टाचार तथा कार्यगत भेट गरेका छन्। सिक्किमको नाम्ची जिल्लामा निर्माणाधीन सुरुङ फत्किँदा 11 जनाको मृत्यु भएको छ। यसका साथै प्रादेशिक समाचार पूरा भयो।
1: समाचारपछि पुनः एकपल्ट स्वागत जनाउँछौ श्रोताहरूलाई एफएम 103.5 मेगाहर्जको तरंगमा आकाशवाणीको खरसाङ केन्द्रबाट। श्रोताहरूले हामीलाई एफएम 100.2 मेगाहर्ज, आकाशवाणी दार्जिलिङ अनि न्यूज अन एआईआर एपमा पनि सुन्न सक्नुहुनेछ। अहिले समय रातिको 7 बज्यो। अब प्रस्तुत गर्नेछौँ लोकलहरी कार्यक्रम। आजको लोकलहरी कार्यक्रममा यहाँलाई सुनाउनेछौँ गायत्री शर्माको शर्मा लोकगीत।

0: के तपाईको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।
1: श्रोताहरूले अहिले गायत्री शर्माको स्वरमा लोकगीत सुनिरहनु भएको छ।

श्रोताहरूले अहिले सुन्नुभयो गायत्री शर्माको स्वरमा लोकगीत कार्यक्रम लोकलहरीमा एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। यो समय हो सुर संगम कार्यक्रमको र आजको सुर संगम कार्यक्रममा यहाँलाई सुनाउनेछौँ शरद राईको स्वरमा आधुनिक गीत।

श्रोताहरूले अहिले सुन्नुभयो शरद राईको शर्मा आधुनिक गीत कार्यक्रम सुर सङ्गममा एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अबको केही बेरमा आकाशवाणीको नेपाली समाचार अनि यसको लगत्तैपछि आकाशवाणी कलकत्ता केन्द्रको बङ्गला समाचार रिले गरी सुनाउनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङलाई।

प्रस्तुत छन् प्रमुख समाचार। सिक्किममा निर्माणाधीन सुरुङ दुर्घटनामा 12 जनाको शव उद्धार, जम्मा 25 जना फँसेको हुन सक्ने आशंका। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत अन्यद्वारा शोक व्यक्त। प्रधानमन्त्रीद्वारा परीक्षा प्रश्न पत्र लिकबाट रोक्न सबै पक्ष मिलेर काम गर्न आग्रह। लिक प्रश्न पत्र लिक लगायत विभिन्न विषयमा विपक्षको विरोधपछि संसदका दुवै सदन स्थगित। अनि सोनम वाङचुकलाई मेदान्त अस्पतालमा स्थानान्तरण गर्न दिल्ली उच्च न्यायालयको आदेश। अब समाचार विस्तारमा। सिक्किमको नाम्ची जिल्ला अन्तर्गत समर्दुङ स्थित एनएचपीसीको टिस्टा चरण 6 जलविद्युत परियोजनाको निर्माणाधीन सुरुङमा भएको दुर्घटनामा अहिलेसम्म 12 जनाको शव फेला परेको छ। नाम्ची जिल्लाका वरिष्ठ पुलिस अधीक्षकले यसको जानकारी दिनुभयो। सुरुङभित्र 25 जना फँसेको हुन सक्ने आशंका गरिएको छ। यसै क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङसित टेलिफोनमा कुराकानी गर्दै आवश्यक सबै सहयोग उपलब्ध गराउने आश्वासन दिनुभएको छ। दुवै नेताले घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। गृहमन्त्री अमित शाहले पनि मुख्यमन्त्री श्री तामाङसित फोन मार्फत कुराकानी गर्दै घटनाको जानकारी लिनुभयो। मुख्यमन्त्री श्री तामाङले राज्यप्रति प्रधानमन्त्री श्री मोदी र गृहमन्त्री श्री शाहले देखाउनु भएको चिन्ता र सहयोगप्रति आभार व्यक्त गर्नुभएको छ। उहाँले प्रभावितहरूलाई आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रयास जारी रहेको पनि बताउनुभयो। नाम्ची जिल्ला प्रशासन, एनएचपीसी, राष्ट्रिय तथा राज्य आपदा उद्धार बल, सिक्किम प्रहरी, अग्नि तथा आपतकालीन सेवा, स्वास्थ्य विभाग र अन्य सम्बन्धित निकायले संयुक्त रूपमा उद्धार अभियान सञ्चालन गरिरहेका छन्। मिथेन ग्यास लिक भएका कारण सुरुमा उद्धार कार्यमा कठिनाई भए पनि सुरुङभित्र फँसेकाहरूको सुरक्षित उद्धारका लागि निरन्तर प्रयास भइरहेको छ। फँसेका मध्ये मजदुर, एनएचपीसीका अधिकारी र एक निजी अभियान्त्रिकी कम्पनीका कर्मचारी रहेका छन्। यसै क्रममा एनएचपीसीले सुरुङ दुर्घटनाको विस्तृत छानबिन गरिने जनाएको छ। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले यस दुखद घटनामा भएको ज्यान मालको क्षतिमाथि गहिरो शोक व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति सम्वेदना व्यक्त गर्नुभएको छ। राष्ट्रपतिले सोसल मिडियामा एउटा पोस्टमा अन्य श्रमिकहरूको शीघ्र बचाउ र सुरक्षित निकासी तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ। उपराष्ट्रपति श्री राधाकृष्णनले यस घटनामा आफन्तजनलाई गुमाउनेहरूप्रति शान्ति र साहसको प्रार्थना गर्नुभएको छ। प्रधानमन्त्री श्री मोदीले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका परिजनलाई 2-2 लाख रुपियाँ तथा घाइतेहरूलाई 50-50 हजार रुपियाँको अनुग्रह राशि दिने घोषणा पनि गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भविष्यमा परीक्षा प्रश्न पत्र लिकबाट रोक्न सबै सम्बन्धित पक्ष मिलेर काम गर्नुपर्ने बताउनु भएको छ। एनडीए संसदीय दलको बैठकपछि संसदीय कार्यमन्त्री किरेन रिजिजूले प्रधानमन्त्रीले प्रश्न पत्र लिकमा संलग्न व्यक्तिमाथि कडा कार्यवाही गरिने र युवाहरूको हितको रक्षा गर्ने सरकारको प्रतिबद्धता दोहोर्याउनु

0: भएको जानकारी दिनुभयो। उहाँले हालैको नीट प्रश्न पत्र लिक प्रकरणमा संलग्न सबैलाई पक्राउ गरिएको र 13 जना आरोपी जेलमा रहेको बताउनुभयो। प्रधानमन्त्रीले प्रश्न पत्र लिक कुनै एक राज्य वा दलको विषय नभई देश र युवाको भविष्यसँग जोडिएको विषय भएको बताउनु भएको छ। नीट प्रश्न पत्र लिक लगायत विभिन्न विषयमा विपक्षी दलको विरोधका कारण संसदका दुवै सदनको बैठक दिनभरिका लागि स्थगित गरिएको छ। विपक्षी सांसदहरूले हंगामाका कारण लोकसभा र राज्यसभाको बैठक 3-3 पटक स्थगित गर्नु पर्यो। लोकसभामा बिहान 11 बजे प्रश्नकाल शुरू गर्ने प्रयास गर्दा विपक्षी सदस्यहरूले नीट प्रश्न पत्र लिकको विषय उठाउँदै विरोध गरे। लोकसभा अध्यक्ष ओम बिरलाले सदन सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि विरोध जारी रहेपछि बैठक दिउँसो 12 बजीसम्मका लागि स्थगित गरियो। पछि बैठक पुनः शुरू हुँदा पनि विपक्षी सदस्यहरूले नाराबाजी जारी राखे। पीठासीन अधिकारीहरूले सदस्यहरूलाई आफ्नो स्थानमा फर्केर सदनको कार्यवाही सुचारू गर्न आग्रह गरे तापनि विरोध नरोकिएपछि लोकसभाको बैठक दिउँसो 2 बजीसम्म स्थगित गरियो। दिउँसो 2 बजी बैठक शुरू भए तापनि विरोध जारी रह्यो। पीठासीन अधिकारी दिलीप सैकियाले ब्यानर र पोस्टर लिएर सदनमा आउन संसदको गरिमा विपरीत हुने बताउँदै सदस्यहरूलाई नियम अनुसार काम गर्न आग्रह गर्नुभयो। तर हंगामा जारी रहेपछि लोकसभाको बैठक भोलि बिहान 11 बजीसम्मका लागि स्थगित गरियो। यसै गरी राज्यसभामा पनि नीट विषयलाई लिएर विपक्षी सदस्यहरूले विरोध गरे। उपसभापति हरिवंशले सदन सुचारू रूपमा सञ्चालन गर्न र नियम पालन गर्न आग्रह गर्नुभए तापनि नाराबाजी नरोकिएपछि राज्यसभाको बैठक पनि भोलि बिहान 11 बजीसम्मका लागि स्थगित गरिएको छ। यसअघि राज्यसभाको बैठक शुरू भएपछि केन्द्रीय मन्त्रीहरूले आफ्नो मन्त्रालयसँग सम्बन्धित कागजात सदनको पोर्टलमा राखे। विपक्षी नेता मल्लिकार्जुन खड्गेले नीट विषयमा कुरा उठाउन खोज्नुभयो तर सत्ता पक्ष र विपक्षको हंगामाका कारण बैठक पटक पटक स्थगित गर्नु पर्यो। यो आकाशवाणी हो। दिल्ली उच्च न्यायालयले सामाजिक अभियन्ता सोना मोहनचुकलाई सफदरजंग अस्पतालबाट गुरुग्राम स्थित मेदान्त अस्पतालमा तत्काल सार्ने आदेश दिएको छ। मुख्य न्यायाधीश न्यायमूर्ति डीके उपाध्याय र न्यायमूर्ति तेजस कारियाको पीठले वाङचुकी पत्नी गीताञ्जली अङ्मुले दायर गरेको निवेदनमाथि सुनवाई गर्दै यस्तो आदेश दिएको हो। केन्द्र सरकारका तर्फबाट सोलिसिटर जेनरल तुषार मेहताले वाङचुकलाई मेदान्त अस्पताल लैजान सरकारलाई कुनै आपत्ति नरहेको बताउनुभयो। अदालतले वाङचुकलाई निरन्तर चिकित्सकीय निगरानी आवश्यक रहेको भन्दै मेदान्त अस्पताललाई 24 घण्टा निगरानीका लागि विशेष टोली गठन गर्ने निर्देश दिएको छ। उनकी पत्नीलाई पनि आवश्यक परेको खण्डमा अस्पतालमा भेट्न अनुमति दिएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले भारत र उत्तरी मेसेडोनिया बीच साझा लोकतान्त्रिक मूल्य र आपसी सम्मानमा आधारित सम्बन्धलाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। स्कोपजेमा उत्तरी मेसेडोनियाकी राष्ट्रपति गोर्डाना सिल्जानोभोसका दावाको वासितको भेटवार्तापछि राष्ट्रपति श्रीमती मुर्मूले भन्नुभयो,
1: आर्थिक सहयोग हमारे द्विपक्षीय संबंधों का एक अत्यंत महत्वपूर्ण स्तंभ है। हम अपने द्विपक्षीय व्यापार को दोगुना करने पर भी सहमत हुए। हमने आईटी, कृषि, फूड प्रोसेसिंग, फार्मास्यूटिकल्स, टेक्सटाइल्स तथा टूरिज्म, हॉस्पिटैलिटी और फिल्म मेकिंग सहित प्रमुख क्षेत्रों में सहयोग पर चर्चा। हम स्वास्थ्य सेवा में सहयोग पर अपने द्विपक्षीय अग्रीमेंट को भी रिन्यूअल कर रहे हैं।
0: राष्ट्रपतिको उत्तरी मेसेडोनिया भ्रमण कुनै पनि भारतीय राष्ट्रपतिको पहिलो भ्रमण हो। यस भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरिएको छ। नार्कोटिक्स कन्ट्रोल ब्युरोले 27 देशसित द्विपक्षीय सम्झौता र 19 देशसित सम्झौता पत्र मार्फत लागू औषध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोगलाई बलियो बनाएको छ। लोकसभामा लिखित जवाब दिँदै गृह राज्य मन्त्री नित्यानन्द रायले सरकारले औषधि लागू औषधको अवैध तस्करी रोक्न विभिन्न कदम उठाएको जानकारी दिनुभयो। उहाँले लागू औषध नियन्त्रणका लागि भिजन डकुमेन्ट 2026-2029 जारी गरिएको र विभिन्न देशसित नियमित रूपमा द्विपक्षीय वार्ता भइरहेको बताउनुभयो। मध्य प्रदेश विधानसभाले आज समान नागरिक संहिता UCC विधेयक पारित गरेको छ। मनसुन अधिवेशनको दोस्रो दिन विपक्षको विरोध र हंगामा बीच बहुमतका आधारमा विधेयक पारित गरिएको हो। कंग्रेस विधायकहरूले विधेयकलाई प्रवर समितिमा पठाउन माग गरे पनि सरकारले अस्वीकार गरेपछि विपक्षी सदस्यहरूले नाराबाजी गरे। यसकारण सदनको कार्यवाही 2 पटक स्थगित गर्नु पर्यो।

0: अहिले श्रोताहरूले सुन्नुभयो भूटानी गीत भूटानी कार्यक्रममा एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अब सुन्नुहुनेछ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार देवेन थापाबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभएको छ कि भारत अनि उत्तरी मेसिडोनियाले साझा लोकतान्त्रिक मूल्यहरू साथै आपस्तको सम्मानमाथि आधारित आफ्नो गहिरो सम्बन्धहरूलाई पुनः बलियो बनाएको छ। विदेश मन्त्री सुब्रमण्यम जयशङ्कर भोलिदेखि फिलिपिन्सको 2 दिने यात्राको लागि प्रस्थान हुनुहुनेछ। केन्द्रीय कृषि मन्त्री शिवराज सिंह चौहानले आज खरिफको रोपाईको प्रगति, मनसुनको स्थिति, उर्वरक अनि बिउको उपलब्धता तथा अलनिनोको सम्भावित प्रभावबारे समीक्षा गर्नुभयो। राष्ट्रिय जलविद्युत निगम लिमिटेड एनएचपिसीले भनेको छ सिक्किमको नाम्ची जिल्लाको समरदुङ स्थित एनएचपिसी टिस्टा 6 चरण जलविद्युत परियोजनामा भएको घटनाको कारणहरूबारे पत्तो लगाउन लागि विस्तृत जाँच गरिनेछ। अनि पश्चिम एसियामा इरान अनि अमेरिकाको लगातार 10 दिन पनि हमला जारी रहेपछि हर्मुज जलडम्बरू मध्य क्षेत्रमा तनाव बढेको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभएको छ कि भारत अनि उत्तरी मेसिडोनियाले साझा लोकतान्त्रिक मूल्यहरू अनि आपस्तको सम्मानमाथि आधारित आफ्नो गहिरो सम्बन्धहरूलाई पुनः बलियो बनाएको छ। स्कोप्जेमा राष्ट्रपति गोडान सिल्जानोवस्का दाउकोवासित बातचितपछि राष्ट्रपति मुर्मूले दुवै पक्षले आपस्तको सहयोगका सबै पक्षहरू समीक्षा गरे अनि क्षेत्रीय तथा वैश्विक मुद्दाहरूमाथि विचारहरू आदान प्रदान गरे। दुवै देश व्यापार अनि विदेशलाई बढावा दिने विषयमाथि सहमत भएको राष्ट्रपतिले बताउनुभयो। यसको साथै आइटी अनि आइटी सक्षम सेवाहरू, कृषि, खाद्य प्रसंस्करण, फार्मास्युटिकल्स, टेक्सटाइल, बायोटेक्नोलोजी, पर्यटन, हस्पिटालिटी अनि फिल्म निर्माण जस्ता क्षेत्रहरूमा सहयोगको विस्तार गर्ने विषयमाथि पनि सहमति बनिएको छ। उहाँले अझ भन्नुभयो, भारतले उत्तरी मेसिडोनिया बिजनेस फोरम आर्थिक सम्बन्धहरूलाई बलियो बनाउनको लागि एक अहम मञ्च प्रदान गर्नेछ। राष्ट्रपति मुर्मूको यो यात्रा कुनै भारतीय राष्ट्रपतिको उत्तरी मेसिडोनियाको पहिलो यात्रा हो। यो यात्रा दुवै देशहरूको सम्बन्धमा एक महत्त्वपूर्ण अवसर हो। यस यात्राले क्षेत्रका देशहरूसित सहयोग बढाउने प्रति प्रतिबद्धतालाई दर्शाउँदछ। विदेश मन्त्री सुब्रमण्यम जयशङ्कर भोलिदेखि फिलिपिन्सको 2 दिने यात्राको लागि प्रस्थान हुनुहुनेछ। उहाँ आसियान रूपरेखा अन्तर्गत विदेश मन्त्री स्तरको बैठकहरूमा सामेल हुनुहुनेछ, जसमा आसियान भारत इस्ट एसिया समिट अनि आसियान रिजनल फोरमका बैठकहरू सामेल छन्। आसियानसित सम्बन्धित बैठकहरूसितै विदेश मन्त्री अस्ट्रेलिया, जापान अनि अमेरिकाका विदेश मन्त्रीहरूसित क्वाड विदेश मन्त्रीहरूको बैठकमा पनि सामेल हुनुहुनेछ। नीट पेपर लिक सहित विभिन्न मुद्दालाई लिएर विपक्षहरूको होहल्लापछि आज संसदका दुवै सदन दिनभरिका लागि स्थगित गरियो। दिउँसो 2 बजेदेखि दोस्रो स्थगनपछि लोकसभा र राज्यसभाको बैठक बस्दा विपक्षी सदस्यहरूले फेरि नीटको मुद्दालाई लिएर आफ्नो विरोध जारी राखे। होहल्लाबीच दुवै सदनको बैठक दिनभरिका लागि स्थगित गरियो। यसअघि लोकसभाको कार्यवाही पहिलो स्थगनपछि मध्याह 12 बजे कार्यवाही पुनः सुरु भयो। विपक्षको होहल्लाबीच सदनमा संसदको बेग्ला बेग्लै समितिहरूको चुनावको लागि प्रस्ताव पेश गरियो। पीठासीन अधिकारी सन्ध्या रोयले सदस्यहरूलाई आआफ्नो आसनमा फर्किने अनि सदन सुचारू रूपमा चल्न दिने आग्रह गर्नुभयो। उहाँको अपिलपछि पनि विपक्षी सदस्यहरू नीट तथा छात्रहरूको विरोध प्रदर्शनलाई लिएर नाराबाजी गर्दै हातमा तख्ताहरू लिएर सदनको बीचमा पुगे। त्यसपछि लोकसभाको कार्यवाही दिउँसो 2 बजेसम्मको लागि स्थगित गरिएको थियो। केन्द्रीय कृषि मन्त्री शिवराज सिंह चौहानले आज खरिफको रोपाईको प्रगति, मनसुनको स्थिति, उर्वरक अनि बिउको उपलब्धता तथा अलनिनोको सम्भावित प्रभावबारे समीक्षा गर्नुभयो। नयाँ दिल्लीमा समीक्षा बैठकको अध्यक्षता गर्दै श्री चौहानले अधिकारीहरूलाई कम्ती वर्षा भएका जिल्लाहरूमा निगरानी गर्ने अनि राज्य सरकारसित समन्वय बनाइराख्ने निर्देश दिनुभयो। सिक्किमको नाम्ची जिल्लाको झुलुङ्गे अन्तर्गत समरदुङमा निर्माणधीन नेसनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेसन लिमिटेडको तिस्ता स्टेज 6 जलविद्युत परियोजनाको टनलमा हिजो भएको दुर्घटनामा फँसेका श्रमिकहरूको उद्धार अनि बचाउ अभियान जारी छ। राहत एवं बचाउ अभियान रातभरि चलेको यस दुर्घटनामा हालसम्म 11 जनाको मृत्यु पुष्टि भएको छ। टनलमा 25 भन्दा अधिक मानिसहरू फँसेको आशंका गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सिक्किमको नाम्चीमा सुरुङ दुर्घटनामा गहिरो दुःख व्यक्त गर्नुभएको छ। उहाँले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङसित बातचित गर्नुभयो अनि स्थिति र बचाउ कार्यको जानकारी लिनुभयो। श्री मोदीले सोसियल मिडिया पोस्टमा पीडित परिवारप्रति संवेदना व्यक्त गर्नुहुँदै घाइतेहरूको शीघ्र स्वस्थ लाभको निम्ति प्रार्थना गर्नुभयो। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले पनि यस दुर्घटनाप्रति गहिरो दुःख अनि चिन्ता व्यक्त गर्नुभएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AR News खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रल समाचार। राष्ट्र जलविद्युत निगम लिमिटेड NHPCले भनेको छ सिक्किमको नाम्ची जिल्लाको समरदुङस्थित NHPC तिस्ता 6 चरण जलविद्युत परियोजनामा भएको घटनाको कारणहरूबारे पत्तो लगाउनको लागि विस्तृत जाँच गरिनेछ। NHPCले एक बयानमा भनेको छ कि सुरुङभित्र 25 जना फँसेका थिए र तीमध्ये अहिलेसम्म 11 जनाको मृत्यु भएको छ। NHPCले बताएअनुसार परियोजना दलले जिल्ला प्रशासन, राष्ट्रिय आपदा प्रतिक्रिया बल, राज्य आपदा प्रतिक्रिया बल, स्थानीय अधिकारीहरू अनि अन्य एजेन्सीहरूसित मिलेर बचाउ कार्यमा सहयोग गरिरहेका छन्। सरकारले दिल्लीमा निट पेपर लिक मामलामा विरोध गरिरहेका प्रदर्शनकारीहरूमाथि पुलिसद्वारा पेलेट गनको प्रयोग गरिएको सोसियल मिडियाका खबरहरूलाई झुटो बताएको छ। सरकारले प्रदर्शनकारीहरू विरुद्ध पुलिसद्वारा काँटी भएको लट्ठीहरू प्रयोग गरेको दावीलाई पनि रद्द गरेको छ। पत्र सूचना कार्यालयको तथ्य जाँच इकाइले यी दावीहरू झुटो रहेको बताएको छ। सरकारले भनेको छ कि यस वर्ष मार्च महिनासम्म 14 क्षेत्रहरूमा उत्पादन आधारित प्रोत्साहन PLI योजनाहरू अन्तर्गत 2,40,000 करोड रुपियाँभन्दा अधिकको निवेश गरेको छ। यो योजना 3 क्षेत्रहरूको लागि सुरु गरेको थियो। पछि यसको विस्तार इलेक्ट्रोनिक्स अनि वस्त्रदेखि लिएर अटोमोबाइल अनि खाद प्रसंस्करणसहित 14 क्षेत्रहरूसम्म गरियो। आज लोकसभामा वाणिज्य अनि उद्योग राज्यमन्त्री जितिन प्रसादले भन्नुभयो कि यस योजनाद्वारा 14 लाखभन्दा अधिक मानिसहरूका लागि रोजगार सृजित भएको छ। उहाँले भन्नुभयो सरकारले देशको विनिर्माण क्षमता बढाउने, निवेश आकर्षित गर्ने, निर्यात बढाउने, रोजगार सृजित गर्ने अनि वैश्विक प्रतिस्पर्धाको लागि 14 प्रमुख क्षेत्रहरूका लागि PLI योजनाहरू सुरु गरेको छ। श्री प्रसादले भन्नुभयो PLI योजनाहरूको माध्यमद्वारा 15 लाख करोड रुपियाँभन्दा अधिकको निर्यात सम्भव भएको छ। संयुक्त अवामी एक्सन कमिटी JASCले भनेको छ कि पाकिस्तानको कब्जामा रहेको जम्मू अनि कश्मीर POJKमा बन्द अनि चक्काजाम जारी छ। सोसियल मिडियामा JASCले 23 जुलाईलाई महत्त्वपूर्ण दिन बताउँदै मानिसहरूसित आन्दोलनको अवधि मारेका मानिसहरूका लागि न्याय अनि आफ्नो मागहरू पूरा गराउनको लागि पूरा शक्तिसित विरोध प्रदर्शनमा सामेल हुने आह्वान गरेको छ। JASCले शासनलाई आफ्नो मागहरूको समर्थनमा प्रदर्शन गरिरहेको निर्दोष मानिसहरूको हत्यारा बताएको छ। POJKमा गत सप्ताह अशान्तिको अवधि 30 भन्दा अधिक मानिसहरूको मृत्यु भएपछि JASCले आफ्नो पूर्व निर्धारित लामो मार्चलाई आजसम्मको लागि स्थगित गरेको थियो। यसभन्दा पूर्व संयुक्त राष्ट्र मानव अधिकार एजेन्सीले POJKमा अशान्तिमाथि चिन्ता व्यक्त गर्दै प्रदर्शनकारीहरूको मृत्युको जाँच गर्ने माग गरेको थियो। भारतले भनेको थियो कि पाकिस्तानको कब्जामा रहेको जम्मू कश्मीरमा जारी विरोध प्रदर्शन पाकिस्तानद्वारा दशकौँदेखि गरिरहेको व्यवस्थित शोषण, मौलिक अधिकारहरूबाट वञ्चित गर्ने अनि अवैध तथा बलपूर्वक कब्जा गरिएको क्षेत्रहरूमा प्रशासनिक दमनको प्रत्यक्ष परिणाम हो। पश्चिम एसियामा इरान अनि अमेरिकाको लगातार 10 दिन पनि हमला जारी रहेपछि हर्मुज जल डमरुमध्ये क्षेत्रमा तनाव बढेको छ। इरानले हर्मुज जल डमरुमध्येबाट भएर गइरहेको एक ट्याङ्करमाथि हमला गर्यो भने अमेरिकाले इरानभित्र हवाई हमला गर्यो। यसैबीच इरानका एक अधिकारीले आज पाकिस्तानमा मध्यस्थहरूसित बैठक सुरु गर्नुभएको छ। इरान अनि अमेरिका बीच अन्तरिम सम्झौतालाई बचाउने राजनयिक प्रयास पनि लगातार जारी छ। यसभन्दा पूर्व अमेरिकाले दक्षिण पश्चिमी इरानको खोर्मुज सहरलाई निशाना बनायो भने इरानले जर्डन, कुवेत अनि बाहरिनमा हमला गरेको थियो। अब यो समाचार युट्युबमा @AR खरसाङ मार्फत पनि सुन्न सक्नुहुने

0: अब अन्तमा मुख्य समाचार पुनः एकपटक। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभएको छ कि भारत अनि उत्तरी मेसिडोनियाले साझा लोकतान्त्रिक मूल्यहरू साथै आपस्तको सम्मानमाथि आधारित आफ्नो गहिरो सम्बन्धहरूलाई पुनः बलियो बनाएको छ। विदेश मन्त्री सुब्रमण्यम जयशंकर भोलिदेखि फिलिपिन्सको दुई दिने यात्राको लागि प्रस्थान हुनुहुनेछ। केन्द्रीय कृषि मन्त्री शिवराज सिंह चौहानले आज खरिफको रोपाईको प्रगति, मनसुनको स्थिति, उर्वरक अनि बिउको उपलब्धता तथा अल निनोको सम्भावित प्रभावबारे समीक्षा गर्नुभयो। राष्ट्रिय जलविद्युत निगम लिमिटेड एनएचपिसीले भनेको छ सिक्किमको नाम्ची जिल्लाको समरदुङ स्थित एनएचपिसी तिस्ता छैटौँ चरण जलविद्युत परियोजनामा भएको घटनाको कारणहरूबारे पत्तो लगाउन लागि विस्तृत जाँच गरिनेछ। अनि पश्चिम एसियामा इरान अनि अमेरिका को लगातार दसौँ दिन पनि हमला जारी रहेपछि हर्मुज डम्बरुमध्य क्षेत्रमा तनाव बढेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। भोलि बिहान 7:25 समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: एफएम 103.5 मेगाहर्जको तरङ्गमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताहरू, अब प्रस्तुत गर्नेछौँ हाम्रा युवा श्रोताहरूको निम्ति कार्यक्रम युवा बानी।

पूर्ण सँग कार्यक्रम युवावारीमा यहाँहरू सबैलाई स्वागत छ। हामी यस्तो समयमा बाँचिरहेका छौँ जहाँ संसार पहिले भन्दा धेरै जोडिएको छ। हजारौँ किलोमिटर टाढा बसेको मानिसहरूसँग केही सेकेन्डमै कुरा गर्न सकिन्छ। एउटा मेसेजको दूरी मेटाउन सक्छ, एउटा नोटिफिकेसनले मुस्कान ल्याउन सक्छ। तर विडम्बना के छ भने प्रविधिले दूरी घटाउँदै लगेको यो युगमा मानिसहरू बिचको भावनात्मक दूरी भने झन् बढ्दै गएको छ। आजकल धेरै सम्बन्धहरू शब्दले होइन नोटिफिकेसनले मापन हुन थालेका छन्। कसले कति छिटो रिप्लाई गर्यो, कसले स्टोरी हेऱ्यो, कसले अनलाइन भएर पनि मेसेज गरेन, कसले सिन गरेर छोड्यो, यी सबै कुराहरूले हाम्रो मनमा अनगन्ती प्रश्नहरू जन्माउन थालेका छन्। सायद तपाईँले पनि कुनै बेला त्यो अनुभव गर्नुभएको होला। एउटा मेसेज पठाउनु भयो, मनभरि उत्साह थियो, सायद उत्तरको प्रतीक्षा पनि थियो। केही समयपछि हेर्नुभयो, मेसेज सिन भइसकेको थियो तर रिप्लाई थिएन। त्यसपछि सुरु हुन्छ एउटा अनौठो यात्रा। मोबाइलको स्क्रिन उस्तै हुन्छ, मेसेज उस्तै हुन्छ, तर मनभित्र सयौँ प्रश्नहरू दौडिन थाल्छन्। मैले केही गलत भने कि, ऊ रिसाएको हो कि, ऊ बदलिएको हो कि, अब म उसको प्राथमिकता छैन कि। रोचक कुरा के छ भने धेरैचोटि हामीलाई मेसेजको उत्तर नआएकोले भन्दा पनि त्यो मौनताको अर्थ थाहा नभएकोले धेरै पीडा हुन्छ। किनकि मानव मनले अनिश्चितता सहन सक्दैन र डिजिटल युगले हामीलाई एउटा नयाँ प्रकारको पीडा दिएको छ, सिन भएको तर उत्तर नआएको सम्बन्धको पीडा। आजको हाम्रो विषय केवल मोबाइलको एउटा फिचरको बारेमा होइन, यो हाम्रो भावना, अपेक्षा, आत्मसम्मान र सम्बन्धहरूको गहिरो मनोविज्ञानको विषय हो। किन एउटा सिनले मन अशान्त बनाउँछ, किन एउटा रिप्लाईको प्रतीक्षा कहिलेकाहीँ रातभरि जागा राख्न सक्छ, किन हामी कसैको एउटा सानो उत्तरलाई यति धेरै महत्त्व दिन्छौँ, यिनै प्रश्नहरूको उत्तर खोज्ने प्रयास गर्दै आज हामी कुरा गर्दैछौँ सिन गरेर रिप्लाई नगर्नुको मनोविज्ञान। आउनुहोस् आज केही समयका लागि मोबाइलको स्क्रिनभन्दा पर गएर मानव मनको स्क्रिन पढ्ने प्रयास गरौँ। आजको डिजिटल युगमा एउटा शब्द छ जसले हजारौँ सम्बन्धको अर्थ बदलिदिएको छ, सिन। केवल चार अक्षरको शब्द, तर कहिलेकाहीँ यही शब्दले एउटा मानिसको पुरा दिन बिगारिदिन्छ, एउटा सम्बन्धमाथि प्रश्न उठाइदिन्छ र एउटा मनभित्र सयौँ अनुत्तरित प्रश्नहरू जन्माइदिन्छ। मेसेज पठाएपछि हामी सबैले कुनै न कुनै बेला त्यो क्षण अनुभव गरेका छौँ। फोन खोलेर हेऱ्यो, मेसेज सिन भयो तर रिप्लाई आएन। एक मिनट बित्छ,

पाँच मिनट बित्छ, एक घन्टा बित्छ, अनि मनले आफ्नै कथा गराउन थाल्छ। सायद ऊ रिसाएको छ, सायद म अब उसको प्राथमिकतामा छैन, सायद उसलाई मसँग कुरा गर्न मन छैन, सायद म नै बढी महत्त्व दिइरहेको थिएँ। र यहीँबाट सुरु हुन्छ एउटा अदृश्य मनोवैज्ञानिक यात्रा। वास्तवमा सिन भएर रिप्लाई नआउनुको पीडा मेसेजको होइन, अनिश्चितताको पीडा हो। मानिसलाई हो भन्दा धेरैचोटि थाहा छैनले दुखाउँछ। यदि कसैले सिधै भनिदियो म कुरा गर्न चाहन्न, हामीलाई दुःख त लाग्छ तर कम्तीमा उत्तर त पाउँछौँ। तर जब कसैले केही पनि भन्दैन त्यहाँ हाम्रो दिमागले आफै कथा लेख्न थाल्छ, र धेरैजसो समय त्यो कथा वास्तविकताभन्दा धेरै नकारात्मक हुन्छ। मनोविज्ञानले भन्छ मानिसको दिमाग खाली ठाउँहरू भर्न मन पराउँछ। जब जानकारी अधुरो हुन्छ हामी अनुमान गर्न थाल्छौँ, अनि दुर्भाग्यवश हामी प्रायः सबैभन्दा खराब सम्भावना कल्पना गर्छौँ। सायद ऊ व्यस्त थियो, सायद उसको दिन खराब गइरहेको थियो, सायद उसलाई के रिप्लाई गर्ने थाहा थिएन। तर हाम्रो मनले सिधै निष्कर्ष निकाल्छ, ऊ बदलियो। रोचक कुरा के छ भने सिन भएर रिप्लाई नआएको पीडा प्रायः मेसेजभन्दा सम्बन्धसँग जोडिएको हुन्छ। यदि कुनै अपरिचितले रिप्लाई गरेन भने हामी वास्ता गर्दैनौँ, तर जसलाई हामी महत्त्व दिन्छौँ उसको एउटा सिनले पनि मन भारी हुन्छ, किनभने हामी रिप्लाई खोजिरहेका हुँदैनौँ, हामी त महत्त्व खोजिरहेका हुन्छौँ। हामी जान्न चाहिरहेका हुन्छौँ कि म अझै पनि तिम्रो जीवनमा त्यति नै महत्त्वपूर्ण छु। यही कारणले डिजिटल दुनियाँमा एउटा सिन कहिलेकाहीँ शब्दभन्दा ठुलो सन्देश बन्छ। तर यहाँ एउटा अर्को सत्य पनि छ, हरेक सिन पछाडि व्यवस्था नै लुकेको हुँदैन। कहिलेकाहीँ मानिसहरू थाकेका हुन्छन्, कहिलेकाहीँ उनीहरू आफैसँग सङ्घर्ष गरिरहेका हुन्छन्, कहिलेकाहीँ उनीहरूसँग शब्द हुँदैनन्। हामीले बाहिरबाट देखेको सिनको पछाडि एउटा नदेखिएको युद्ध पनि हुनसक्छ, किनकि हरेक मौनता घमण्ड हुँदैन, हरेक दूरी व्यवस्था हुँदैन, हरेक ढिलो रिप्लाई प्रेमको कमी हुँदैन। तर फेरि केही मौनताहरू सन्देश पनि हुन्छन्। कहिलेकाहीँ मानिसहरू शब्दले होइन अनुपस्थितिले बिदाई दिन्छन्, कहिलेकाहीँ उनीहरू गुड बाई भन्दैनन्, उनीहरू केवल रिप्लाई गर्न छोड्छन्। र सबैभन्दा गाह्रो बिदाई त्यही हुन्छ जहाँ अन्तिम कुराकानी कहिले भयो भन्ने थाहा हुन्छ, तर अन्तिम सम्बन्ध कहिले सकियो भन्ने थाहा हुँदैन। सायद त्यसैले आजको पुस्ता सिनबाट त्यति धेरै प्रभावित छ, किनकि हामी संवादको युगमा बाँचिरहेका छौँ तर स्पष्टताको अभावमा। हामी दिनभरि अनलाइन छौँ तर भावनात्मक रूपमा कहिलेकाहीँ पहिलेभन्दा धेरै टाढा छौँ। हामीसँग हजारौँ च्याट छन् तर केही अनुत्तरित मेसेजहरूले अझै रातभरि सोच्न बाध्य बनाउँछन्। सिन भएर रिप्लाई नआउनुको मनोविज्ञान केवल मोबाइलको कुरा होइन, यो मानव मनको कुरा हो, यो स्वीकार गरिन चाहने चाहनाको कुरा हो, यो महत्त्वपूर्ण महसुस गर्न चाहने चाहनाको कुरा हो, यो कसैको प्राथमिकतामा रहन चाहने चाहनाको कुरा हो। र सायद जीवनले हामीलाई बिस्तारै एउटा कुरा सिकाउँछ, हरेक सिनको अर्थ व्यवस्था हुँदैन र हरेक रिप्लाईको अर्थ माया पनि हुँदैन, किनकि वास्तविक सम्बन्धहरू केवल मेसेजको गतिले मापन हुँदैन, तिनीहरू विश्वासले मापन हुन्छन्, सम्झनाले मापन हुन्छन्, र कठिन समयमा पनि साथ रहने उपस्थितिले मापन हुन्छन्। तर यति भने सत्य हो, कहिलेकाहीँ एउटा सिन केवल एउटा नोटिफिकेसन हुँदैन, त्यो कसैको प्रतीक्षा हुन्छ, कसैको आशा हुन्छ, कसैको प्रश्न हुन्छ, र कहिलेकाहीँ त्यो एउटा नबोलिएको कथा पनि हुन्छ। र सायद सबैभन्दा धेरै पीडा त्यति बेला हुन्छ जब हामीलाई थाहा हुन्छ कि उनीसँग रिप्लाई गर्ने समय थियो तर इच्छा थिएन, किनकि व्यवस्था र व्यस्तता बीच ठुलो फरक छ। व्यस्त मान्छे ढिलो रिप्लाई गर्छ, व्यवस्था गर्ने मान्छेले रिप्लाई गर्नै बिर्सिन्छ। र मनले यो फरक चिन्न धेरै समय लगाउँदैन। कहिलेकाहीँ हामी आफैलाई झुटो आश्वासन दिइरहेका हुन्छौँ, ऊ व्यस्त होला, ऊ ठिक नभएको होला, ऊ पछि बोल्ला। तर दिनहरू हप्ता बन्छन्, हप्ताहरू महिना बन्छन्, अनि एक दिन हामीले स्वीकार्नै पर्ने हुन्छ। सबै मौनताहरू अस्थायी हुँदैनन्, केही मौनताहरू अन्तिम निर्णय हुन्छन्, अनि यही ठाउँमा आएर धेरै मानिसहरू भित्रभित्रै टुट्न थाल्छन्, किनकि उनीहरूलाई रिप्लाई नआएकोले दुःख लागेको हुँदैन, उनीहरूलाई दुःख लागेको हुन्छ किनकि उनीहरूले आफ्नो महत्त्व गुमाएको महसुस गरेका हुन्छन्।
हामी सबैको मनमा एउटा अदृश्य चाहना हुन्छ, कसैको लागि विशेष बनिरहन, कसैले हाम्रो सन्देश देखेर मुस्कुराओस्, कसैले हाम्रो नाम देखेर समय निकालोस्, कसैले हाम्रो उपस्थितिलाई सामान्य नठानोस्। तर जब त्यो हुन छोड्छ, हामी केवल एउटा रिप्लाई होइन आफ्नो मूल्य खोज्न थाल्छौँ। अनि त्यही धेरै मानिसहरूले गल्ती गर्छन्। उनीहरू आफ्नो मूल्य अरूको रिप्लाई टाइममा खोज्न थाल्छन्। कसैले छिटो रिप्लाई गर्यो भने आफू महत्त्वपूर्ण ठान्छन्, कसैले ढिलो रिप्लाई गर्यो भने आफूलाई कम महत्त्व दिन थाल्छन्। तर सत्य के हो भने, तपाईँको मूल्य कसैको नोटिफिकेसन लिस्टले तय गर्दैन, तपाईँको मूल्य कसैले कति छिटो रिप्लाई गर्छ भन्ने कुराले निर्धारण गर्दैन। किनकि कहिलेकाहीँ मानिसहरूले तपाईँलाई गुमाउँछन्, तर तपाईँ आफैलाई गुमाउन थाल्नुहुन्छ, अनि त्यो झन् ठुलो क्षति हो। जीवनमा केही क्षण यस्ता आउँछन् जहाँ हामीले रिप्लाईको प्रतीक्षा छोड्नुपर्छ, कुनै मेसेजको होइन, आफ्नो शान्तिको लागि। किनकि हरेक ढोका ढकढकाएर खोलिँदैन, केही ढोकाहरू बन्द भएको स्वीकार्नुपर्छ, केही कुराकानीहरू अधुरा रहन्छन्, केही प्रश्नहरू अनुत्तरित रहन्छन्, र केही मानिसहरू हाम्रो जीवनको अध्याय बन्छन्, पुस्तक होइन।

0: words. And that's all in Parliament Review.
1: FM 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताहरूलाई अब सुनाउनेछौँ शरद राईको स्वरमा आधुनिक गीत।

एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अहिले समय रातिको 10:30 भयो। अब यसका साथै समाप्त हुन्छ आजको हाम्रो अधिवेशन। एफएम 103.5 मेगाहर्जमा भोलि बिहान 6:25 हाम्रो बिहानी सेवा लिएर उपस्थित हुने नै छौँ। तबसम्मलाई सम्पूर्ण प्राविधिक मित्रहरूको साथमा मलाई पनि बिदा दिनुहोस्। नमस्ते, शुभरात्रि, जय।

दस बजेर 30 मिनट भयो। अब यसका साथै समाप्त हुन्छ आजको हाम्रो अधिवेशन। एफएम 103.5 मेगाहर्जमा भोलि बिहान 6:25 हाम्रो बिहानी सेवा लिएर उपस्थित हुने नै छौँ। तबसम्मलाई सम्पूर्ण प्राविधिक मित्रहरूको साथमा मलाई पनि बिदा दिनुहोस्। नमस्ते, शुभरात्रि, जय।